गण्डकी समाचारको अन्त्यमा छौं। त्यसमा प्रमुख समाचारका शीर्षक बुनाएकोबाट एमालेका अध्यक्ष विष्णु पौडेल पक्राउ, पक्राउ अघि निवासमा सम्पत्ति शुद्धिकरण विभागको छापा। पूर्व परराष्ट्र मन्त्री आर्जु सहित 18 जना विरूद्ध दायर 8 अर्ब हिनामिनाको दावी। रासपाको बन्द 17 हिजोको लागि स्थगित, आज बिहान शुरू हुने। शुक्ला गण्डकी नगरपालिकाद्वारा आगामी आर्थिक वर्ष 2083/84 लागि 1 अर्ब 13 करोड़को अनुमानी बजेट नगरसभामा पेश। नीति तथा कार्यक्रम पारित। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न। 60 दिनभित्र अन्तिम सम्झौताको रूपम्यापमा सहमति। र विश्वकपमा मेस्सीको लगातार 2 गोलसँगै अर्जेन्टिनाको दोस्रो जित, नकआउट चरणमा प्रवेश।

0: हवस् रामलाई तिन्जेलसम्म सुनै साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पन्न हुनेसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.5 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143378, इमेल news@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235572763।
6: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको,
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
17: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलंग, डाइनिंग टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
17: दीर्घायु फर्निचर शोरूम दिलगौडा तनहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0965709604। मोबाइल नम्बर 9840661268।
17: 9850602068।
19: प्रसन्न, होमवर्क देखाउ त।
20: हस् टिचर।
19: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
20: टिचर, मेरो मामीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
19: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
21: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0965414484, मोबाइल 9850603384 र 9850607988।
22: हाम्रो मोबाइल पसल दुलेगौडामा
23: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
22: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी,
24: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन्छ।
22: प्रोपाइटर संतोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक, सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 9850606596।
25: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
26: तर महँगो होला नि?
25: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
27: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
28: बाराही अल्मुनियम, अब युपीभीसी को साथमा।
27: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
28: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564414411, मोबाइल 9560 22938 र 9908 22938।
29: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
30: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
29: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
30: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
29: पुराना गरगहना सँग नयाँ साथ फेर,
30: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
29: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9850602699।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855414।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बज्यो।
5: ओडियालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल असार 9 गते मंगलबार, सन 2026 जून 23 तारीक जेठ शुक्ल पक्षको नवमी तिथि।
7: काया कैरनका साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली,
7: राष्ट्रको शान किसान,
6: अ कम्प्लिट पाइपिङ सोल्युसन।
5: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल पक्राउ, व्यवसायी दीपक भट्टलाई सघाएको आरोप। पासपोर्ट छपाई प्रकरणमा 2 नेपाली एजेन्ट सहित 18 जना विरूद्ध मुद्दा दायर।
5: रासोपाको महाधिवेशनमा प्रतिनिधि विवाद, अलमलमा बन्द सत्र, पार्टीभित्र एकतासँगै आम नागरिकका समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा प्रतिनिधिको जोड।
6: पढ़ाई र रोजगारी बीच तालमेल नहुँदा उच्च शिक्षाका लागि विदेशी नै विद्यार्थीको संख्या बढ़दो, पढ़ाई अनुसारकै रोजगारीको अवसर पाए विदेशी नपर्ने बाध्यता धेरै हदसम्म कम हुने।
8: पढ़ाई अनुसारको काम, यी दुईटाको तादात्म्यता मिल्नु अति जरूरी छ। यदि त्यस्तो पाए भनेदेखि धेरै हदसम्म विद्यार्थीहरू, मैले मेरो पढ़ाई अनुसारको काम यहीँ पाएको छु, त्यसकारण म विदेश जान्न भन्नेहरूको संख्या पनि उति नै बढ़थ्यो होला।
5: भारतको लखनऊमा आगलागी हुँदा कम्तीमा 15 जनाको ज्यान गयो। मृतकका परिवारलाई 2 लाख र घाइतेलाई 50,000 दिने प्रधानमन्त्री मोदीको घोषणा।
6: र मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, अस्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा। फ्रान्स र इराक तथा नर्वे र सेनेगल बीचको खेल चल्दै।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको पानी लाग्छ।
11: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
12: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
13: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: काया कैरनमा अब खबरको सिलसिला। आजका सबै जसो पत्र पत्रिकाले पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पक्राउ परेको विषय, त्यसै गरी पासपोर्ट छपाई प्रकरणमा 2 नेपाली एजेन्ट सहित 18 जना विरूद्ध मुद्दा दायर भएका खबरलाई प्राथमिकताका साथ छापेका छन्। शुरूमा पूर्व अर्थमन्त्री पौडेल पक्राउ परेको खबर। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। भट्टको व्यवसायलाई लाभ पुर्याउने गरी काम गरेको देखिएको छ। त्यो काम गरेको भन्ने विषयमा विभिन्न पक्षको बयानबाट पनि खुल्न आएको छ। अनुसन्धानमा संलग्न एक अधिकारीले भनेका छन् पूर्व अर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको शेयर भट्टको कम्पनीलाई सस्तोमा बेच्न दवाब दिएको देखिन्छ। त्यसबापत मलाई के लाभ हुन्छ भन्ने व्यापारीको प्रश्नमा पूर्व अर्थमन्त्री पौडेलले चारवटा फाइदा हुने काम गरिदिन्छु भनेका रहेछन्। त्यसमध्ये केही काम पौडेल अर्थमन्त्री भएका बेला गरिएको रहेछ, केही पूरा नभएको भन्ने बयान नै छ। त्यसका आधारमा उहाँमाथि अनुसन्धान गर्न पक्राउ गरिएको हो। अर्थमन्त्री पौडेलले पूर्व अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति पार्किङ पनि गरेको हुन सक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीले गरेका छन्। भट्टको कम्पनीलाई सस्तोमा शेयर प्राप्ति, त्यस बापत अर्थमन्त्रीको तहबाट लाभ दिलाउने काम र केही लेनदेन बाँकी नै रहँदा नवयुवाको पछिल्लो आन्दोलन भएको देखिन्छ, ती अधिकारीले भनेका छन्। त्यसका आधारमा उहाँलाई पक्राउ गरी अनुसन्धान पूरा गरिनेछ। पौडेलले एक व्यापारीलाई कम्पनीको शेयर दीपक भट्टको कम्पनीलाई सस्तोमा बेच्न दवाब दिएको आरोप रहेको छ। यो खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच पासपोर्ट छपाई सम्बन्धी ठेक्कामा 10,13,04,61,477 रूपियाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले 16 जना व्यक्ति र 2 कम्पनीलाई प्रतिवादी बनाएको छ। महानिर्देशक कार्यालयलाई प्रमुख प्रतिवादी बनाएको अख्तियारले राहदानी विभागकै सूचना प्रविधि तर्फका निर्देशक सुनिल कुमार केसी तथा तत्कालीन निर्देशक द्वय शत्रुधन प्रसाद शर्मा पोखरेल र रविन्द्र राज भण्डारीलाई पनि प्रतिवादी बनाएको छ। अख्तियारले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा लगायतमाथि अलग्गै अनुसन्धान हुने जनाएको छ। नयाँ ठेक्का प्रक्रिया गर्दा भ्रष्टाचार जन्य कार्य गरे गराएको हुन सक्ने देखिएको भन्दै अनुसन्धानका क्रममा उहाँलाई म्याद तामेल गरिएको थियो। उहाँसहित त्यसमा संलग्न केही कर्मचारी समेतको हकमा थप अनुसन्धान गर्नुपर्ने र मिसिल खड़ा गर्नुपर्ने देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। फरक विषय बर्दात प्रतिवादी र प्रकृति भएका छुट्टै अनुसन्धान अभियोजन गर्ने भन्ने विशेष अदालतको फैसलाको नजिर उल्लेख गर्दै अख्तियारले तत्कालीन परराष्ट्र मन्त्री आरजूबारे अलग अनुसन्धान हुने भनेको हो। हाल पूर्व प्रधानमन्त्री समेत रहेका श्रीमान शेरबहादुर देउवासहित हङकङमा रहनुभएकी आरजूलाई यसअघि नै अख्तियारले बयानमा बोलाइसकेको छ। 3 दिनभित्र उपस्थित हुन भन्दै गएको मंगलबार उहाँको बुढा नीलकण्ठ स्थित घरमा सूचना नै टाँस भएको थियो, तर आरजू अहिलेसम्म उपस्थित हुनुभएको छैन। यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
6: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाउन नसक्दा हिजो बन्द सत्र शुरू हुन सकेन। सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले महाधिवेशन उद्घाटन सत्रमा पार्टीभित्र गुटबन्दी नभएको र नहुने दावी गरे पनि प्रतिनिधि विभाग टुंगो लाग्न नसक्दा हिजो बिहान 9 बजेदेखि शुरू हुने भनिएको बन्द सत्र आज बिहानसम्मका लागि स्थगित गरिएको हो। महाधिवेशन प्रतिनिधि बन्द सत्र शुरू हुने प्रतीक्षामा दिनभर बसिरहे, तर महाधिवेशन प्रतिनिधिको नामावली रूजु तथा प्रतिनिधि परिचय पत्र छपाई र चरणमा अपेक्षा भन्दा बढ़ी समय लागेकाले कार्यक्रम सारिएको पार्टी प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। प्रतिनिधिहरूको विवरण प्रमाणीकरण र कार्ड तयारी काम नसकिएकाले बन्द सत्र आजबाट शुरू गरिने जानकारी दिँदै वहाँले भन्नुभयो, प्रदेशबाट प्राप्त प्रतिनिधिहरूको नामावली रुजु गर्ने तथा कार्ड छपाई गर्न सोचेभन्दा बढ़ी समय लागेकाले बन्द सत्र हिजो शुरू हुन सकिएन। आन्तरिक विवादका कारण मधेस प्रदेश सहितका केही जिल्लामा अधिवेशन नहुँदा प्रतिनिधि टुंगो लाग्न सकेको छैन। रासोपाले हिजो विधान सहितको सबै प्रतिवेदनबद्ध सत्रमा पेश गर्दै निर्वाचन प्रक्रिया पनि अघि बढ़ाउने जनाएको थियो। बन्द सत्र नभए पनि केन्द्रीय समितिमा पर्न चाहनेले प्रतिनिधि समक्ष उम्मेद्वारी प्रस्तुत गरिरहेका छन्। रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले हतारमा कार्यक्रम सम्पन्न गर्नुभन्दा कुनै प्रतिनिधि नछुट्ने सुनिश्चितताका साथ प्रक्रिया अघि बढ़ाउन खोज्दा बन्द सत्र एक दिन पर सारिएको बताउनुभयो। महाधिवेशन प्रतिनिधिहरूले पार्टीले आम नागरिकका समस्या, रोजगारी, किसानका मुद्दा तथा संगठनात्मक एकतालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नागरिकमा खबर छ।
5: सरकारले सम्पत्ति शुद्धिकरण निवारणमा गरेको पहल कमजोर बन्दा नेपाललाई एफएटीएफको ग्रेलिस्टबाट निस्कन गाह्रो परेको छ। फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफका अनुसार यसपटक पनि नेपाल ग्रेलिस्टमा यथावत छ। एसिया प्यासिफिक ग्रुप एपीजीले नेपालका लागि औल्याएका कमी कमजोरीमा सरकारले सुधार गर्न सकिरहेको छैन। पछिल्लो पटक पेरिसमा सम्पन्न एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुपको बैठकले नेपाललाई पुनः ग्रेलिस्टमा यथावत राखेको हो। यसअघि एपीजीले तेस्रो पल्ट गरेको मूल्यांकनमा सुधारको चित्तबुद्धो आधार नपाएका कारण नेपाललाई ग्रेलिस्टमा राखेको थियो। उसका अनुसार अहिले पनि ग्रेलिस्टबाट निस्कन नेपालको प्रगति हुने किसिमको सुधार हुन सकिरहेको छैन। पेरिसमा सम्पन्न एफएटीएफको प्लेनरी बैठकले नेपालको प्रगतिलाई अझै पनि रणनीतिक कमजोरी रहेको रूपमा चित्रण गरेको छ। सन् 2025 फेब्रुअरीमा नेपालले एफएटीएफ र एसिया प्यासिफिक ग्रुप एपीजीसँग उच्चस्तरीय राजनैतिक प्रतिबद्धता जनाउँदै आफ्ना कमजोरी सुधार गर्ने वाचा गरेको थियो। त्यसै त नेपालले केही कानून सुधार गरे पनि अनुसन्धान र अभियोजनको पाटो अझै कमजोर रहेको एफएटीएफले औल्याएको छ। नेपाललाई ग्रेलिस्टबाट बाहिर निस्कन एफएटीएफले मुख्य छवटा बुदामा आधारित एक्सन प्लान कार्यान्वयन गर्न निर्देशन दिएको छ। एफएटीएफले जोखिमको बुझाइमा सुधार, जोखिममा आधारित सुपरिवेक्षण, हुण्डी नियन्त्रण, निकायगत क्षमता अभिवृद्धि र समन्वय, अनुसन्धान र अभियोजनमा वृद्धि तथा सम्पत्ति रोक्का र जफत सम्बन्धी विषयमा कड़ा कार्ययोजना बनाएर कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ। काया कैरनमा स्नातक तहको तयारीमा रहेका विद्यार्थीका लागि पढ्दै कमाउँदै कति सम्भव छ भन्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: नेपाल ब्याङ्क लिमिटेडका
15: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
16: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
15: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
15: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
15: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
15: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
17: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
15: है, ब्रिजेश ज्वेलर्स।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: It's a goal! Team Star Goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Team Star TV kharid garna paun hos 32% samma ko cashback! World Cup 2026 ko TV season pass! Ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Team Star TV! Uhi celebration! Harek generation!
2: Team Star for a complete home!
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल पक्राउ, व्यवसायी दीपक भट्टलाई सघाएको आरोप, पासपोर्ट सफाई प्रकरणमा दुई नेपाली एजेन्ट सहित 18 जना विरूद्ध मुद्दा दायर, आरजू लगायतमाथि छुट्टै अनुसन्धान गर्ने निर्णय, रासोपाको महाधिवेशनमा प्रतिनिधि विवाद, अलमलमा बन्द सत्र, सम्पत्ति शुद्धिकरण निवारणमा पाल अझै गिरे लिस्टमै लगायतका खबर प्रस्तुत गर्यौं.
4: अब बाँकी खबर. चालू आर्थिक वर्षको 11 महिनामा मुलुक देशको निर्यात व्यापारले ऐतिहासिक कीर्तिमान कायम गर्यो.

0: गएको आर्थिक वर्षभरिको निर्यात भन्दा पनि बढ़ी हो। चालू आर्थिक वर्षको जेठसम्म गएको आर्थिक वर्षको त्यही अवधिको तुलनामा 30 अर्ब 39 करोड़ रूपियाँ बढ़ीको वस्तु निर्यात भएको छ। चालू आर्थिक वर्षको असारमा 33 अर्ब बराबरको वस्तु निर्यात भए देशको कुल निकासी 3 खर्ब पुग्ने देखिन्छ। जेठ महिनामा भने 29 अर्ब 45 लाख रूपियाँको निर्यात भएको छ। 3 खर्ब निकासी लक्ष्य पुर्याउन अघिल्लो महिना भन्दा बढ़ी निर्यात हुनुपर्नेछ। चिया निर्यातमा भारतमा गरिएको अवरोधले निर्यातमा ठूलो असर पर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा चिया उद्योग संचालक हेमराज ढकाल बताउनुहुन्छ। भन्सार विभागका अनुसार नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा सोयाबीन तेल, अलैंची, जूट तथा जूटका सामानहरू रहेका छन्। यसै गरी उनी, गलैंचा, तयारी पोशाक, पाम तेल, सूर्यमुखी तेल, उनी फेल्टका उत्पादन, जूस, चिया, फलाम तथा फलामका उत्पादनहरू, प्लाईवुड, पस्पिना, सल, पिना, चाउचाउ, जुत्ता, चप्पल, कत्था, सिमेन्ट, कपड़ा, कुकुर बिरालोको आहारा, जड़ीबुटी र नेपाली हाते कागज प्रमुख रूपमा रहेका छन्। कारोबारमा खबर छ।
1: कक्षा 12 को नतिजापछि हरेक वर्ष लाखौं विद्यार्थी उच्च शिक्षा र रोजगारी भविष्यको बाटो रोज्ने मोडमा पुग्छन्। पछिल्ला वर्षहरूमा अध्ययनका लागि विदेश जाने युवाको संख्या बढ़दै गएको छ भने नेपालमै बसेर पढ़ाईसँगै सिप विकास र आमदानी गर्ने अवसर बारे पनि बहस बढ़न थालेको छ। यस वर्ष झण्डै 3,32,000 विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये झण्डै 1,00,000 विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने अनुमान विज्ञले गरेका छन्। नेपालमै रहने विद्यार्थीका लागि पढ़ाईसँगै काम गर्ने अवसर भने पर्याप्त छैन। साथी महेश ले शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कक्षा 12 उत्तीर्ण गरी स्नातक तहको तयारीमा रहेका विद्यार्थीका लागि पढ्दै कमाउँदै गर्ने वातावरण कतिको आवश्यक छ भन्ने विषयमा कुराकानी गर्नुभएको छ।
2: एकदमै महत्वपूर्ण छ। विद्यार्थीहरू बाहिर विदेशतिर जान किन चाहन्छन् भनेर हामीले अध्ययनहरू गरिरहँदा, हामीले खोजिरहँदा के पाएका छौं भने विदेशतिरका युनिभर्सिटीहरूमा हप्तामा 3 दिन 4 दिन काम गर्न पाउने, 3 दिन पढ्न जानुपर्ने, यसरी काम गर्ने वातावरण बनाइदिएका छन् त्यहाँ। त्यसकारण त्यहाँ कमाई पनि हुने, पढ्न पनि पाउने।
3: के शैक्षिक संस्थाहरूले चाहिँ विद्यार्थीलाई जे विषय उहाँहरूले पढ़िरहनु भएको छ त्यो विषयमा नै विभिन्न प्रकारका अवसरहरू दिने, त्यो पढ्दै कमाउँदै भन्ने एउटा भाष्य चाहिँ त्यसको लागि निर्माण गरिएको छ। यो अवधारणा चाहिँ अहिलेको समयमा कतिको आवश्यक र सान्दर्भिक छ?
2: यो एकदमै सान्दर्भिक छ। कमाउँदै पढ्दै गर्दा उसलाई पढ्न पनि आर्थिक सहायता हुने, घर व्यवहार हेर्न पनि सजिलो हुने, आफ्नो व्यक्तिगत खर्चहरू निकाल्न पनि सजिलो हुने हुनाले पढ्दै कमाउँदै गर्ने काम एकदमै राम्रो हो। अनि कतिपय कलेजहरूले उद्योग प्रतिष्ठानहरूसँग एमओयु गरेर अनि त्यहाँ चाहिने विद्यार्थीहरूलाई रिकमेन्डेसन गरिदिने, सिफारिस गरिदिने, त्यहाँ एमओयु मार्फत राम्रो विद्यार्थीहरू छन् भनेर पठाइदिने, यस्ता यस्ता कामहरू गरिरहनु भएको छ। नगर्ने मात्रामा, एकदम थोरै मात्रामा कलेजहरूले त्यो शुरू गर्नुभएको छ। त्यो गरेको प्रयास एकदमै सराहनीय प्रयास हो।
3: एउटा विद्यार्थीको लागि पढेको विषय जे हो र त्यहीसँग मेल खाने चाहिँ काम कतिको महत्वपूर्ण हुन्छ?
2: पढेकै विषय अनुसारको कामको त धेरै महत्व हुन्छ, अथवा काम अनुसारको पढाइ अथवा पढाइ अनुसारको काम, यी दुईटाको तादात्म्यता मिल्नु अति जरुरी छ। होइन भने कामले पढाइलाई डिस्टर्ब गर्छ, पढाइले कामलाई डिस्टर्ब गर्छ, न त्यो काम राम्रो हुन्छ न त्यो पढाइ राम्रो हुन्छ। त्यो लाइन एउटै खालको भयो भनेदेखि विद्यार्थीलाई एकदमै सहज रूपले जीवन जिउनलाई एकदम सहज हुन्छ। विद्यार्थीहरूले यदि त्यस्तो पाए भनेदेखि धेरै हदसम्म विद्यार्थीहरू मैले मेरो पढाइ अनुसारको काम यहीँ पाएको छु त्यसकारण म विदेश जान्न भन्नेहरूको संख्या पनि उति नै बढ्थ्यो होला,
3: सन्तुष्टि मिल्थ्यो होला। पढ्दै कमाउँदै अभ्यासलाई चाहिँ कसरी प्रभावकारी बनाउन सकिन्छ?
2: कलेजले आफूले रोजगारी सृजना गर्ने एउटा कुरा भयो, तर रोजगारी खोजिदिने, नेटवर्किङ गरिदिने, एमओयु गराइदिने, इन्टर्नसिपको लागि अरूसँग सम्झौता गर्ने अनि त्यस पछाडि काम खोज्ने तरिकाहरू सिकाइदिने, भनौँ न कलेजले आफैले जब सेल अथवा इम्प्लोयमेन्ट सेल, जब प्लेसमेन्ट सेल जस्ता युनिटहरू खडा गरेर त्यही एउटा युनिट एउटा कलेजको एउटा शाखाले नेटवर्किङ गराइदिनेतिर काम गर्न सक्यो, इन्टर्नसिप गराइदिनेतिर काम गर्न सक्यो, सीभी लेख्ने तरिका सिकाइदिन सक्यो, जबको लागि इन्टरभ्यू दिने तरिकाहरू सिकाइदिन सक्यो, कहाँ कहाँ जबहरू खुलेका छन् देखाइदिन सक्यो, उदाहरणका लागि श्रम संसार, त्यो श्रम संसार पोर्टल यस्तो छ, यो पोर्टलमा यसरी जब खोलेको छ, तिम्रो लागि उपयुक्त जब यो हुनसक्छ, ल यसमा अप्लाई गरिहाल भनेर भनिदिन सक्छ। त्यो भयो भने मलाई लाग्छ आधा आधी विद्यार्थी, जति विद्यार्थीहरू यहाँ पढ्नुहुन्छ त्यो आधा आधी विद्यार्थीहरू त काम पनि गर्न पाउनुहुन्छ, पढ्न पनि पाउनुहुन्छ।

0: साथीलाई चाहिँ यो पढाइमा असर नपर्ने गरी विभिन्न कामहरूमा चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ?
1: कलेजका पाठ्यक्रमहरू पनि त्यही अनुसार परिवर्तन गर्नुपर्ने, समय त्यही अनुसार परिवर्तन गर्नुपर्ने, परीक्षा प्रणाली त्यही अनुसार परिवर्तन गर्ने, पढेर आएपछि कामलाई पनि सपोर्ट गर्ने, काममा इन्गेज छ भने त्यसले उक्त पढाइलाई पनि सपोर्ट गर्ने। 753 पालिकाहरूमा रोजगार सेवा केन्द्र, रोजगार सेवा केन्द्रको टिओआर जिम्मेवारी नै रोजगारी सिर्जना, रोजगारी खोज्ने, तथ्याङ्क संकलन गर्ने बेरोजगारहरूको यस्ता यस्ता उसको टिवाहरू हुन्। स्थानीय पालिकाले यी सबै कामहरू अहिले हामीले जे जति कुराहरू गर्यौं एउटा वृहत नीति बनाइदिने काम त अब सरकारले गर्ने हो, बाँकी ती सबै कुराहरू इम्प्लिमेन्ट गर्ने आफ्नो स्थानीय तहका नीति निर्माण गर्ने र त्यो कामै गर्ने सेवा नै उपलब्ध गराइदिने काम रोजगार सेवा केन्द्रले गर्छ।
2: शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग नेपालमा पढ्दै कमाउँदैको अभ्यास र अवसरको बारेमा गरिएका विस्तृत कुराकानी बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बागेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा
6: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङ्गुबु बसपार पछाडिपट्टि।
6: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक गोङ्गुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235-5773।
2: प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
9: अब बाँकी खबर। कुकुर, बिराला, बाँदर जस्ता जनावरले टोकेपछि रेबिज विरूद्धको खोप लगाउन अस्पताल धाउने बिरामी बढ़ेका छन्। तर सुकराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेको बाहेक सरकारी अस्पतालमा यो खोप 2 महिनादेखि अभाव छ। यति मात्रै होइन, गर्मी र वर्खा लागेसँगै सर्पको जोखिम बढ़िरहेका बेला देशभरका प्रादेशिक र जिल्ला अस्पतालमा सर्पदंशको भ्याक्सिन एन्टीस्नेक भेनम पनि हाहाकार भएको छ। जबकि रेबिज लागेको जनावर र सर्पले टोक्दा जति सक्दो छिटो खोप नलगाए बिरामीको ज्यान जान्छ। उपत्यका बाहिरका धेरै सरकारी अस्पतालले रेबिज विरूद्धको भ्याक्सिन छैन भनेर टेको अस्पतालमा रेफर गरिरहेका छन्। यो अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गएको वैशाखदेखि नै यस्तो अवस्था देखिएको छ। सर्पदंशको भ्याक्सिनको पनि हाहाकार हुन थालेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागसँग अहिले एन्टीस्नेक भेनम 1000 भायल मात्रै स्टक छ। टेको बाहेक सरकारी अस्पतालमा रेबिज विरूद्धको छैन खोप, सर्पदंशको भ्याक्सिन पनि हाहाकार शीर्षकको खबर नयाँ पत्रिकामा छ।
2: अब विदेशको खबर। भारत उत्तर प्रदेशको लखनऊको अलीगंज क्षेत्रमा हिजो एक कोचिङ इन्स्टिच्यूटमा आगलागी हुँदा कम्तीमा 15 जनाले ज्यान गुमाएका छन्। डाक्टरहरूका अनुसार घटनामा धेरै जसोको धुवाले निसासिएर श्वास प्रश्वासमा समस्या आई ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ। किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेण्डेण्ट प्रेमराज सिंहका अनुसार अस्पताल ल्याउँदा नै 15 जनाको ज्यान गइसकेको थियो। अन्य 8 जनालाई पनि गम्भीर अवस्थामा अस्पताल पुर्याइएको छ। आगलागीबाट भवनमा भएको लाइब्रेरी लाइब्रेरी र कम्प्यूटर ट्रेनिङ इन्स्टिच्यूटमा क्षति पुगेको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेको परिवारलाई आर्थिक सहायताको घोषणा गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयले विज्ञप्तीमा प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट ज्यान गुमाएकाको हरेक परिवारलाई 2 लाख र घाइतेलाई जनै 50,000 भारु दिने उल्लेख छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि घटनास्थलको अवलोकन गर्नुभएको छ।
9: अब खेल खबर। साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको अन्तिम 32 प्रवेश गरेको छ। समूह जे अन्तर्गत डल्लासमा गैराती भएको खेलमा अस्ट्रियालाई 2 गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले 2 गोल गरे। यो सँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमान पनि बनाएका छन्। 39 वर्ष पुग्न लागेका मेसीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या 18 पुर्याएका यससँगै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजेको 16 गोलको कीर्तिमानलाई पछि पारेका छन्। मेसीले खेलको 38 मिनटमा पहिलो गोल गरेका थिए। खेलको इन्जुरी समयमा उनले अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। खेलको शुरूमै मेसीले कीर्तिमान बनाउने अवसर गुमाएका थिए। 8 मिनटमा अस्ट्रियाका स्टेफन पोर्ट्सले फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएका थिए, तर मेसीको प्रहार पोस्ट बाहिर गएको थियो। यसअघि अल्जेरिया विरूद्धको खेलमा ह्याट्रिक गरेका मेसीले 2 खेलमा 5 गोल गरिसकेका छन्। सन् 2006 पहिलो पटक विश्वकप खेलेका मेसी अहिले आफ्नो 6 विश्वकप खेलिरहेका छन्। अर्जेन्टिनाका लागि उनले 201 खेलमा 121 गोल गरिसकेका छन्। विश्वकप इतिहासमा मेसी पछि मिरोस्लाव क्लोज 16 गोलसहित दोस्रो स्थानमा छन्।
2: अहिले चलिरहेको खेलको खबरमा, विश्वकप फुटबलमा फ्रान्स र इराक बीचको खेल भइरहेको छ भने त्यस्तै अर्को खेल नर्वे र सेनेगल बीच पनि भइरहेको छ। फ्रान्स र इराक बीचको खेल 85 मिनटमा चलिरहेको छ र यो समयसम्म फ्रान्सले 3 गोलको अग्रता बनाएको छ। पहिलो हाफ लगत्तै मौसम खराब हुँदा फ्रान्स र इराक बीचको खेल केही बेर रोकिएको थियो। पहिलो हाफ सकिँदा फ्रान्सले 1 गोलको अग्रता बनायो। उसका कप्तान किलियन एम्बाप्पेले खेलको 14 मिनटमा गोल गरेसँगै अग्रता लिएको हो। त्यस्तै दोस्रो हाफको 54 मिनटमा पनि एम्बाप्पेले अर्को गोल थपेका छन्। उनले यो खेलमा अहिलेसम्म 2 गोल गरेका छन्। त्यस्तै अर्को 1 गोल 66 मिनटमा भएको छ। नर्वे र सेनेगल बीचको खेल अहिले चलिरहँदा खेलको 40 मिनटसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन्। अब केही खबर संक्षेपमा। पश्चिम तराईमा अत्याधिक गर्मी बढ़ेर जनजीवन कष्टकर बनेको छ। अत्याधिक गर्मीले विद्यार्थीलाई विद्यालय जान पनि गाह्रो भएपछि कैलाली र कञ्चनपुरका विभिन्न पालिकाले विद्यालयमा विदा दिएका छन्। धनगढ़ी उपमहानगरले उपमहानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा आजदेखि 12 गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै गरी कञ्चनपुरको बेतकोट नगरपालिकाले पनि नगरभित्रका सबै विद्यालयमा 12 गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। टन्टलापुर घाममा बाहिर ननिस्कन प्रशस्त पानी खान विज्ञले सुझाव दिएका छन्।
9: मनसून प्रवेश भएको क्षेत्रमा गैराती ठूलो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गैराती सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ स्याङ्जा कास्कीमा पानी परेको छ। हिजो कोशी बागमती मधेस प्रदेशको सबै तथा गण्डकी प्रदेशका धेरै जसो र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसून प्रवेश भएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थले केही ठाउँमा ठूलो वर्षासहित पूर्वदेखि गण्डकी प्रदेशसम्म वर्षा भएको जानकारी दिनुभयो। आज कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2: र बाँकेको राप्ती सोनारी गाउँपालिका 1 कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानको क्रममा अत्यन्तै प्राचीन पाषाण औजार फेला परेका छन्। प्रारम्भिक अध्ययनले त्यस क्षेत्रमा प्रागैतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवास स्थल रहेको संकेत गरेको खबर गोर्खापत्र दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
9: नभए एक पीर भए सय पीर।
2: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
9: पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल पक्राउ व्यवसायी दीपक भट्टलाई सघाएको आरोप। पासपोर्ट छपाई प्रकरणमा 2 नेपाली एजेन्टसहित 18 जना विरूद्ध मुद्दा दायर।
2: रासोपाको महाधिवेशनमा प्रतिनिधि विवाद। अलमलमा बन्द सत्र। पार्टीभित्र एकतासँगै आम नागरिकका समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा प्रतिनिधिको जोड़।
9: पढ़ाई र रोजगारी बीच तालमेल नहुँदा उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढ़दो। पढ़ाई अनुसारकै रोजगारीको अवसर पाए विदेशिनु पर्ने बाध्यता धेरै हदसम्म कम हुने।
2: भारतको लखनऊमा आगलागी हुँदा कम्तीमा 15 जनाको ज्यान गयो। मृतकका परिवारलाई 2 लाख र घाइतेलाई 50,000 दिने प्रधानमन्त्री मोदीको घोषणा।
9: र मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता। अस्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा। फ्रान्स र इराक तथा नर्वे र सेनेगल बीचको खेल चल्दै।
2: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन। कार्टुन एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि पार्टी अप्ठ्यारो अवस्थामा रहेको र केही नेताहरू पुनर्गठनमा लागेको आशय व्यक्त गरेकै बेला हिजो मात्रै एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयसँग सम्बन्धित छ। यहाँ एमालेको कार्यालयबाट 2 जना नेता जस्ता देखिने व्यक्ति बाहिर निस्कने क्रममा छन्। उनीहरू हताश हताश अवस्थामा कुराकानी गर्दैछन् अनि एकजनाले भन्दै काका पक्राउ पर्नुभयो भनेको बाले दङ्ग पर्दै आक्रोश व्यक्त गर्नुभयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी चार दुले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905011। पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
2: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी चार दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
2: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
6: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोपाइटर कुलकुमार कुमाल, मोबाइल 98 4 60 26 6 17 र 98 1 61 38 981।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलीगुडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ,
8: अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
10: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 98 4 60 61 268
11: 98 5 60 60 268।
2: हाम्रो मोबाइल पसल दुलीगौडामा
3: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
2: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
7: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी चार दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98 5 60 56 996।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
0: तर महँगो होला नि?
13: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्यालडुङ्गा।
14: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
15: बाराही अल्मुनियम अब यूपीबीसीको साथमा।
14: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
15: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 9552938 र 9908222938।
16: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
17: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
16: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
17: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
16: पुराना गरगहना सँग नयाँ साथ फेर,
17: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
16: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी 2 गाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
18: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
19: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
18: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिश फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
19: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
18: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111969902।
20: कता हिँडेको आइफोन हातमा लिएर?
21: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
21: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 9843238811।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
23: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो।
24: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ,
22: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
25: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
26: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड
3: एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
26: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
25: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
0: शुक्ला गण्डकी एफएम 97.6।
1: त्यो कारणले पनि गगनजीले चाहिँ त्यो कुरा चाहिँ बोल्नुभएको भन्ने चाहिँ मलाई लाग्छ।
4: तर नेपाली कंग्रेस जुन ढंगले एकदिक्का हुन सक्नुपर्ने थियो विशेष महाधिवेशनपछि, तपाईँहरू त तितरभित्रै हुनुहुन्छ नि होइन अहिलेसम्म पनि?
1: अब अहिले चाहिँ त्यो चाहिँ तितरभित्रकै अवस्था छ, त्यो एकदिक्का हुनुपर्छ। र अहिलेको चाहिँ अब देशको चाहिँ चुनौतीलाई, प्रतिपक्षको चाहिँ भूमिकालाई चाहिँ सशक्त रूपमा चाहिँ अगाडि बढाउनका निमित्त यो संविधानको रक्षा, देशको रक्षा, देशको शान्ति सुरक्षामा शान्ति सुरक्षाकै सवाल पनि अब गम्भीर रूपले भोलि अगाडि पनि आउन सक्छन्। र जनताको सुरक्षा, देशको सुरक्षा र संविधानको सुरक्षा र लोकतन्त्रको सुरक्षाको लागि पनि चाहिँ नेपाली कांग्रेस चाहिँ एक ढिक्का हुन एकदमै जरुरी छ र अहिले टटकारो आवश्यकता पनि त्यही हो।
4: तर कंग्रेसको विवाद कहाँनिर मिल्न सकिरहेको छैन? धेरैले अध्यापति गरिसक्नु भएको छ, क्रियाशील सदस्यता होइन, तर कतिपयले गर्न मान्नु भएको छैन। यो किन हो? यो के को सम्मान चाहियो?
1: यस्तो छ, अब यसमा चाहिँ अध्यापति गर्ने नगर्ने भन्दा पनि चाहिँ तपाईँको चाहिँ पार्टी चाहिँ एक हुनु पर्यो भन्ने कुरा हो। तपाईँ
4: पार्टी एक त कसरी?
1: र अब महाधिवेशनमा चाहिँ सबै क्रियाशीलहरूले चाहिँ यो महाधिवेशन चाहिँ 15 महाधिवेशन चाहिँ हाम्रो महाधिवेशन हो, 15 चाहिँ सबै क्रियाशीलले चाहिँ महाधिवेशनमा जाने वातावरण, सहज वातावरणको निर्माण होस् भन्ने नै मूल विषय हो भन्ने लाग्छ मलाई।
4: क्रियाशील सदस्यता अध्यावधिकमा त तपाईँको अब्जेक्सन छैन होइन? अब महाधिवेशन
1: अध्यावधिक चाहिँ यस्तो छ, अब हाम्रो विधानमा चाहिँ अध्यावधिक गर्ने कुरा चाहिँ मातहतका चाहिँ समितिहरूको हो। हाम्रो कांग्रेसको विधानमा के छ भने वडा समितिको काम चाहिँ क्रियाशीलको चाहिँ नयाँ वितरण र चाहिँ रिन्यु गर्ने काम चाहिँ वडा समितिको हो, र त्यो गरिसकेको नयाँ वितरण र रिन्यु गरिसकेको चाहिँ जति पनि चाहिँ मानिसहरूको अब क्रियाशील चाहिँ हरूको जति संख्या हुन्छ त्यसको अध्यावधिक गर्ने काम चाहिँ त्यो वडा समितिको हो। र त्यो पछाडि चाहिँ त्यस पछाडि वडाले चाहिँ डाटा त्यो नामहरू पठाएपछि त्यो अध्यावधिक गर्ने काम नगर समितिको हो, त्यस पछाडि प्रदेशले त्यो गर्छ, त्यस पछाडि चाहिँ अब के अरे यो क्षेत्रले गर्छ, जिल्लाले गर्छ, र फेरि चाहिँ यो सात प्रदेशबाट चाहिँ अध्यावधिक हुँदै चाहिँ त्यो केन्द्रमा आउने कुरा हो। त्यसले गर्दाखेरि चाहिँ अध्यावधिकको विषय चाहिँ भन्दा पनि चाहिँ अहिलेको विषय भनेको चाहिँ काङ्ग्रेसको क्रियाशील सदस्यलाई चाहिँ डिजिटल गराउने कुरा हो भन्ने चाहिँ मलाई लाग्छ। त्यसले गर्दाखेरि यो डिजिटल गराउने कुरा त अब यो त नियमित प्रक्रिया हो, अब यसलाई लगाउन के अरे यसलाई गर्दै जानुपर्छ नियमित। अब अहिलेको आवश्यकता अनुसार चाहिँ डिजिटलाइज गर्ने र सबै काङ्ग्रेसको चाहिँ डाटा केन्द्रीय समितिमा हुने, सबै मातहतका समितिमा हुने कुरा चाहिँ त्यो राम्रो विषय हो। तर अब अहिलेसम्म चाहिँ काङ्ग्रेसमा चाहिँ जो चाहिँ अहिलेसम्म यत्र अधिवेशनहरू भए, अहिलेसम्म अब हामी 15 महाधिवेशनमा छौँ र अध्यावधि गर्ने काम चाहिँ क्रियाशील सदस्यलाई चाहिँ त खालि उसले त आफ्नो निवेदन दिने हो, रिन्यु गर्ने हो, नयाँ भर्ने हो, र अध्यावधि काम गर्ने चाहिँ समितिहरूको हो। त्यसले गर्दाखेरि चाहिँ यो अध्यावधिकै चाहिँ नै चाहिँ के अरे केन्द्रीय समिति महाधिवेशनमा भाग लिने मापदण्ड बनाउनु भन्दा पनि चाहिँ जति पनि चाहिँ साथीहरूले चाहिँ क्रियाशील चाहिँ तपाईँको अध्या के अरे भर्नुभयो, नयाँ भर्नुभयो, रिन्यु गर्नुभयो, र ती सबै क्रियाशीलहरूलाई चाहिँ 15 महाधिवेशनमा चाहिँ भाग लिने चाहिँ सहज वातावरणको निर्माण हुन्छ।
4: होइन, अब त्यो मापदण्ड त बनिसक्यो नि, क्रियाशील सदस्यता, रिन्यु नगर्ने, अध्यावधिक नगर्नेलाई त महाधिवेशनमा त नो इन्ट्री भन्ने कुरा आइसकेको छ नि त होइन?
1: अब त्यस्तो त त्यो विधानमा त त्यस्तो कुनै व्यवस्था देखिँदैन।
4: तर अब नेपाली कंग्रेसको अहिलेको नेतृत्वले जुन किसिमले यी प्रक्रियाहरू अगाडि चाल्यो त्यसले त कंग्रेसलाई सशक्त बनाउन खोजिएको हो नि त होइन? यसमा चाहिँ आग्रह पूर्वाग्रह छ
1: नै? यस्तो छ, अब तपाईँ डिजिटाइज गर्ने कुरा राम्रो हो, त्यसमा केही कुरा भएन। अब सशक्त हुन्छ कि हुँदैन भन्ने कुरा त अब अहिले नै चाहिँ फोरकास्ट गर्न गाह्रो छ। अब महाधिवेशन चाहिँ कसरी हुन्छ, त्यो पछाडि चाहिँ कांग्रेसले नीतिहरू चाहिँ कसरी लिएर आउँछ, र अब हुने चाहिँ दुईटा निर्वाचनहरूमा अब आइरहेछ जो निर्वाचनहरू स्थानीयहरू चाहिँ प्रदेशको निर्वाचनमा चाहिँ अब काङ्ग्रेसले अहिलेको भन्दा कति भोट बढाउँछ, अब त्यसको आधारमा नै अब बल्ल चाहिँ हामी कति सशक्त भयौँ भएनौँ भन्ने कुराको चाहिँ टुङ्गो लाग्छ।
4: अब नेपाली कंग्रेसलाई मिलाउने कुनै त्यस्तो आधार देख्नु भएको छ? तपाईँहरू त लागिरहनु भएको छ एकदिका बनाऊ भनेर होइन? कहाँनिर यो कमजोरी के भइरहेछ?
1: नै खास त्यस्तो नमिल्न पर्ने त के देखिन्न, अब नमिल्ने आधार पनि खास केही देखिँदैन होइन। त्यसको लागि त अब वार्ता छलफल कुराकानी भएपछि मलाई लाग्छ त्यो एक दुई सिटिङमा चाहिँ त्यो सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ।
4: यहाँको महत्वपूर्ण समयका लागि धेरै धन्यवाद, नमस्कार।
1: ल यहाँलाई पनि धन्यवाद छ, मेरो कुरा राख्ने अवसर दिनुभयो।
4: थ्याङ्क यू भेरी मच। हामी फेरि पनि कुरा गर्नेछौँ। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता गोविन्द राज पोखरेल, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
10: हरो विषयमा चारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा कृति तयारी चौचौ ग्लोबल आईडी ब्याङ्क, सबैका लागि ब्याङ्क डिसोम फाइबर नेट।
4: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेता भरत पराजुली हुनुहुन्छ। पराजुलीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
11: गुड मर्निङ
4: पराजुली सर। तपाईँ अब यतिखेर चितवनमा हुनुहुन्छ होइन? चितवनमा गर्मी त व्यापक होला होइन अहिले?
11: ठिकै छ, अब देशमै गर्मी छ, चितवनमा पनि गर्मी नै हुने भयो, ठिकै छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि त गर्मागर्मी नै छ नि होइन?
11: गर्मागर्मी सामान्य रूपमा चलिरहेको छ।
4: अब हिजैबाट शुरू हुनुपर्ने बन्द सत्र आजसम्म पनि शुरू हुन सकेका छैन, अब गर्मागर्मी त चल्यो भन्नु पर्यो नि त होइन? त्यहाँको हिटमा थप हिट थप्यो नि त पार्टीभित्र, यो किन चाहिँ लम्बियो?
11: अलिकति प्राविधिक समस्या आएको हो। त्यहाँ मतदाताको नामावली फाइनल गर्ने, उम्मेद्वारहरूको नामावली फाइनल गर्ने क्रममा प्राविधिक त्रुटि भएको हुनाले त्यसलाई सच्याउनको लागि समय लागेको हो, न त त्यस्तो केही समस्या होइन।
4: आकांक्षीहरू धेरै छन् होइन यसपाला केन्द्रीय सदस्यमा पदाधिकारीमा?
11: पहिलो पटक हुन लागेको केन्द्रीय महाधिवेशन, त्यो भएको हुनाले आकांक्षाहरू हुने स्वाभाविक हो। ठिकै छन्, धेरै होइन, ठिकै छन्।
4: तपाईँको पनि त उम्मेद्वारी रहला नि त?
11: म पनि अहिले उम्मेदवारी दिने सोचमा छु।
4: सुरुमा त केन्द्रीय सदस्यमै उम्मेदवारी हुनु पर्ला होइन? राष्ट्रिय
11: सदस्यमा।
4: अब केन्द्रीय सदस्यको तपाईँ पनि दावेदार हो अहिलेको यो पहिलो महाधिवेशनबाट, ऐतिहासिक महाधिवेशनबाट?
11: अहिले भूगोलबाट चाहिँ केन्द्रीय सदस्यको दावेदार हुँदैछु।
4: अब अहिले त्यहाँ सुन्नमा आइरहेको छ केन्द्रीय सदस्यको उम्मेदवारी दिनकै निम्ति पनि करिब 21 जना भन्दा बढीको चाहिँ सहमति चाहिन्छ, त्यहाँ नचिन्दाखेरि समस्या परेको छ भन्ने पनि आइरहेको थियो, हो त्यस्तो भइरहेछ चितवनमा?
11: त्यसको समर्थक र प्रस्तावकको लागि चाहिँ कतिजना राख्ने भन्ने एउटा छलफल भइराखेको छ, अहिलेसम्म एक दिन भइसकेको छैन। अब अहिले छलफल हुँदाखेरि कतिपयले अलिक धेरै संख्यामा राख्न सकियो भनेदेखि आकांक्षीहरू कम हुन सक्नुहुन्छ कि भनेर पनि हो, तर त्यो खासै ठुलो समस्या होइन, पर्यो भने पनि साथीहरूले जुटाइहाल्नुहुन्छ।
4: तर नयाँ नयाँ हुँदाखेरि अब धेरै कलेक्ट गर्न पनि त समस्या हुँदो रहेछ नि त होइन?
11: अब 20-21 जना हुँदाखेरि अलिक समस्या हुन्छ, तर 2-4 जना भइदियो भने सबैलाई सहज हुन्थ्यो।
4: राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनबाट के सन्देश दिन खोजिरहेको छ? दुई दिन अगाडि मात्रै त्यहाँ उद्घाटन भयो, त्यहाँ प्रधानमन्त्री पनि बोल्नुभयो, पार्टी अध्यक्ष सभापति पनि त्यहाँ बोल्नुभयो, अन्य दलका नेताहरूलाई पनि तपाईँहरूको आमन्त्रण थियो, उहाँहरूले पनि तपाईँहरूलाई चाहिँ खबरदारी सहितको सुझाव दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी थप एक ढिक्का भएर अगाडि बढ्छ भन्ने सन्देश हो, हिजोका आएका केही मतभेदका विषयहरू बाहिर आएका कुराहरूलाई चिर्न खोजिरहेको हो पार्टीले।
11: पहिलो कुरा त राष्ट्रिय स्वतन्त्र पार्टी भित्रमा कुनै खालको आकांक्षाको लागि, कुनै पदीयको आकांक्षाको लागि, नेतृत्वको लागि कुनै पनि मतभेद छँदै छैन, एक ढिक्का छँदै छ, हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ, कुनै समस्या छैन यहाँभित्र, जिम्मेवारीको सन्दर्भमा कुनै समस्या होइन। र अर्को यो महाधिवेशनले चाहिँ अहिले अब देश र को लागि देशको जिम्मेवारी लिइरहेको एउटा सत्तासीन पार्टी भएको हुनाले सबैलाई समेटेर अब लोकतान्त्रिक प्रक्रियाबाट यसले चाहिँ अब पार्टी सञ्चालन भएको छ भन्ने एउटा सन्देश दिनको लागि पनि व्यापक छलफल भएर सबैलाई समेटेर लानको लागि चाहिँ यो महाधिवेशनले एउटा सन्देश प्रवाह गर्न खोजेको छ।
4: अब राष्ट्रिय स्वतन्त्र पार्टीका अब धेरै प्रतिनिधिहरू चितवनमा आउनु भएको छ होइन, पार्टीलाई अब एउटा बलियो पार्टी बनाउने अब सरकारको नेतृत्व पनि पार्टीले गरिरहेछ भनिएको छ। सभापतिले अस्ति मात्रै मेरो यदि कहीँ कतै गरी मेरै खुट्टामा चाहिँ बल पास भएछ भने पनि आएछ भने पनि म प्रधानमन्त्रीकै अर्थात बालेनजीकै खुट्टामा चाहिँ बल पास गर्नेछु होइन। बालेनजीले भन्नुभएको छ अब हामी गन्तव्यमा पुगेर मात्र ब्रेक लाउँछौं, बीचमा कहीँ पनि ब्रेक लाग्दैन, तर बाटो त अप्ठ्यारो छ नि त, कतै एस्कुलेटर कम गर्नुपर्ला, कतै ब्रेक पनि लाउनु पर्ला, कतै बिस्तारै हाँक्नु पर्ला, ओकाली ओह्रालीहरू होलान्, यो कन्फिडेन्स, यो ओभर कन्फिडेन्स हो होइन राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको अवस्थामा सरकार सञ्चालनमा।
11: एउटा त नेपालको इतिहासमा पहिलो पटक टू थर्ड मेजोरिटीको एउटै पार्टीको नेतृत्वलाई चुनाव अगाडि नै नेतृत्वको सार्वजनिक रूपमा जनताहरूलाई पनि प्रस्ताव गरेर आएको यो जनमत हो, टू थर्ड मेजोरिटीको सरकार छ। त्यसको कारणले टू थर्ड मेजोरिटीको सरकारले पनि कतिपय शुरूआत गरिएको कामहरूलाई चाहिँ निर्धक्क ढंगबाट अगाडि नबढाउने हो भने त देशको विकास कसरी हुन्छ? त्यसैले यसमा कुनै पनि समस्याहरू अथवा कुनै एकले अर्कोलाई अब असहयोग गरेर जालान् कि भन्ने कुरामा हामीले आशंका गर्नु नै पर्दैन। सबै लक्ष्य पनि ठिक छ, गन्तव्य पनि ठिक छ, त्यसैले यसमा कुनै त्यस्तो समस्या छैन।
4: तर जुन तरिकाले जनताले जुन भरोसा गरेका छन्, जुन किसिमको मत प्राप्त भएको छ पार्टीलाई, कतै मतको अब मूल्यन हुन्छ, अधिनायक बादतर्फ कतै सरकार अगाडि बढ्छ कि भन्ने खालको आशंकाहरू पनि त सँगसँगै छन् नि त होइन।
11: हामीले नेपालको संविधान 2072 स्वीकार गरेर आइसकेको हुनाले संविधानको परिधिभित्र रहेर, संविधानको दायराभित्र रहेर शासन सत्ता सञ्चालन गर्ने हो, त्यसमा अधिनायक बाध्य हुने कुनै सम्भावनै छैन। किनभने हाम्रो संविधानमा जे व्यवस्था गरेको छ, संवैधानिक र कानूनी व्यवस्थाहरूले दिएको म्यान्डेटभित्र बसेर शासन सत्ता सञ्चालन गर्दाखेरि कुनै अधिनायकतर्फ जाँदैन। यो संविधान अधिनायकतर्फ इङ्गित हुने खालको, त्योतर्फ जाने खालको संविधानै छैन भनेपछि त्यत्र कुनै आशंका गर्नुपर्ने जरुरी नै छैन।
4: अब भरत पराजुली जी एउटा कुरा के बताइदिनुहोस् भने नि, तपाईँ त अब केन्द्रीय सदस्यको क्यान्डिडेट पनि हुनुहुन्छ, भरत पराजुलीलाई चाहिँ त्यहाँका सबै सदस्यहरूले अब केन्द्रीय सदस्यमा तपाईँलाई चिन्नुपर्ने, तपाईँलाई जान्नुपर्ने होइन, तपाईँसँग चाहिँ त्यो किसिमको चाहिँ भनौँ न त्यो केन्द्रीय सदस्यमा तपाईँलाई अगाडि बढाउनु पर्ने के आधारहरू प्रस्तुत गर्न सक्नुहुन्छ आज?
11: पहिलो कुरा पार्टीभित्र अलिकति सुझबुझ सहित जिम्मेवारीपूर्वक सबैलाई समेटेर लान सक्ने, सबैको भावनालाई कदर गर्न सक्ने नेतृत्व आवश्यकता पर्छ। त्यसो भएको हुनाले अब यो पार्टीमा लाई अहिले भर्खर हामी पार्टीलाई चाहिँ संस्थागत रूपमा अगाडि लैजाने चरणमा छौँ, त्यसैले त्यो चरणमा पार्टीहरूलाई सबैलाई समेटेर सबैको भावनालाई कदर गरेर पार्टीको नेतृत्वलाई चाहिँ अझ सुझबुझतर्फ लैजानको लागि म आफू पनि त्यो केन्द्रीय समितिमा सहभागी भएँ भनेदेखि पार्टी अझै मजबुत हुन सक्छ, मजबुत बनाउनको लागि मैले योगदान गर्न सक्छु भनेर म यो मेरो उम्मेदवारी हो। तसर्थ मलाई यो केन्द्रीय समितिको जिम्मेवारीमा साथीहरूले जिम्मेवारी दिनुभयो भनेदेखि म पार्टीलाई अझै मजबुत बनाउनको लागि, अझ संस्थागत गराउनको लागि, गतिशील बनाउनको लागि म आफ्नो तर्फबाट लाग्ने प्रतिबद्धता व्यक्त गर्छु, त्यसैको लागि मेरो उम्मेदवारी हो।
4: अहिले अब सरकारको एउटा कुरा आइरहेछ नि, हिजो मात्रै पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नु भएको छ, पक्राउमा अलिकति धरपकड भयो, उनी भाग्न सक्ने व्यक्ति होइनन्, अलिक पक्राउ गर्ने यो प्रवृत्ति प्रकृति चाहिँ मिलेन भनेर भर्खरै मात्र केही समय अगाडि मैले केही राजनैतिक दलका नेताहरूसँग कुरा गरेँ। सरकार धरपटक पकडतर्फ अलिकति त्रसित मानसिकतातर्फ होइन अलिकति डर धम्कीतर्फ चाहिँ अगाडि बढ्न खोजे हो र
11: कतिपय कुराहरू धेरै पहिलेदेखि छानबिनको दायरामा बसेका हुन्छन्। छानबिनको दायरामा को थियो को थिएन, दिदी पुग्यो पुगेन भन्ने कुरो सबै सार्वजनिक गर्ने विषय होइन। त्यसैले हामीले देख्दाखेरि आज ट्याक्क समातेको मात्रै देख्छौँ। त्यस विषयमा लामो समयदेखि अध्ययन गरिसकेर अब पक्राउ गर्नुपर्ने अवस्था आइसकेको छ भन्ने कुरा त जो संलग्न अध्ययनमा इन्भेस्टिगेसनमा संलग्न भएको अधिकारीलाई मात्रै थाहा हुन्छ, अरूलाई थाहा हुँदैन।
4: होइन, अब कार्यक्रम चल्दा चल्दै त्यही भएर उठाउनु पर्ने अवस्था के थियो र काठमाडौँ फर्किहाल्नुहुन्थ्यो होइन, मानवीयता व्यावहारिकता पनि त हेर्नुपर्छ नि त कहिले काहीँ भन्ने कुरा आएको थियो क्या अघि।
11: अब यो प्राविधिक कुरा र इन्भेस्टिगेसनसँग सम्बन्धित कुरा त्यतिखेर त्यही अवस्था आएको हुनाले नै सुरक्षा कर्मीहरूले त्यसरी उहाँलाई त्यहाँबाट चाहिँ नियन्त्रणमा लिएको होला। त्यस विषयमा मैले सबै प्रक्रियागत रूपमा मैले अध्ययन गरेको छैन, त्यसैले म कमेन्ट गर्न चाहन्न सक्दिनँ।
4: अब चितौनमा चाहिँ एक किसिमको सौहार्दपूर्ण ढंगले नै महाधिवेशन सम्पन्न हुन्छ, प्रथम ऐतिहासिक महाधिवेशन। तपाईँको पार्टी सभापतिको विकल्प त कोही पनि रहनु भएन नि त होइन, रविजीको विकल्प?
11: अब उहाँको विकल्प अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा उहाँले चाहेसम्म कोही पनि हुन सक्दैन। यो पार्टीलाई स्थापना कालदेखि आजसम्म र भविष्यसम्म, भविष्यमा पनि धेरै लामो समयसम्म, 20 वर्षसम्म पनि उहाँकै नेतृत्वको आवश्यकता पर्छ जसले पार्टीलाई एक झिक्का बनाएर लैजान्छ। त्यसरी अब यसले एक झिक्का पार्टी बन्छ, हामीसँग कुनै गुट उपगुट कुनै छँदै छैन, पार्टीभित्र सबै छन् भनेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी कन्ती बाहक कन्ती चिन्ह, त्योभन्दा बाँकी कोही पनि छैन। त्यसैले अब यो असाध्य सबैलाई सन्देश यसले यो पार्टीको महाधिवेशन पछाडि यसरी जान्छ कि पार्टीको कहिले काहीँ छलफल त लोकतान्त्रिक विधि पूरा गर्नको लागि छलफलले समय लियो होला, तर यसले चाहिँ राम्रो सन्देश जान्छ, नेतृत्व चयन भनेको यसरी हुनुपर्छ भनेर अरूहरूलाई पनि एउटा मोडेलको रूपमा, अब नमुनाको रूपमा लिन सक्ने गरी चाहिँ यसले सन्देश दिन्छ।
4: हस्, यहाँको महत्वपूर्ण समयका लागि धेरै धन्यवाद, आगामी दिनको शुभकामना पनि नमस्कार।
11: हस्, धन्यवाद दक्षिणजी।
4: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भरत प्राजुदार ने श्रोता। नेपाली बसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 7 बज्यो। घटना दुर्घटना,
2: कला संस्कृति,
0: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
2: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
3: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्द सत्रको कार्यक्रम हुँदैछ। सोमबारको लागि तय गरिएको बन्द सत्र प्रतिनिधि परिचय पत्र वितरण कार्य समयमै सम्पन्न हुन नसकेपछि आजको लागि स्थगित गरिएको थियो। पार्टीले प्रतिनिधिहरूको विवरण, प्रमाणीकरण, नामावली रूजु तथा परिचय पत्र छपाईको काममा अपेक्षाभन्दा बढ़ी समय लागेकाले बन्द सत्र सार्नु परेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। महाधिवेशन स्थल भरतपुरमै हिजो साँझ आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता झा र केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बन्द सत्र स्थगित गर्नु कारणबारे जानकारी दिनुभयो। उहाँले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको आधिकारिक विवरण यकिन गर्ने, नामावली प्रमाणीकरण गर्ने तथा परिचय पत्र वितरण कार्यलाई व्यवस्थित बनाउन आवश्यक समय लागेकाले सोमबारको लागि निर्धारित कार्यक्रम सञ्चालन गर्न नसकिएको बताउनुभयो। प्रवक्ता झाले महाधिवेशन पार्टीको सर्वोच्च निर्णय गर्ने थलो भएकोले प्रतिनिधि व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन विशेष सावधानी अप्नाइएको उल्लेख गर्नुभयो। वीरेन्द्रनगर स्थित शुभ होटलमा नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रममा सुझाव संकलनको लागि एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल सहितका नेताहरू आइतबार सुर्खेत पुग्नु भएको थियो। सोमबार शुभ होटलमा कार्यक्रम चलिएको बेला जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी परीक्षक ठाकुर प्रसाद पोखरेल आफै बेलुका 5 बजेतिर पौडेललाई पक्राउ गर्न पुग्नु भएको थियो। एसपी पोखरेलले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा पौडेललाई पक्राउ गरिएको जानकारी दिनुभयो। उहाँ पौडेल सुर्खेतमा रहेको जानकारी पाएर विभागले पक्राउको लागि पत्राचार गरेको थियो। उहाँले भन्नुभयो, सोही पत्रका आधारमा हामीले पक्राउ गरेका हौं। प्रहरी होटलमा पुग्दा जाजरकोट जिल्लाका कार्यवाहक सभापति विश्वविक्रम शाह निर्वाचन समीक्षा र पार्टी पुनर्गठन सम्बन्धी धारणा राख्दै हुनुहुन्थ्यो। उपाध्यक्ष रामबहादुर थापा, पौडेलसहित पृथ्वी सुब्बा गुरूङ र महासचिव शंकर पोखरेल डायरीमा फ्लोरबाट आएका सुझावहरू टिप्दै हुनुहुन्थ्यो। त्यही बेला एसपीको फोन आयो। पौडेल र महासचिव पोखरेल सँगसँगै बाहिर निस्कनुभयो। सुर्खेत जिल्लाका उपाध्यक्ष मोहन पडुवालले भन्नुभयो, हलबाट होटलको रूपमा जानुभयो अनि डायरी समाएर प्रहरीको गाडीमा बस्नुभयो। बडुवालका अनुसार शुरूमा आफूले एसपी पोखरेल नेताहरूलाई भेट्नका लागि आएको सोचेको बताउनुभयो। 10 जिल्लाका पदाधिकारी, प्रदेश पदाधिकारी र केन्द्रीय सदस्यसहित हामीहरू करिब 80 जना हलभित्र थियौं। उहाँले भन्नुभयो, शुरूमा प्रहरी प्रमुख नेताहरूलाई भेट्न आएका होलान् भन्ने लागेको थियो, गिरफ्तार गर्न आएका रहेछन्। प्रहरीले पौडेल पक्राउपछि जारी गरेको विज्ञप्तिमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धानको लागि पक्राउ पूर्जीसहित पठाइएकाले पक्राउ गरिएको जनाएको छ। निज हाल सुर्खेत जिल्लामा रहेको भन्ने बुझी नआएकाले संलग्न पक्राउ पूर्जी सम्बन्धितलाई बुझाई पक्राउ गरी प्रहरी सुरक्षासहित निजलाई विभागमा उपस्थित गराइदिनु हुन सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण ऐन 2064 दफा 21 का आधारमा अनुरोध छ भन्ने विहुराको पत्र प्राप्त भएको विज्ञप्तिमा भनिएको छ। विभागबाट प्राप्त पत्रको आधारमा पूर्व अर्थमन्त्री सहित समेत रहनुभएका रूपन्देही जिल्ला बुटोल उपमहानगरपालिका 9 हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका 25 शैव आवास योजनामा बसोबास गर्ने विष्णु प्रसाद पौडेललाई सुर्खेत जिल्लामा खोजतलाश गर्ने क्रममा निजलाई साँझ 6:15 बजेको समयमा सुर्खेत जिल्ला वीरेन्द्रनगर वार्डमा 3 शुभ होटलमा फेला पारी विभागबाट जारी भएको जरूरी पक्राउ पूर्जी दिई पक्राउ गरिएको छ। प्रहरीले पक्राउ गरेका पौडेललाई सोमबार नै बाँकीको नेपालगंज पठाएको जनाइएको छ। राहदानी छपाई तथा प्रणाली व्यवस्थापन ठेक्का प्रक्रिया सम्बन्धी अनियमित आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले सोमबार अनुसन्धान सम्पन्न गरी अभियोग पत्रसहित अदालतमा मुद्दा दर्ता गरेको हो। विशेष अदालत स्रोत अनुसार यस प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणासहित कुल 18 जनालाई प्रतिवादी बनाइएको छ। आयोगले हाल न्यायिक हिरासतमा रहेका 18 जनालाई प्रतिवादी बनाएको छ। आयोगले हाल न्यायिक हिरासतमा रहेका राहदानी विभागका महानिर्देशक तीर्थराज हरियाल, विभागका सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी,
विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य तथा जर्मन कम्पनी मुल्हाबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्लसहित सातजनालाई अभियोग पत्रसहित अदालतमा उपस्थित गराएको छ। अख्तियारको अनुसन्धानबाट राहदानी छपाई प्रकरणमा करिब 8 अर्ब रूपियाँ बराबरको हिनामिनाको निष्कर्ष निकालिएको बताइएको छ। राहदानी विभागले 2081 मक्सिरमा 5 वर्ष अवधिका लागि 64 लाख थान नयाँ विद्युतीय राहदानी आपूर्ति तथा त्यससँग सम्बन्धित प्रणाली व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बलपत्र आह्वान गरेको थियो। त्यसक्रममा तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवाले 2081 फागुन 9 गते विभागका महानिर्देशक तीर्थराज अर्यालको संयोजकत्वमा बोलपत्र मूल्याङ्कन समिति गठन गर्नुभएको थियो। उक्त दिन विभागका सूचना प्रविधि निर्देशक सुनिल केसीको नेतृत्वमा प्राविधिक कर्मचारी सम्मिलित उपसमिति पनि गठन गरिएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनैतिक प्रतिशोध र श्रृंखलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी गर्नुभएको छ। अध्यक्ष ओलीले हिजो राति एउटा विज्ञप्ति जारी गर्दै सरकारले प्रतिशोध शान्त खोजेको र दमनकारी कदमको डटेर सामना गर्ने बताउनुभयो। वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिएको अराजनैतिक अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अड्को पराकाष्ठ भएको उहाँको ठहर छ। सोही दमनकारी कदम आफू र पार्टी एमालेमाथि लगातार भइरहेको श्रृंखलाबद्ध प्रहार र राजनैतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट भएको उहाँको धारणा थियो। अध्यक्ष ओलीले पूर्व निर्धारित कार्यतालिका हुँदाहुँदै विधिको शासन र सामान्य कानूनी प्रक्रियाको धज्जी उडाएर गिरफ्तारी गरिएको उल्लेख गर्नुभयो। शुक्लागंडकी नगरपालिकाले आगामी आर्थिक वर्ष 83-84 लागि 1 अर्ब 13 करोड़ 54 लाख अनुमानित बजेट नगरसभामा पेश गरेको छ। नगर उपप्रमुख खुम्बहादुर विक राजुले नगरसभा तथा 19 औं नगर अधिवेशनमा सो रकम बराबरको बजेट पेश गर्नुभएको हो। पूर्वाधारतर्फ 3 करोड़ 51 लाख 78 हजार, सामाजिक विकासतर्फ 3 करोड़ 42 लाख 52 हजार, आर्थिक विकासतर्फ 92 लाख, वातावरण तथा विपद व्यवस्थापनतर्फ 92 लाख 57 हजार खर्च गरिने उल्लेख छ। यसैगरी सुशासन तथा संस्थागत विकासतर्फ 46 लाख 28 हजार, चालू प्रशासनिक खर्च 16 करोड़, अनिवार्य दायित्व भुक्तानीतर्फ 10 करोड़, राजस्व फिर्ता 1 करोड़, जनसहभागिता 1 करोड़ 50 लाख र वडागत सिलिङतर्फ 9 करोड़ 25 लाख 74 हजार खर्च हुने अनुमान नगरसभामा प्रस्तुत गरिएको छ। नगरसभाले शुक्लागण्डी नगरपालिकाको आर्थिक विधेयक 2083 र शुक्लागण्डी नगरपालिकाको सार्वजनिक खरिद नियमावली 2076 संशोधन नगरसभामा पेश गरी पारित गरेको छ। अधिवेशनको समापन आगामी असार 26 गते गरिने नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो। यसअघि नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित भएको थियो। नगर प्रमुख पण्डितले प्रस्तुत गरेको सो कार्यक्रम सर्वसम्मत पास भएको हो। सो अवसरमा नगरसभामा सदस्यले नीति तथा कार्यक्रममा विभिन्न सुझावहरू दिएका छन्। लेखा समितिले दिएको निर्देशन कार्यान्वयन नभएको, मुख्य बजारमा सार्वजनिक शौचालयको समस्या, ग्रामीण सड़कमा 12 महिना सञ्चालन नहुँदा समस्या, हाट बजारलाई दिगो रूपमा सञ्चालन गर्ने विषयमा ध्यानाकर्षण गराएका थिए। तनहुँ म्याग्दी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि 74 करोड़ बजेटको प्रस्तुत गरेको छ। गाउँपालिकाको हिजो आयोजित गाउँसभामा उपाध्यक्ष बालकृष्ण घिमिरेले 74 करोड़ 32 लाख 78 हजारको बजेट प्रस्तुत गर्नुभयो। विनियोजित बजेटमध्ये चालुतर्फ 47 करोड़ 93 लाख र पुँजीगततर्फ 26 करोड़ 39 लाख 45 हजार विनियोजन गरिएको घिमिरेले जानकारी दिनुभयो। विनियोजित बजेटको स्रोत सुनिश्चितताका लागि नेपाल सरकारको वित्तीय समानीकरणबाट 9 करोड़, सशक्त अनुदानबाट 39 लाख, चालुबाट 18 करोड़, राजस्व बाँडफाँडबाट 8 करोड़ 77 लाख, गण्डकीप्रति सरकारको वित्तीय समानीकरणबाट 1 करोड़ 21 लाख, राजस्व बाँडफाँडबाट 90 लाख, अनुदानबाट 90 लाख, सड़क बोर्डबाट 23 लाख, आन्तरिक आयबाट 15 करोड़, समपूरक अनुदानबाट 70 लाख, विशेष अनुदानबाट 1 करोड़ 40 लाख, सामाजिक सुरक्षाबाट 13 करोड़, प्रदेश समपूरक अनुदानबाट 60 लाख, विशेष अनुदानबाट 40 लाख, नागरिक साहिदारीबाट 2 करोड़ प्राप्त हुने अनुमान गरिएको छ। पोखरा महानगरपालिका 6 बुलौदीको ओह्रालोमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। युवती गम्भीर घाइते भएको खबर छ। राति करिब 11:20 बजे हलनचोकबाट 0 किलोमिटर तर्फ आउँदै गरेको G9P9425 नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सड़कको बीचमा रहेको डिभाइडरमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका 33 बाघमाराका 23 वर्षीय विवास मल्ल ठकुरीको ज्यान गएको हो। टाउको र छातीमा चोट लागेको उहाँको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ। मोटरसाइकलको पछाडि सवार सिन्धुली कमलामाई नगरपालिका नौकर भई हाल काठमाडौँ मूलपानी बस्दै आएकी 17 वर्षीय रविना ढुङ्गेल गम्भीर घाइते हुनुभएको जनाइएको छ। बन्दीपुर गाउँपालिका 4 गुम्बा नजिक टिप्पर दुर्घटनामा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा व्यास नगरपालिका 4 का 36 वर्षीय चुनु श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। उहाँको अनुसार गएक 5466 नम्बरको तीव्र गतिमा रहेको टिप्परका चालकले नियन्त्रण गुमाउँदा ट्रेन टिप्पर दुर्घटनामा परेको जनाइएको छ। राष्ट्रिय प्रसारण लाइनको पहुँच नपुगेको लमजुङको कोलासोथार गाउँपालिका 2 मालिङको तिबिसुवार क्षेत्रका घर तथा गोठमा सोलर बत्ती जडान गरिएको छ। गाउँपालिकाको उज्यालो कार्यक्रम अन्तर्गत विद्युतीकरण हुन बाँकी रहेका घर तथा गोठहरूमा सोलर सेट जडान गरिएको हो। गाउँपालिकाको निर्णय अनुसार राष्ट्रिय प्रसारण लाइनको पहुँच नपुगेका दुर्गम क्षेत्रका घरदूरी तथा गोठहरूलाई लक्षित गरी प्रति घर गोठ एक एक सेटका दरले सोलर प्यानल ब्याट्री कन्ट्रोलर चिम तथा आवश्यक वायरिङ सामग्री उपलब्ध गराइएको हो। बागलुङको बडीघाट गाउँपालिकाका सबै वडालाई पोषण मैत्री वडा घोषणा गरिएको छ। सबै वडा पोषण मैत्री घोषणासँगै गाउँपालिका पनि पोषण मैत्री घोषणाको चरणमा छ। बडीघाट गाउँपालिका देशकै पहिलो पोषण मैत्री बन्ने तयारीमा जुटेको हो। देशभरको तथ्याङ्क अनुसार बागलुङको बडीघाट गाउँपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिका पोषण मैत्री वडा घोषणा गरेर पालिका घोषणाको चरणमा पुगेका छन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समेत सबै वडा पोषण मैत्री घोषणा गरिसकेकोले ती दुई मध्ये जसले पहिला घोषणा गर्छ त्यो नै देशको पहिलो पोषण मैत्री गाउँपालिका हुने पोषण र बाल मैत्री विषयका राष्ट्रिय प्रशिक्षक विष्णु प्रसाद चौबेले जानकारी दिनुभयो। हवाई दुबईले आगामी असोज 7 गतेदेखि पोखरा दुबई सीधा उडान शुरू गर्दैछ। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ। सञ्जालमा आएको 3 वर्ष बितिसक्दा समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन। सन् 2025 को मार्चमा हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा ल्हासा नियमित व्यावसायिक उडान शुरू गरे पनि यात्रु संख्या न्यून हुँदा उक्त उडान सेवा हाल स्थगन छ। पोखरा दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो। यसअघि चीन भारत र भूटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ नेहरूलाले दुबई पोखरा दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाइ दुबईले टिकट बुकिङ खुल्ला गरिसकेको बताउनुभयो। पोखराको अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तारमा यो महत्वपूर्ण उपलब्धि हो। यसले सिंगो गण्डकी प्रदेश र मुलुकलाई नै प्रत्यक्ष लाभ पुग्छ। उहाँले भन्नुभयो, पोखरादेखि दुबई भएर युरोप अमेरिका लगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई धेरै सहजता थपिन्छ। यात्रा अवधि छोटिँदा खर्च पनि घट्छ। पर्यटकीय राजधानी समेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्ने महाप्रबन्धक निरोलाले बताउनुभयो। वैदेशिक रोजगारी अध्ययन घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा दुबई उडान सेवा लाभदायी हुने देखिएको छ। विश्वकै व्यस्त र महत्वपूर्ण मानिने हवाई ट्रान्जिट हब दुबईमा हुने उडानले अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको सीधा हवाई पहुँच पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोड सेयर साझेदारी अन्तर्गत पोखरा दुबई उडान सेवा सञ्चालन हुनेछ। पोखरादेखि अस्ट्रेलिया युरोप वा अमेरिकी शहरमा पुग्ने यात्रुहरूले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झन्झट नहुने प्रमुख आचार्यले बताउनुभयो। इमिरेट्स एयरलाइन्सले दुवै अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल 3 आफ्नो प्रमुख हब बनाएर विश्वका 6 महादेशका 76 देशमा रहेका 143 भन्दा बढ़ी देशहरूमा जोड़दै आएको उहाँको भनाइ छ। मनसून प्रवेश भएको क्षेत्रमा गैराती ठूलो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गैराती सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ स्याङ्जा कास्कीमा पानी परेको छ। हिजो कोशी बागमती मध्य प्रदेशको सबै तथा गण्डकी प्रदेशका धेरैजसो र लुम्बिनी प्रदेश

0: वित्तीय कार्यवाही कार्यदल एफएटीएफको ग्रे लिस्टमा नेपाल यथावत छ। फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी रणनीतिक कमजोरी अझै पूर्ण रूपमा सुधार हुन बाँकी रहेको निष्कर्षसहित निगरानी सूचीमा राख्ने निर्णय गरेको हो। अन्तर्राष्ट्रिय समाचार। भारत उत्तर प्रदेशको लखनऊको अलीगंज क्षेत्रमा हिजो एक कोचिङ इन्स्टिच्यूटमा आग लागि हुँदा कम्तीमा 15 जनाको ज्यान गएको छ। चिकित्सकहरूका अनुसार घटनामा धेरै जसोको धुवाले निशा चिएर श्वास प्रश्वासमा समस्या भई ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ। किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेण्डेन्ट प्रेम राज सिंह अनुसार अस्पताल ल्याउँदा 15 जनाको ज्यान गइसकेको थियो अनि 8 जनालाई पनि गम्भीर अवस्थामा अस्पताल पुर्याइएको छ। आगलागीबाट भवनमा भएको लाइब्रेरी र कम्प्युटर ट्रेनिङ इन्स्टिच्युटमा क्षति पुगेको छ। खेल समाचार। साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको अन्तिम 32 प्रवेश गरेको छ। समूह जे अन्तर्गत डलासमा गैराती भएको खेलमा अस्ट्रेलियालाई 2 गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले 2 गोल गरेको जनाइएको छ। यो सँगै विश्वकप इतिहासमा उहाँले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउनु भएको छ। 39 वर्ष पुग्न लागेका मेसीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या 18 पुर्याएको जनाइएको छ। यसअघि उहाँले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजेको 16 गोलको कीर्तिमानलाई पछि पार्नु भएको छ। मेसीले खेलको 38 मिनटमा पहिलो गोल गर्नुभएको थियो। खेलको इन्जुरी समयमा उहाँले अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेको जनाइएको छ। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै चिकु चिन्ता के भने।
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98060-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।

0: कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
2: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
3: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
5: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206030।
2: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
7: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
5: मोबाइल 98560055770।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
9: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
9: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
8: मोबाइल 98563439952 र 98076।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
2: दिदी, पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
10: आज पनि खाना काच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
14: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! डरा ढेर त्यस्तै, लोबेट हेर त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर सबै त्यस्तै।
15: राम्रो नहुने त कुरै भएन नि भतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
14: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856033878, 98416356।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
17: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
18: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9850-23128 र 9462-14726।
19: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
20: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
21: सम्पर्क 0564142121, मोबाइल 9850-35921।
20: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
22: हजुर दान गरौ।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
24: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
23: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ। अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्लागण्डकी एफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
4: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
3: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार, कार्यक्रम सुखद बिहानी मायाहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रस्तावने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल असार महिनाको 9 गते मंगलबार, यसैसम्म 2026 जून 23 तारीक, सकसम्म 1948 नेपाल सम्मत 11:46, सूर्यदेव बिहान 5:10 भयो भने सूर्यास्त साँझ 7:03 हुनेछ। आज ज्येष्ठ शुक्ल पक्षको नवमी तिथि र अन्तर्राष्ट्रिय ओलम्पिक दिवस। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँग विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:25 विभिन्न भक्तिगीत संगीतहरू, 5:25 शुक्ला गण्डकी समाचार, 6:36 कायाकैरन, 36:07 नेपाली बहस, 7:20 शुक्ला गण्डकी समाचार, 7:30-7:45 विभिन्न राष्ट्रगीत संगीतहरू, 7:45-8 रेडियो पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम सुखद बिहानी 8:15-9 शुक्ला गण्डकी सरोकार, 9:15 नेपाल खबर, 9:15-10 काम बेसीको भाका, 10:10 शुक्ला गण्डकी समाचार, 10:15-12 हेलो शुक्ला गण्डकी, 12:15 नेपाल खबर, 12:15-1 विभिन्न पप संगीतहरू, 1:00-2:00 लोकी संगीत, 2:00-3:00 विभिन्न गीत संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 फिल्मी गीत संगीत, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6:00 लोक चौतारी, 6:00-7:00 नेपाल दर्पण, 6:30-7:00 नेपाल दर्पण, 7:00-7:30 6:00-6:30 नेपाल दर्पण, 6:30-7:00 विभिन्न मगध भाषा गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 विभिन्न गीत संगीतहरू, 8:00-8:30 पनि विभिन्न गीत संगीतहरू कार्यक्रममा स्थान दिने गर्दछौ। 8:45-9 विदेश नेपाली सेवाको साँझ पख, 9:10 श्रुति सम्वेक, 10:10 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचारपछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। यद्यपि आज दिनभरि प्रस्तावने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात पनि नेपाल उडाएको तपाईँको राशिफलको राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशि रुनामा चेचोलाली लुले लोवा, सहयोगीहरू प्रतिस्पर्धामा उत्रन सक्छन् भने उर्सा गर्नेहरूले काम अवरो पुर्याउलान्, सोझोपनको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् भने आकस्मिक खर्च बढ्नेछ। आफ्नो सम्मानमा सामानमा अरूले गाली गर्न सक्छन्। यात्रा गर्दा धनमा सुरक्षामा ध्यान दिनुहोला भने मेहनत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ। मेहनत गर्दा विशेष अवसरहरू प्राप्त हुनेछ। लक्ष्य अनुसार काम सम्पादन हुनेछन् भने अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृद्धि, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ भने सहपाठीहरूलाई औषधले पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ भने पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। मिथुन राशि, मिथुन राशिमा अक्षय काकीको गङ्गा छकेको पुरानो सम्झौता तोड्नु पर्ने आवश्यकता पर्न सक्छ। ती योजनाका साथ अघि बढ्दा विस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मानिसहरूको सुझाव सिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले लाभ दिलाउनेछ। पहिलाको कमजोरीलाई सुधार गर्ने मौका छ भने शुभचिन्तकहरूलाई साथ लिने काममा जुट्नुहोला, सफलता प्राप्त हुनेछ। कर्कट राशि, कर्कट राशिमा डाडीडो सबैलाई समेटेर काम दिन सदा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछन्। ईर्षा गर्नेहरू सक्रिय हुनेछन् भने अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममा अल्झिनु पर्नेछ। कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ। सिंह राशि, सिंह राशिमा अक्षर मामी मुमी मोटा टिटुटे, भोलिको प्रभाव बढ्नेछ भने चिताएको कामहरू सजिलै सम्पादन हुनेछन्। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आमदानीको स्रोतहरू बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ भने सहयोगहरूले यही मध्ये रहेछन्। अध्ययनको लगानले बोली क्षेत्र फराकिलो हुनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ। कन्या राशि, कन्या राशिमा सेतो पपेको सेपो, कामना पूर्ण हुनेछ भने रमाइलो चमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। अध्ययनको लगाउँले बौद्धिक क्षेत्र फराकिलो भन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि अवसर जपाउनेछ भने लक्ष्यानुसार समयमै काम सम्पादन हुनेछ। व्यापारमा फाइदा हुनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
तुलराशि माछे ररी रुरेहरू ताती दुधे केही पाउन केही वस्तु घुमाउनु पर्ला। रमाइलो भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइहरूले काममा साथ दिनेछन् भने दोहोऱ्याएर पर्यटन गर्दा रोकिएका कामहरू बनेछन्। अर्थ अभाव खड्किए पनि आवश्यक पर्दा सरसपट वा खर्च मार्फत धन जुट्नेछ। तर खर्च बढ्नेछ भने समयमै आलस्य गर्ने बानीले पछि परिनेछ। व्यवसायमा लगानी गर्ने अवसर प्राप्त हुनेछ। वृश्चिक राशि प्रयत्न गर्दा स्रोतहरू बढ़ाउन सकिनेछ। व्यापारमा अड्किएको कामहरू उठ्नेछन् भने भविष्यका लागि केही लगानी बढ़ाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमान भन्दा बढ़ी लगानी र समय लाग्नेछ। लाभांश अरूका लागि खर्च नपर्ला। सरसपटमा रकम बाहिरिन सक्छ। तुलराशि कामको स्वरूपमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। विगतका कमी कमजोरीहरू बाहिर आउनाले समस्या पर्लान्। अवसर प्राप्त भए पनि आफ्नै काम बिगार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। स्वास्थ्यका लागि साइनो दर्शनहरूबाट सजग रहनुहोला। सामाजिक दायित्व बन्नेछ भने संघर्ष पछि लाभ उठाउन सकिनेछ। मकर राशि माछे भुज जिखी कुखिएको गागी रोकिएका कामहरू सम्पादन हुनेछन् भने मेहनत लक्ष्यमा पुर्याउनेछ। सानो परेकाले धेरैको भलाइ हुने सक्छ भने सामाजिक वाद विवादहरू सुझाउने जिम्मेवारी आउन सक्छ। चुनौतीहरू पञ्चमलाई जुटाएको कामहरू बनाउन सकिनेछ भने श्रम परे पनि विशेष उपलब्धि हासिल हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। लगनशीलताले उत्साह जगाउनेछ। कुम्भ राशिमा गुगे गोसा शिशु शेषोध स्वास्थ्यका लागि आहार विहारमा अलि सजग रहनुपर्ने समय छ। व्यस्तता बनेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिर हिँड्ने काम दोहोऱ्याउनु पर्ने हुन सक्छ। लगानी गर्ने काममा हात हाल्नु अघि विचार पुर्याउनु होला। अनावश्यक अडान लिने बानीले पनि समस्या निम्ताउनेछ। शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला। अन्तिममा मीन राशि तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा आंशिक लाभ भए पनि केही समस्या बढ्नेछ। विवादास्पद कामले समस्या निम्ताउनेछ भने आमदानी भइरहे पनि फजुल खर्च बढ्न सक्छ। केही रकम खर्च गर्नुपर्ने स्थिति आउन सक्छ भने काम सम्पादन भए पनि तत्काल धेरै आमदानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। राशिफलमा जस्तो भने तपाईँ भाग्य भन्दा गर्न सक्नुहोला। तपाईँको आजको दिन शुभ सुख बितोस्। तपाईँको आजको राशिफल पछि नेपाल रहेको शुभकामनाको

आज मिति 2083 साल असार महिनाको 9 गते मंगलबार आज जन्मदिन परेको छ। शुक्ला गण्डकी नगरपालिका चालिवासी मती प्रसाद पौडेलको जन्मदिन परेको छ। उहाँ समाजसेवी पनि हुनुहुन्छ। उहाँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको स्वास्थ्य दीर्घायु सधैँ उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आज चालेको र तपाईँले इच्छाको काम गर्दछौ तपाईँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। मेरो व्यक्तिगतबाट तपाईँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त

इन्टर पनि आफ्नै स्टेमी उहाँ लगायत आज तपाईँ दस जन्मदिन परेको छ. आज तपाईँ दस जन्मदिन मनाउँदै हुनुहुन्छ. तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ. तपाईँले आज चाँड गएर तपाईँले इच्छाएका काम कुराहरू पूरा होस्. तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ. व्यक्तिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ. यता पनि सुविधा दाजुभाइ साथीसँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हामी यस कार्यक्रममा प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउन सक्नुहुनेछ. 65347 65411 128 34 1 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ. बिहान ठिक 7 बजे अथवा हुँदैन तपाईँलाई पाइक परेको समयमा तपाईँले मार्फत जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउन सक्नुहुन्छ. 65414 3780 65414 1 128 34 1 3 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भने हामी यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ. आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ. भोलि बिहान पुनः यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुनेछौ. त्यतिसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु. तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस्. तपाईँहरू सुन्दै गर्नुहोला शुभला गण्डकी एफएम 97.10 मेगाहर्ट्ज. नमस्कार. शुभ बिहानी, शुभ दिन.

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 8 बज्यो।
3: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
3: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
4: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965-70-290, मोबाइल नम्बर 9840-81-457 र 9816-26-32। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
6: मेरी आमै नि, कस्तो राम्रो गहना!
7: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
9: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
9: छापावाला सुनचाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
9: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
9: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
8: सेन्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
9: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811-16-069, 9807-25-229।
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9841-43-222, 9887-69-142।
11: एकान्छी
12: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समीय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841-16-878, 9825-52-7063।

0: केशव आमा चाहिँ कहाँबाट चलेको
1: कति हाँस्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचो पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउसका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
2: प्रश्न होमवर्क देखाउ त
5: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988
7: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827103066 र 9840594530
8: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0658-75-676 मोबाइल 9856-62-6676
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
12: तर महँगो होला नि
11: छैन बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका
2: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
12: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
2: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
12: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
13: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98 5 60 33 398 र 98 4 65 10 950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
14: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
7: होइन कति पुन मोबाइल भन्दै कराएको
14: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
7: कहाँ छ पुन मोबाइल
14: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
13: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
14: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
13: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
15: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
16: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
15: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
16: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
15: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
2: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
15: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
17: चिकन ससेज बफ ससेज
15: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
14: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 5 70 052 मोबाइल 98 5 60 28 587।
18: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
19: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
15: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
13: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
20: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि।
12: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगौडा हेल्प पोस्ट चोक
20: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98 5 60 12 474।
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
21: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
22: ओमकार।
21: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
22: ओमकार।
21: अनि घरमा पूजा सामग्री पनि छैन भने
22: ओमकार।
21: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
22: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
21: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6।

0: केही पनि गरेको छैन, कामै सुरु गरेको छैन भने त्यो मान्छे कस्तो मति सकिएको मान्छे, हुती नभएको मान्छे, खुबी नभएको मान्छे भन्ने आरोप लाग्छ आफैलाई पनि। मैले केही काम पाइनँ, अरू साथीहरूले काम गरिसके भन्ने त्यो हीनताबोध हुन्छ विद्यार्थीलाई, त्यसकारण त्यो मान्यताले अहिले अब काम गर्दैन।
1: यो पछिल्लो समय केही शैक्षिक संस्थाहरूले चाहिँ विद्यार्थीलाई हामीले गरेकै कुराकानीमा जोड दिँदाखेरि जे विषय उहाँहरूले पढिरहनु भएको छ त्यो विषयमा नै विभिन्न प्रकारका अवसरहरू दिने, इन्टर्नसिपका अवसर दिने अथवा रिसर्च पेपरमा विद्यार्थीहरूले लगाउने लगायतका, एक हिसाबले भन्दाखेरि अर्न वाइल यु लर्न भन्छ, त्यो पढ्दै कमाउँदै भन्ने एउटा भाषा चाहिँ त्यसको लागि निर्माण गरिएको छ। यो अवधारणा चाहिँ अहिलेको समयमा कतिको आवश्यक र सान्दर्भिक छ?
0: यो एकदमै सान्दर्भिक छ, पढ्दै कमाउँदै भन्ने अवधारणा, र यो कार्यक्रमलाई पनि अगाडि बढाउनु पर्ने, किनभने समयको माग हो यो, पढ्दै कमाउँदै गर्नुपर्छ अबको जमानामा भन्ने चाहिँ यो समयको माग हो। पढिसकेर कमाउने भन्नतिर लाग्दा समय ढिलो भइसकेको हुँदो रहेछ, त्यही पढ्नलाई पनि सपोर्ट नहुँदो रहेछ, आर्थिक सहायता नहुने एउटा विद्यार्थी 24 वर्ष 25 वर्षसम्म पढिरहने विद्यार्थी ऊ नितान्त ऊ आफू व्यक्ति मात्रै हुँदैन, उसले परिवार ऊ परिवारसँग पनि हुन्छ, ऊ समाजसँग पनि हुन्छ, उसको आफ्नै जिम्मेवारीहरू पनि हुन्छन्, उसको आफ्नो व्यक्तिगत खर्चहरू पनि हुन्छन्, अनि यी सबैको लागि उसले कमाउनुपर्ने बाध्यता हुन्छ, अनि कमाउँदै पढ्दै गर्दा उसलाई पढ्न पनि आर्थिक सहायता हुने, अरू घर

0: एमओयू गरेर अनि त्यहाँ चाहिने विद्यार्थीहरूलाई रिकमेन्डेसन गरिदिने, सिफारिस गरिदिने, त्यहाँ एमओयू मार्फत ल हाम्रो विद्यार्थीहरू छन् भनेर पठाइदिने, यस्ता यस्ता कामहरू गरिरहनु भएको छ। नगर्ने मात्रामा, एकदम थोरै मात्रामा कलेजहरूले त्यो सुरु गर्नुभएको छ। त्यो गरेको प्रयास एकदमै सराहनीय प्रयास हो है यो, किनभने अहिले विद्यार्थीहरू अब सबै पढेर सकिसकेपछि काम गर्ने भन्ने मानसिकतामा एकदम गाह्रो छ। उहाँहरू छिटो छिटो गरेर कामको दुनियाँ, पढाइको दुनियाँमा प्रवेश गर्नुभन्दा कामको दुनियाँमा प्रवेश गर्ने, श्रम बजारमा प्रवेश गर्न चाहनुहुन्छ छिटो। पढाइ त के को लागि चाहिएको छ भने काम गर्नको लागि पढाइको सर्टिफिकेट चाहिने, त्यो नभए कामै नपाइने भएपछि सर्टिफिकेट पाउनलाई पनि पढ्न जानुपर्ने बाध्यता छ है। पढाइ छोड्नु पनि सक्नुहुन्न, छोड्दिन मिल्ने भए उहाँहरूले पढाइ छोडेर कामैतिर लाग्नुहुन्थ्यो। थोरै मात्र विद्यार्थीहरू नितान्त पढ्न भनेर लाग्नुहुन्थ्यो होला होइन। त्यसकारण काम महत्वपूर्ण हुँदै आएको छ अहिले पढाइभन्दा। यो यस अर्थमा यसरी प्रयास गरिरहनु भएका, पढ्दै कमाउँदै गर्ने वातावरण सिर्जना गर्ने जुन प्रयास गरिरहनु भएका कलेजहरू, शैक्षिक संस्थाहरू हुनुहुन्छ, उहाँहरूको पहल एकदमै सराहनीय र यो पहल अरूले पनि सिक्नु जरुरी छ। यद्यपि यो पहल उहाँहरूले एउटा शैक्षिक संस्था भएको हिसाबले, शैक्षिक संस्था भनेको तालिम प्रदायक संस्था होइन, शैक्षिक संस्था भनेको शैक्षिक संस्था, यो ज्ञान उत्पादन गर्ने संस्था हो। काम लगाउँछ भने पनि कामबाट ज्ञान सिर्जना गर्ने संस्था हो है। त्यसर्थ शैक्षिक संस्थाहरूले आफ्नै संस्थाभित्र, आफ्नै इन्स्टिच्युटभित्र कामहरू सिर्जना गरेर त्यति धेरै काम सिर्जना त्यहाँ हुँदैनन्। त्यहाँभित्र काम सिर्जना गरेर त्यो साध्य पनि हुँदैन, तर उहाँहरूले रिफरलको पद्धति अप्नाउन सक्नुहुन्छ, रिफरल सिफारिस गर्ने पद्धति अप्नाउन सक्नुहुन्छ। यसमा थप अहिले उहाँहरूले गरिराखेकोमा थप कुराहरू, उहाँहरूले आफ्नो कलेजको पढाउने समय परिवर्तन गर्न सक्नुहुन्छ ताकि काम गर्न पाउन्, आफैले काम दिनुभन्दा पनि काम गर्ने वातावरण सिर्जना गरिदियो भने बाहिर कतै न कतै काम गरिरहन्छन् र कलेजमा आएर पढ्छन्, त्यो गर्न सक्नुहुन्छ। काम खोजिदिन सक्नुहुन्छ, अन्त कतै सम्पर्क गराइदिन सक्नुहुन्छ, नेटवर्किङ गराइदिन सक्नुहुन्छ है। इन्टर्नको लागि कुनै उद्योग प्रतिष्ठानहरूसँग समझदारी गर्न सक्नुहुन्छ ताकि उहाँहरूले, विद्यार्थीले आफ्नो पढ्दै गर्दा अथवा इन्टर्नसिप पनि सकिसक्ने र त्यतिन्जेलसम्म पढेर सक्दा काम पनि सिकेर निस्कने गर्न सक्नुहुन्छ। त्यसकारण शैक्षिक संस्थाहरूले आफैले काम सिर्जना गर्ने त पहल त एकदमै राम्रो हो होइन। अलिअलि काम आफूले पनि सिर्जना गर्न सक्नुहुन्छ, थोरै थोरै काम युनिभर्सिटीहरूमा यो सम्भव छ। युनिभर्सिटी भनेको नितान्त रिसर्च इन्स्टिच्युट हुन्, त्यहाँ रिसर्चका प्रोजेक्टहरू ल्याउने र रिसर्चमा आएका फन्डिङहरू त्यहीँका विद्यार्थीहरूलाई त्यही रिसर्चमा इन्गेज गराएर अनि उहाँहरूलाई रिसर्चको पैसा पनि दिने, रिसर्चको स्किल पनि त्यही रिसर्चमा को फन्डिङबाट स्किल सिकाउने, त्यही रिसर्चमा इन्गेज गराउने अनि त्यसैसँग सम्बन्धित सैद्धान्तिक कुराहरू सिकाउने गर्यो भने युनिभर्सिटीहरूमा एकदमै राम्रो हुन्छ। कलेजहरूलाई चाहिँ अलि सकस हुन्छ, तर प्रयास चाहिँ प्रयास गर्नुपर्छ, किनभने अब अहिलेको समयमा विद्यार्थीहरू, हरेक विद्यार्थीहरूले मागेको पढाइभन्दा पनि बढी काम छ। अनि त्यसैलाई सम्बोधन गर्न सक्नुभयो भने आफ्नो आफ्नो हैसियत अनुसार, आफ्नो आफ्नो रणनीति अनुसार सम्बोधन गर्न सक्दा राम्रै हुन्छ।
1: अहिले 3,32,000 विद्यार्थी ग्रेडेड हुनुभयो, पास हुनुभयो। अब त्यसमा आधा त सरकारी विद्यालयबाट उत्तीर्ण हुनुभएको छ होला होइन। अब जति पनि हामीले यो कामसँगै पढाइको कुरालाई जोडिरहेका छौँ, त्यो भनेको सीमित ठाउँमा, उपत्यका काठमाडौँ उपत्यकामा भनौँ, अथवा ठूला शहर बुटवल, काठमाडौँ, विराटनगर लगायतका ठूला शहरमा मात्रै सीमित छन् होला। एउटा अनुमान गर्दाखेरि यो पहलले चाहिँ कति विद्यार्थीलाई समेट्छ होला? 1,000, 2,000, 3,000 कतिलाई?
0: ठ्याक्कै यति संख्या भनेर त नभनौ होइन, त्यो कति हुन्छ हुन्छ, तर यो यसरी काम गर्दै सिक्दै गर्ने शैक्षिक संस्थाहरूले आफैले काम दिएर गर्दा एकदमै थोरै हुन्छ, थोरै विद्यार्थीलाई मात्रै सम्बोधन हुन्छ। तर यसले ट्रेन्ड सेट गराउँछ, उदाहरण सिर्जना गर्छ कि अरूका लागि, ए काम गर्दै पढ्दै पनि गर्न गराउन मिल्दो रहेछ भन्ने उदाहरण सेट हुन्छ। त्यो त्यो मुख्य कुरा हो। सयजनालाई मात्रै भनौँ न, देशभरिका शैक्षिक संस्थाहरू कलेजहरूमध्ये जम्मा 200 विद्यार्थीहरूले मात्रै यो सुविधा पाएको रहेछन् भने पनि त्यो 200 विद्यार्थीले पाएको जुन काम गर्दै सिक्दै गर्ने जुन सुविधा छ, कलेजले आफैले सिर्जना गरेको काम रोजगारी छ, त्यसले उदाहरण एउटा नमूना प्रस्तुत गर्छ। अनि त्यो नमुनालाई हेरेर अरू

0: ज्ञानेजहरूले पनि त्यसरी नै सिक्छन्। त्यो चाहिँ महत्वपूर्ण हुन्छ, 200 भन्ने महत्वपूर्ण होइन,
1: पर्याप्त नभए पनि
0: त्यसले देखाउने जुन बाटो हो, मार्गनिर्देशन हो, त्यसले देखाउने एउटा ट्रेन्ड हो, त्यो चाहिँ महत्वपूर्ण हुने भएको हुनाले थोरै भए पनि यो एकदम गहकिलो हुन्छ। अब अर्को कुरा, कलेजले आफैले रोजगारी सृजना गर्ने एउटा कुरा भयो, तर रोजगारी खोजिदिने, नेटवर्किङ गरिदिने, एमओयू गराइदिने, इन्टर्नसिपका लागि अरूसँग सम्झौता गर्ने, अनि त्यस पछाडि काम खोज्ने तरिकाहरू सिकाइदिने, भनौँ न कलेजले आफैले जब सेल अथवा इम्प्लोइमेन्ट सेल, जब प्लेसमेन्ट सेल जस्ता युनिटहरू खडा गरेर त्यही एउटा युनिट, एउटा शाखाले, कलेजको एउटा शाखाले नेटवर्किङ गराइदिनेतिर काम गर्न सक्यो, इन्टर्नसिप गराइदिनेतिर काम गर्न सक्यो, होइन, जबको लागि सिभी लेख्ने तरिका सिकाइदिन सक्यो, जबको लागि इन्टरभ्यू दिने तरिकाहरू सिकाइदिन सक्यो, कहाँ कहाँ जबहरू खुलेका छन् देखाइदिन सक्यो। उदाहरणका लागि श्रम संसार भन्ने पोर्टल छ, श्रमसँग सम्बन्धित रोजगारीको पोर्टल हो त्यो, श्रम मन्त्रालयले बनाएको त्यो श्रम संसार पोर्टल यस्तो छ, यो पोर्टलमा यसरी जब खोलेको छ, तिम्रो लागि उपयुक्त जब यो हुनसक्छ, ल यसमा अप्लाई गरिहाल भनेर भनिदिन सक्छ। मेरो जब्स .com लगायतका जब्स .com विभिन्न खालका यो जब्स पोर्टलहरू छन्, तिनमा जब खोज्न लगाउने, अप्लाई गर्न लगाउने, नमिलेको कुराहरू सिकाइदिन लगाउने गर्यो भने विद्यार्थीहरूले काम पाउँछन्। त्यो भयो भने मलाई लाग्छ आधा आधी विद्यार्थी, जति विद्यार्थीहरू यहाँ पढ्नुहुन्छ तीमध्ये आधा आधी विद्यार्थीहरू त काम पनि गर्न पाउनुहुन्छ, पढ्न पनि पाउनुहुन्छ, बाँकी विद्यार्थीहरू सबैलाई फेरि काम पनि गर्छु पढ्छु पनि भन्ने नहुन सक्छ, कोही चाहिँ म पढ्छु मात्रै सकेर अनि बल्ल काम गर्छु भन्न थाल्नुहुन्छ। त्यसकारण यसले ठूलो माग, विद्यार्थीहरूको आजको ठूलो मागलाई सम्बोधन गर्छ।
1: अब यसमा भर्खरै तपाईँले भनेको कुरा अनुसार विश्वविद्यालय अथवा कलेजले चाहिँ विद्यार्थीलाई रोजगारीसँग जोड दिनुको लागि, त्यो लिङ्क गर्नको लागि चाहिँ अब तपाईँले यही क्षेत्रमा रिसर्च पनि गरिरहनु भएको छ, कतिको भूमिका खेलिरहनु भएको छ जस्तो लाग्छ अहिलेको समयमा?
0: धेरै कलेज, धेरै युनिभर्सिटीले यस्तो गर्नुभएको छैन, किनभने उहाँहरूको एउटा निश्चित पाठ्यक्रम छ, पाठ्यक्रम सक्नुपर्ने बेलामा त्यो त्यो समयावधि छ, त्यो समयभित्र पाठ्यक्रम सक्नुपर्छ। अनि उहाँहरूलाई पनि के ठूलो चिन्ता के छ भने निश्चित प्रतिशत ल्याउनुपर्छ, विद्यार्थीले प्रतिशत राम्रो ल्याएनन्, ग्रेड राम्रो ल्याएनन् भने त्यो विद्यार्थीको जीवन पनि जोखिममा पर्छ, पछि करियर नै जोखिममा पर्छ, है, प्रतिशत राम्रो आएन भने त करियर जोखिममा पर्छ, कतिपय कलेजहरूमा युनिभर्सिटीहरूमा भर्ना नै पाउँदैन, प्रतिशत राम्रो नआएको, मार्क्स राम्रो नआएको विद्यार्थी भर्न नै पाउँदैन। अनि मार्क्स राम्रो ल्याएन रे भन्यो भने त्यो कलेजको युनिभर्सिटीको पनि इमेज बिग्रन्छ, पछि फेरि अरू विद्यार्थी भर्ना हुन नआउलान् भन्ने डर, यसै पनि विद्यार्थीको संख्या घट्दै गएको, होइन, संख्या प्रत्येक वर्ष घट्दै गएको स्थितिमा कलेजहरूमा, स्कुल कलेजहरूमा, युनिभर्सिटीहरूमा विद्यार्थीको संख्या कम हुँदै हुँदै हुँदै गएकोमा उहाँहरूलाई विद्यार्थी पुर्याउनु पर्ने चाप छ। अब विद्यार्थीलाई कामतिर पनि लगाइदिने अनि यता यो पढाउने पनि गर्दाखेरि काममा जाँदा यता पढाइ बिग्रन्छ, किनभने हाम्रो परिवेशमा कामले पढाइलाई सपोर्ट गर्ने परिवेश हाम्रो छैन, नभएपछि काममा जान थालेपछि पढाइ बिग्रन्छ, पढाइमा राम्रो मार्क्स ल्याएन भने त्यो आफ्नो युनिभर्सिटीको, आफ्नो कलेजको पनि इमेज जाने भयो, विद्यार्थीको पनि करियर ध्वस्त हुने भयो, है, कतिपय अवस्थामा भर्नै हुन नपाउने स्थिति हुन्छ, कलेजहरूमा युनिभर्सिटीहरूमा भर्ना हुनै पाउँदैन, जागिरमा पनि त्यही कति कुन पर्सेन्ट आएको, कति पर्सेन्ट आएको छ पर्सेन्टका आधारमा धेरै पर्सेन्ट आउनेहरूलाई जागिरमा छिटो लिने सम्भावना हुन्छ, काममा छिटो लिने सम्भावना हुन्छ, भनेपछि त्यो पर्सेन्टलाई अथवा मार्क्स जुन प्राप्ताङ्क छ त्यो प्राप्ताङ्कलाई रिस्कमा राखिराखिकन, आफ्नो इमेजलाई रिस्कमा राखिराखिकन अनि विद्यार्थीको करियरलाई रिस्कमा राखिराखिकन कलेज युनिभर्सिटीहरूले त्यो जागिर खोज्ने, खोजाइदिने, लगाइदिनेतिर त्यत्रो रिस्क लिन चाहिँ चाहनुहुन्न, है। यद्यपि अब जति कलेजहरूले, जति शैक्षिक संस्थाहरूले यो यो काम गर्नुभएको छ, केही शैक्षिक संस्थाहरूले गर्नुभएको छ, जब प्लेसमेन्ट राखेर अनि उहाँहरूलाई काम खोजिदिने, एमओयू गराइदिने, यस्ता यस्ताहरू गर्नुभएको छ, अलिअलि आफ्नै कलेजमा पनि कामको सिर्जना गरिदिने गर्नुभएको छ, त्यो त्यो त्यो प्रयास चाहिँ राम्रो हो, तर त्यसको पछाडि रिस्कहरू उत्तिकै छन्, धेरै कलेजले यो रिस्क लिन चाहनुहुन्न।
1: कार्यक्रम देश परदेशमा हामी पढ्दै कमाउँदै संस्कृतिको आवश्यकता, विद्यार्थीका लागि उपलब्ध अवसर, उच्च शिक्षा र रोजगारी बीचको सम्बन्ध, विदेश पलायनका चुनौती तथा अबको नीतिगत सुधारका विषयमा शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गरिरहेका छौ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास।
4: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
5: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
5: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
6: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
7: भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने?
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
7: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
6: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
8: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
9: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार। मोबाइल 9846060829। दमौली शाखाको लागि सम्पर्क 9807613425।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560077178।
1: निजी क्षेत्र भनेर हामीले पटक पटक भन्दै आएका छौँ, कुनै विद्यालय अथवा शैक्षिक संस्थाले निजी क्षेत्रसँग समन्वय गर्यो अथवा लिङ्क गर्न सक्यो भने चाहिँ त्यसबाट चाहिँ कतिको लाभ लिन सकिन्छ?
0: अत्यधिक लाभ लिन सकिन्छ, यो चाहिँ यही नै हो रिफरल भनेको, यही नै हो एमओयू भनेको, होइन समझदारी गर्ने, सहकार्य गर्ने भनेको यही नै हो। अहिलेको हाम्रो शिक्षा पद्धतिमा, अघि नै मैले भने नि, शिक्षा पद्धति हाम्रो कस्तो छ भने कामले पढाइलाई सपोर्ट गर्दैन, काम नितान्त एकातिरको, पढाइ नितान्त अर्कोतिरको हुन्छ, अनि पढाइ बिग्रन्छ भनेर काममा लगाउन लाग्न पनि गाह्रो, विद्यार्थीलाई कसैले सिफारिस गर्न पनि गाह्रो, त्यसकारण यस्तो स्थिति छ। तर कलेज युनिभर्सिटीहरूले दुई वर्ष, कम्तीमा दुई वर्ष त आफूसँग बसेको हुन्छ विद्यार्थी, होइन, युनिभर्सिटी पनि त्यहीँ छ भनेदेखि त 5-6 वर्ष, 6-7 वर्ष, 7-8 वर्षसम्म आफूसँग भइराखेको हुन्छ विद्यार्थी। ऊ विद्यार्थीको स्किल के हो त्यो युनिभर्सिटी कलेजलाई थाहा हुन्छ, विद्यार्थीको इन्ट्रेस्ट के छ थाहा हुन्छ, उसको झुकाव कतातिर छ, उसले भविष्यमा के राम्रो गर्न सक्छ भन्ने कुरा कलेज युनिभर्सिटी पत्ता लाउनुको थाहा हुन्छ, छैन भने पत्ता पनि लाउनुपर्छ, होइन, विद्यार्थीको आफ्नो झुकाव के छ, उसले केमा राम्रो गर्न सक्छ, अनि उसको स्किल, उसको इन्ट्रेस्ट अनुसारका कार्यक्षेत्रहरू कहाँ छन् होला भनेर खोजिदिन पनि सक्छ क्या युनिभर्सिटीले, त्यो खोजिदिन पनि सक्छ कलेजले, त्यो खोजिदिन सक्छ, है। मार्केटिङ भनेर पढेको छ विद्यार्थी छ भने मार्केटिङको क्षेत्र कहाँ कहाँ हो, उसले कहाँ खोज्ने हो, त जतापात त्यति खोज्दै अन्धाधुन्ध खोज्दै हिँड्दाखेरि विद्यार्थी रनभुल्लो पर्छ, अनि त्यो एकदमै मेसो मेलो नपाएर उसले त्यो खोज्ने प्रक्रिया नै छोडेर अनि त्यस पछाडि विदेश हिँड्छ, होइन। भनेपछि उसलाई सहज बनाइदिने काम, कोही विद्यार्थीको होटल म्यानेजमेन्टको छ भने होटल म्यानेजमेन्ट पढेको विद्यार्थीले तिमीले होटल म्यानेजमेन्टको यहाँबाट सुरु गर्नुपर्छ, तिमीले होटल म्यानेजमेन्टको लागि तिम्रो जबको लागि अब यहाँ सम्पर्क गर्नु भनेर देखाइदिन सकिन्छ है। अनि सोसल वर्क पढिराखेको विद्यार्थी हुनुहुन्छ भनेदेखि सोसल वर्कको लागि तिम्रो लागि उपयुक्त रोजगारी दिने संस्थाहरू यी हुन् भनेर सम्पर्क गराइदिन त सक्छ नि त युनिभर्सिटीले। तिम्रो लागि इन्टर्न गर्ने, तिम्रो इन्ट्रेस्ट सोसल वर्कमा रहेछ, तिमीले पढिरहेको विषय यो छ, तिमीले इन्टर्न गर्न सक्ने संस्थाहरू यी हुन् भनेर देखाइदिन सक्छ, इन्टर्नमा पठाइदिन सक्छ होइन। उहाँहरूसँग कुनै रोजगारी छ भनेदेखि हामीसँग यो यो खालका यो यो सिट भएका यस्तो यस्तो विद्यार्थीहरू छन् भनेर त्यो एउटा सामान्य भनौँ न रोस्टर मात्रै पनि पठाइदिन सक्छ। सोसल वर्कका एनजिओ आइएनजिओहरूतिर रोस्टर पठाइदिन सक्छ, हाम्रा यति यति विद्यार्थीहरू यस्तो यस्तो स्थितिका छन् तपाईँहरूलाई काम लाग्न सक्छ भनेर पठाइदिन सक्छ होइन। उहाँहरूकोमा खुलेको छ भने ल त्यहाँ खुलेको छ अप्लाई गर भनेर भनिदिन सक्छ। त्यसकारण कलेज युनिभर्सिटीहरू कलेज युनिभर्सिटीहरूले यो खालको कोर्डिनेसन गरिदिन सक्छन्, लिङ्क गराइदिन सक्छन् क्या, रोजगारीसँग लिङ्क गराउन भने मजाले सक्छन्। आफैले सिर्जना गर्न पो त्यो सिर्जना गर्ने नै उद्देश्यले खोलिएको संस्था होइन, रोजगारीको उद्देश्यले खोलिएको संस्था होइन, तर रोजगारीसँग लिङ्क गराइदिने विद्यार्थीको हितको लागि, करियरको लागि होइन, यमयु गराइदिने, इन्टर्नसिप गराइदिने, त्यसको लागि आवश्यक तालिम चाहिएको छ भने तिमीले यो तालिम यहाँ गर गर है भनेर देखाइदिन सक्ने, यहाँनिर रोजगारी खुलेको छ ल हेर त अप्लाई गर त भनिदिन सक्ने, यो त पढेर परीक्षा दिएर सकेपछि पनि गर्न सक्छ नि त। कलेजभित्र रहिन्जेल मात्र गर्नुपर्छ भन्ने छैन, कलेज निस्केर गइसकेपछि पनि आफ्नो विद्यार्थीहरूलाई आफ्नै सम्पर्कमा राखेर, आफ्नै राडारभित्र राखेर यी कामहरू गरिराखेको हुन्छ क्या। यो चाहिँ कलेज युनिभर्सिटीले गर्यो भने युवाहरूलाई रोजगारी प्राप्त गर्न आफ्नो कलेज युनिभर्सिटीले गर्न सक्ने सबैभन्दा उत्तम काम यो हुन सक्छ।
1: विदेशमा चाहिँ विद्यालय हप्तामा 3-4 दिन सञ्चालन हुने, त्यो दिनमा चाहिँ विद्यार्थीहरू अनिवार्य पढ्न जानुपर्छ र त्यो बाहेकका अरू दिनमा 2-4 दिन चाहिँ उहाँहरूले आफ्नो पढाइ अनुसारकै रोजगारीमा काम गर्ने अवसर चाहिँ मिलाइएको हुन्छ भन्ने कुरा तपाईँले बताइरहनु भएको थियो कि नेताहरूले पनि अब विद्यालय 2-3 दिन खोले पुग्छ, अरू चाहिँ सिप सिकाएर उहाँहरूलाई चाहिँ पैसा कमाउने बाटोतिर लगाउनुपर्छ भन्ने कुराहरू पनि उठिया छन् पछिल्लो समय। हामीले त्यो अलिकति यो जुन पढ्दै कमाउँदै कल्चरले गर्दाखेरि, संस्कृतिले गर्दाखेरि त्यो सिक्न त सिक्यो तर तरिका चाहिँ अलिकति जानेनौ भनेर चाहिँ बुझ्नु पर्यो
0: हो नि। हामीले सिक्यौं, सैद्धान्तिक ज्ञानहरू सिक्यौं, सैद्धान्तिक ज्ञानहरू छ विद्यार्थीमा, तर काम गर्ने क्षेत्रमा अब शिक्षाको दुनियाँ, ज्ञान आर्जन गर्ने शिक्षाको दुनियाँ एउटा भयो, त्यस पछाडि कामको दुनियाँमा छिर्नुपर्छ, लेबर मार्केटमा छिर्नुपर्छ, श्रम बजारमा जानुपर्छ। श्रम बजारमा जाँदा उसँग पढेको ज्ञानले कामै नगर्ने होइन, अनि जिरोबाट सुरु गर्नुपर्ने, त्यत्रो वर्ष 14 वर्षसम्म क्लास 1 पढ्यो, 2 पढ्यो गरेर होइन मास्टर्ससम्म पढिसक्दा त उसले 17 वर्ष पढिसकेको हुन्छ नि। 17 वर्ष लगानी गरिसकेपछि त 18 वर्षमा कामको दुनियाँमा प्रवेश गर्दा त केही त सपोर्ट हुनु पर्थ्यो नि, त्यस्तो सपोर्ट हुने चाहिँ एकदमै कम सपोर्ट हुन्छ क्या, भनौँ न न्युमेरेसी गणितीय सिप सपोर्ट गर्छ, लिट्रेसी साक्षरताको सपोर्ट हुन्छ, अनि अरू त कोही कतातिर दौडनु पर्ने, कोही कतातिर कमर्स पढेको छ भने अर्को विषयतिर लाग्नुपर्ने, लिटरेचर पढेको विद्यार्थी छ भने यतातिर मार्केटिङतिर लाग्नुपर्ने, कता हो कता क्या, अब जे पाउँछ त्यही गर्ने होइन, यस्तो स्थिति छ। सैद्धान्तिक रूपमा त कलेजहरूले दिएका ज्ञानहरू एकदमै राम्रा छन् होइन, अहिले पनि गरिरहेका ज्ञानहरू, कलेज युनिभर्सिटीले दिने ज्ञानहरू राम्रा छन्। यति हो, त्यो ज्ञानले मात्रै कुनै बेला विगतमा, कुनै बेला हाम्रो परम्परागत रूपमा कुनै बेला काम गर्थे, पढेर जानेपछि त्यसले जीवन जिउन मजाले सजिलो हुन्थ्यो। अब अहिलेको त्यो परिवेश नै परिवर्तन भएको हुनाले कामको दुनियाँमा चाहिँ त्यो सैद्धान्तिक ज्ञानले मात्रै काम गर्दैन, सैद्धान्तिक ज्ञान प्लस सिप प्लस नेटवर्किङ खोज्ने के खोज्ने ठाउँ पत्ता लगाउने यो सिप है, अनि यो 21st सेन्चुरीका सिपहरू, यस्ता सिपहरूले पनि आफू सुसज्जित भइसकेपछि अनि ज्ञान पनि हुन्छ, त्यो सिप पनि हुन्छ, खोज्ने तरिका नि हुन्छ, सम्पर्क पनि हुन्छ, अनि उनीहरू काम खोज्न नि सक्छन्। आफै उद्यमशील हुन्छु भने पनि आफै उद्यमशील भएर सानसानो कामबाट सुरु, उद्यमबाट सुरु गर्न पनि सक्छन् है, त्यस्तो छ। अब पढ्दै कमाउँदै गर्ने हकमा भर्खर यो अवधारणा आएको हुनाले पढ्दै पनि काम गर्दै पनि गर्न सकिँदो रहेछ, यो गर्नुपर्छ अब भन्ने त बन्यो होइन, तर त्यसको लागि धेरै संरचनाहरूमा परिवर्तन हुनु जरुरी छ। उदाहरणका लागि हाम्रो पढाइको समयमा परिवर्तन हुन्छ, पढाइको समय र कामको समय एकैचोटि हुनु भएन, अर्को कुरा, हाम्रो परीक्षा प्रणालीमा पनि सुधार हुनुपर्ने हुन्छ। हाम्रो परीक्षा प्रणालीले कामलाई सपोर्ट गर्दैन, कामले सपोर्ट गर्ने खालको परीक्षा छैन। बोक्नुपर्ने, रट्नुपर्ने, लेख्नुपर्ने, किताबमा लेखेको कुरा लेख्नुपर्ने होइन, कामको दुनियाँमा वा काम गरेर अनुभव गरेको कुरा लेख्ने ठाउँ नहुने, त्यस्तो खालको छ। परीक्षा प्रणालीमा पनि केही सुधार गर्नुपर्छ, ताकि म पढे पनि मैले लेख्ने कुरा त्यही हो, काम गर्नु भए पनि मेरो काम गरेको आधारमा चाहिँ म लेख्न सक्छु भन्ने भयो भने त मान्छे काम गर्दा मलाई पढाइमा डिस्टर्ब हुँदैन भन्ने हुन्छ नि। यसरी विभिन्न सिद्धान्त त हामी अब त्यसभित्र पढ्दै कमाउँदै गर्ने क्षेत्रतिर प्रवेश गऱ्यौं होइन, तर त्यसका लागि चाहिने संरचनाहरू, यी बेसिक संरचनाहरू चाहिँ पूरा गर्न बाँकी नै छ।
1: म अस्ति भर्खर एउटा रोचक प्रसङ्ग मेरो यो सामाजिक सञ्जाल हेर्दै गर्दाखेरि के आयो भन्दाखेरि, त्यो यति जीपी आयो उति जीपी आयो भनेर अभिभावकहरूले राखिरहनु भएको थियो, बधाई पनि दिइरहनु भएको थियो होइन। जीपीए चाहिँ धेरै आयो, तर उहाँ एउटाले गुनासो पनि गर्नुभएको थियो त्यहाँ, अब यतिका धेरै जीपीए ल्यायो तर के गर्नु, ग्यास बाल्न जानेन भनेर गुनासो गर्नुभएको थियो। व्यावहारिक शिक्षाको चाहिँ कमी देखियो, त्यो समस्या चाहिँ अहिलेका विद्यार्थीहरूमा धेरै छ भन्ने गुनासो पनि अर्कोतर्फबाट सुनिन्छ।
0: अहिलेका विद्यार्थीमा व्यावहारिक शिक्षाको कमी भन्ने मात्रै पनि होइन, पहिलाको शिक्षामा पनि व्यावहारिक शिक्षाको कमी नै हुन्थ्यो होला होइन, किनभने शिक्षा काम एकातिर, आफ्नो घरायसी कामहरू एक थरी हुन्छ, पढ्नुपर्ने विषयवस्तुहरू अर्को थरी हुन्छ, सबै कुरा त्यो शिक्षाले सम्बोधन गर्ने भन्ने पनि हुँदैन होइन। तर के हो भने त्यहाँ आएको जुन तपाईँले सामाजिक सञ्जालमा हेरेको कमेन्ट, त्यो गलत पनि होइन है, त्यो सही कुरा हो। किन भन्दा पढाइ सकेर पनि सामान्यभन्दा सामान्य कुरा पनि नजान्ने भनेको, पढ्ने भनेपछि पढ्नेमा मात्रै लागिरहने, उसले अरू कुराहरू सिक्ने खालको त्यो वातावरण पनि पाएन होइन, अरू कुराहरू सिक्नलाई त्यो पढाइले सपोर्ट पनि गरेन, अरू कुरा सिक्नलाई त्यो पढाइले रोक्छ क्या। भनेको उदाहरणको लागि ल हेर्नुहोस् न, एउटा स्कुलको एउटा उदाहरण लिउँ, नौ कक्षाको अथवा दस कक्षाको विद्यार्थी, उसले बिहान एउटा स्कुलमा जानको लागि बिहान नौ बजे स्कुल खुल्छ, नौ बजे स्कुल खुल्नलाई आठ बजे खाना खाएर निस्कनु पर्यो, आठ बजेदेखि चार बजे स्कुल सकिन्छ, साढे चारमा घर आइपुग्छ भने दिनको आठ बजेदेखि साढे चार बजेसम्मको लागि त त्यो सैद्धान्तिक ज्ञानहरू, स्कुल कलेज स्कुलको ज्ञान, किताबी ज्ञान लिनको लागि समय खर्च गर्यो नि। भनेको तीन भागको एक भाग, एक तिहाई जिन्दगीको एक तिहाई अथवा आफ्नो समयको एक तिहाई समय त्यहाँ दिइसकेको छ क्या। अब फेरि होमवर्क पनि हुन्छ घरमा आएर, त्यहीको लागि सपोर्ट, त्यही एक तिहाईमा फेरि थप्ने है। अनि गर्दै गर्दै जाँदाखेरि घरको कुरा त सिक्नै पाउँदैन, अनि घरको कुरा सिक्न लगायो भनेदेखि त्यो होमवर्क गर्न पाउँदैन, अनि उसैलाई डिस्टर्ब हुन्छ। भनेको हाम्रो पढाइ कस्तो भयो भने, ऊ त एउटा समय दिइसकेपछि त बाँकी समय उसको आफ्नो हुनुपर्थ्यो नि, विद्यार्थीले आफ्नो समय घरको लागि, आफ्नो लागि विभिन्न खालको हुन्थ्यो, त्यस्तो छैन क्या। बाँकी समय पनि होमवर्क नै भनेर लगाएछ है, होमवर्क दिन्छौँ, होमवर्क गर्नु पर्यो, त्यो सक्नु पर्यो, परीक्षा भने परीक्षाको तयारी गर्ने भन्यो, फेरि त्यही पढ्नु पर्यो। भनेको एक तिहाई समय त स्कुलमै जान्छ, बाँकी एक तिहाई पनि फेरि त्यसैको लागि तयारी गर्दा त्यही पढ्दाखेरि यहीँ जान्छ होइन, अनि अरू कुरामा इन्गेज हुनै नपाउने, विवाह वर्तन छ भने पनि जान नपाउने होइन, कहीँ केही फङ्सन घरमा श्राद्ध होला, श्राद्धमा बस्न नपाउने, अनि कहाँबाट सिक्छ त, श्राद्धमा के गर्नुपर्ने हो, विवाहमा के कुरा के सामान जुटाउनु पर्ने हो भन्ने कुरै सिक्न पाउँदैन। त्यो सिक्नलाई पनि वास्तवमा पढाइले डिस्टर्ब गरेको है, पढेर यताको कुरा सिक्नुभन्दा यताको कुरा सिक्नै नपाउने खालको पढाइ हाम्रो, त्यो त्यो खालको शैक्षिक पद्धति छ क्या। विदेशतिर स्कुल लेभलमा दिउँसो क्लासमा गएर पढिसकेपछि त्यो त्यो त्यो झोला नै त्यहीँ थन्क्याएर आउने हो, घरमा आइसक्यो, घरको उसको आफ्नो जिन्दगीलाई डिस्टर्ब गर्दैन पढाइ, त्यसको लागि त एउटा निश्चित समय दिइसक्यो त, आठ घन्टा दिइसक्यो होइन, चौबिस घन्टामा आठ घन्टा दिनु पऱ्यो, आठ घन्टा सुत्नु पऱ्यो, अनि आफ्नो लागि खोइ त हो, त्यस्तो हुन्छ। त्यसकारण यो तपाईँले जुन सामाजिक सञ्जालमा देखेको भन्ने कुरा चाहिँ गलत होइन, यद्यपि अब त्यति धेरै कमेन्ट गरेर नेगेटिभ नै भइहाल्नु पर्दैन।
1: अर्को अभिभावकको पात्र पनि म जोडिहाल्छु, आफ्ना केटाकेटीहरूले चाहिँ अभिभावकले धेरै पुलपुल ल्याए, त्यही भएर उनीहरूले सिक्नुपर्ने जति ज्ञान सिक्न नसकेका हुन् पनि भन्छन्,
0: बढी पुलपुल ल्याएर नसिकेको भने पुलपुल ल्याउँदै सिकाउँदै गरे पनि त हुन्छ नि, पुलपुलले नै सिक्दै गरे पनि त हुन्छ नि होइन। त्यसो भए त्यो चाहिँ त हो जस्तो मलाई कति पनि लाग्दैन, तर एउटा चाहिँ मैले आफूले देखेको के भने, अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई काममा लगाइरहनुपर्छ क्या, अब ऊ पढ्दैछ, यो त सानै छ, यसले त जान्दैन अथवा यसले बिगार्ला भनेर काम गर्न नदिएर हुँदैन। जस्तो बच्चालाई, सानो बच्चाको कुरा गरौँ, खाना खान भर्खर भर्खर खान सिकेको बच्चाले स्वतः पोख्छ, त्यो प्लेटमा लिएर पोख्दै भात खाँदै गर्छु भन्ने बच्चालाई तपाईँले आफै खुवाउनु भयो र उसले पोख्छ भनेर खाना दिनुभयो, उसले खाने अवसर पाएन। कहीँ विवाह वर्तनमा सामेल गराइदिनु भयो भने त्यो बच्चाले सामेल भएर सिक्ने अवसर पाएन। होइन, जागिर खोज्ने क्रममा पनि तपाईँ आफै भन्दै हिँड्नुभयो, मान्छेहरूलाई भन्दै हिँड्नुभयो भने उसले आफैले खोज्ने अवसर पाएन। त्यस कारण त्यो अवसर त दिनुपर्छ, रोक्नु हुँदैन।
1: अबको समयमा चाहिँ नेपालमै अलिकति विद्यार्थीहरूलाई पनि सहज तरिकाले सोचे जस्तो आमदानीमा जोड्न र सँगसँगै काम लगाउन चाहिँ कुन कुन क्षेत्रमा अलिकति भनौँ न तुलनात्मक हिसाबले राम्रो अवसरहरू हुन सक्छन्?
0: एक त आइटीको क्षेत्र छ, अहिले आइटीको क्षेत्र एकदमै अब यो बढ्दै गएको क्षेत्र छ, यसका सम्भावनाहरू एकदमै धेरै छन्। अनि हाम्रो जस्तो परिवेशमा जहाँ हामी एकदमै पहाडी भेगमा छौँ, नितान्त पहाडहरू नै बढी भएको, उत्पादन अलिक कम हुने अथवा हाम्रो पहाडमा हिमालमा उत्पादनै के हुने भन्ने कुरा पनि हामीलाई थाहा नभइसक्यो। उत्पादन हुने चिजहरू त होला नि त, होइन, पहाडमा धान र गहुँ मकै खेत पो हुन छोड्यो, कम भयो, है, तोरी हुन छोड्यो, कम भयो, तर पहाडमै हुने यही खालको वातावरण हुने अरू उत्पादन छन् होला, त्यो हामीले खोज्न त्यो पहिचानै गर्न सकिएको छैन। यस्तो अवस्थामा हाम्रो अर्को अवसर के हुँदै आयो भने यहीँ बसेर यहीँको अब आइटीकै सेवामूलक कामहरूमा चाहिँ यहीँ संलग्न पनि हुन सक्ने, किनभने सबैको घरमा सबै व्यक्तिको जीवनमा आइटीको हरेकसँग इक्विपमेन्ट चाहियो, होइन, हरेकसँग मोबाइल चाहियो, हरेकसँग यो अरू टेलिभिजनहरू पनि हुनुपर्ने भयो, हरेकसँग यो भएको हुनाले अनि प्रोग्रामिङहरू चाहियो, कम्प्युटरमा हरेक खालका प्रोग्रामिङहरू हुन्छन्, सफ्टवेयरहरू हुन्छन्, यसको लागि ह्युमन रिसोर्स चाहिन्छ। त्यो ह्युमन रिसोर्स हामीले धेरै अब बाहिरकोले बनाइदिएको छन् र त्यही हामीले प्रयोग गरिरहेका छौँ। त्यस्ता सफ्टवेयरहरू बनाउने र आइटीमा प्रोडक्सन गर्ने काम त हाम्रा विद्यार्थीहरूले नै यहीँ गर्न सक्छन्, हाम्रो युवाहरूले गर्न सक्छन्। त्यसकारण हाम्रो लागि यो उपयुक्त वातावरण छ। त्यति मात्र होइन, हाम्रा विद्यार्थीहरूले, हाम्रा ह्युमन रिसोर्सले आफैले आइटीका विभिन्न उत्पादनहरू बनाएर, सफ्टवेयर बनाएर, प्रोग्रामिङहरू बनाएर बाहिर बेच्न सक्छन्, है। अनि हाम्रो जस्तो टेरेन भएको, हाम्रो जस्तो भौगोलिक अवस्था भएको ठाउँमा इन्टरनेटको सुविधा राम्रो बनाइदिने काम, त जुन इन्फ्रास्ट्रक्चर पूर्वाधार बनाइदिने काम सरकारले गर्ने र ह्युमन रिसोर्सलाई अलिक बढी प्रमोट गर्ने, मोटिभेट गर्ने हो भने डाँडा डाँडा थुम्का थुम्कामा बसेर राम्रो इन्टरनेट छ भने त्यहीँ बसेर विदेशको कामहरू यहीँ बसेर गर्न सक्छन्, डलर कमाउन सक्छन्, यहीँ बसेर कमाइराखेको छन्। त्यो एकदम अनुमान र एकदम कल्पना होइन, यहीँ बसेर हजारौँ डलर, लाखौँ डलर कमाउने साथीहरू हुनुहुन्छ भनेदेखि त्यतैतिर प्रमोट गर्यो भने हाम्रो पहाडी इलाका, हाम्रोमा धेरै उत्पादन हुँदैन, यस्तो छ उस्तो छ भन्ने पर्दैन, हामी यहीँ बसेर बाहिरतिर सब के भन्छ निर्यात गर्न सक्छौँ, क्या सेवा निर्यात गर्न सक्छौँ, गरिराखेका छन्। त्यो क्रम बढ्दै पनि छ, सरकारले जुन ल्याएको आइटीको क्षेत्रलाई अलिक बढी प्रमोट गर्ने भनेर ल्याएको कार्यक्रम छ, त्यो चाहिँ राम्रो राम्रो छ, यसलाई अगाडि बढाउने क्षेत्र छ। अब अर्को टुरिज्ममा त्यस्तै हुन्छ, टुरिज्ममा पनि उस्तै छ, है, किनभने हाम्रो देश टुरिज्मको लागि एकदमै उपयुक्त ठाउँ छ। अब हाम्रो प्रकृतिले उपयुक्त ठाउँ दिएको छ, तर व्यवस्थापकीय दृष्टिबाट हामीले चाहिँ पर्यटकका लागि उपयुक्त बनाउन सकेको छैनौँ। त्यो व्यवस्थापकीय पाटो सिकाउने अनि टुरिज्मका सिपहरू सिकाउने, होइन, यस्ता कामहरू गर्न सक्यो भने युवाहरूलाई यहीँ रोजगारी हुन्छ। हिमालमा हिउँ रहँदा पनि हिउँ हेर्न आउनेहरू हुन्छन्, हिमालमा हिउँ पग्लँदै गएर सकिएर कालो हिउँ भयो, पहाड भयो भने पनि यहाँ हिउँ थियो अहिले यस्तो भयो भनेर फेरि त्यही हेर्न पनि टुरिस्टहरू आउँछन्, होइन, हाम्रो प्रकृतिले त्यो देन छ हामीसँग। यसको लागि चाहिँ आइटी अनि त्यस पछाडि टुरिज्म, यी एकदमै राम्रा क्षेत्रहरू हुन्। र अर्को कुरा, अहिले कृषिमा लाग्ने जनसङ्ख्या एकदमै कम हुँदै गएको छ, तर के हो भन्दा कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण र मेकानाइजेसन, यान्त्रीकरण गर्न नसकेको कारण कृषिमा संलग्न हुने जुन भोल्युम हो त्यो कम भएको हो। क्या हाम्रो यतिको पृष्ठभूमि, हाम्रो यतिको जग्गा जमिन भएको, किनभने हाम्रोमा एउटा थोरै भए पनि दुई आना मात्रै भए पनि जग्गा नभएका व्यक्तिहरू चाहिँ असाध्यै कम छन्, धेरै छैन, विदेशमा धेरै हुन्छन्। हामीसँग त्यो सुविधा छ, हरेकको अलिअलि अलिअलि अलिअलि जग्गा छ कि, त्यही जग्गाको सदुपयोग कसरी गर्ने हो भन्ने कुरा चाहिँ हामीलाई थाहा नभएको हो, र थोरै श्रमबाट धेरै आमदानी कसरी लिन सकिन्छ भन्ने ज्ञान नभएको त्यो सिकाउने पनि कोही छैनन् होइन। त्यसकारण तेस्रो भनेको त कृषि नै हो, फेरि कृषिलाई आधुनिकीकरण गर्यो भने त यहीँबाट उत्पादन त्यसैमा संलग्न हुन सकिन्छ नि त, आमदानी त्यहीँबाट गर्न सकिन्छ। कृषिलाई आधुनिकीकरण गर्ने, कृषिलाई व्यवसायीकरण गर्ने, त्यसलाई मेकनाइजेसन यान्त्रिकीकरण, अझ हामीले आफ्नै हातले खन्दै हातले बनाउँदै जोत्दै यस्तो काम गरिरहेछौँ, यन्त्रले मसिनले गर्छन् धेरै काम। कृषिमा मसिनको प्रयोग गर्न थालियो भनेदेखि त्यहाँबाट धेरै मुनाफा हुन्छ, थोरै श्रमबाट मेसिनको सहयोगमा थोरै श्रमबाट धेरै उत्पादन हुन्छ, र त्यसलाई मार्केटिङ गर्न सक्यो भनेदेखि अनि यहाँ मुनाफा हुन्छ भनेपछि त मुनाफा देखेपछि त आउँछ त मान्छे यसै पनि संलग्न हुन्छ, त्यहाँ काम गर भन्नै पर्दैन है। कृषि पनि अर्को हो।
1: सरकारको कुराकानी पनि गरौँ, सरकारले चाहिँ विशेष गरी विद्यार्थी मैत्री रोजगारीका कुराहरू भनौँ अरू भनौँ न यो इन्टर्नसिपदेखि लिएर स्टार्टअपका कार्यक्रमहरूलाई चाहिँ अब कसरी प्राथमिकता दिनुपर्छ?
0: सरकारले के गर्ने हो भने एउटा त विद्यार्थीहरूले यहीँ गर्न खोजे, एउटा त उनीहरूलाई इन्टर्नसिपमा राम्रोसँग इन्गेज गराउने, यो इन्टर्नसिप चाहिँ कम्पलसरी गराए पनि हुन्छ कि, सबै विषयमा इन्टर्नसिप कम्पलसरी गराउने। अब इन्टर्नसिपको कम्पलसरी गराइसकेपछि उनीहरूले पाँच छ महिना कम्पलसरी गरिसकेपछि उनीहरूले केही न केही त सिक्छन् त्यहाँभित्र, इन्टर्नसिपबाट केही न केही सिक्छन्, भोलन्टियरी कामलाई गराउने, जस्तो यो मेडिकल लाइनतिर पढेर सकेपछि दुई वर्ष काम गर्नै पर्ने, त्यो पनि दुर्गममा गएर भन्ने छ नि सेवा गर्नुपर्ने है, त्यो भनेको काम पनि सिक्यो, पढेर मात्रै सकेन काम पनि सिक्यो, त्यस्तै खालको इन्टर्नसिप चाहिँ एउटा हुन्छ। अर्को इन्टर्नसिप मात्रै होइन, सरकारले प्रतिष्ठानहरू उद्योग प्रतिष्ठानहरूलाई पनि इन्टर्नसिपमा आएका विद्यार्थीहरूलाई सिकाउनुपर्छ भन्ने खालको त्यो खालको एउटा बाध्यात्मक व्यवस्था के सिकाउनुपर्छ। अहिले के छ भने अहिले विद्यार्थीले इन्टर्नसिपमा गइसके पनि अब त्यो उद्योग प्रतिष्ठानहरूले के काम लगाउने हो भन्दा कतै सामान पुर्याएर ल्याइदेऊ भन्ने होइन, सामान लिन पठाउने, बजारबाट किन्न पठाउने, त्यो खास सिक्ने वातावरणको लागि भन्दा पनि, उसको लेभलले सिक्ने भन्दा पनि साना साना साना साना आफूलाई सहयोग हुने खालका कहीँ व्यक्तिगत कामहरू लगाइदिने त्यस्तो गरेको छन् होइन, उनीहरूलाई सिकाउनुपर्छ भन्ने खालको छैन क्या, त्यसलाई पनि कम्पलसरी बनाउनुपर्छ, त्यो सरकारले को नियन्त्रणभित्र राखेर त्यो सरकारले नै निर्देशन गरेर होइन इन्टर्नसिप। अर्को प्रावधान के हुन्छ भने विद्यार्थीहरूलाई अथवा उद्योग प्रतिष्ठानहरूलाई निश्चित प्रतिशत, आफ्नो ह्युमन रिसोर्सको निश्चित प्रतिशत चाहिँ विद्यार्थीहरूबाट इन्टर्न अथवा भोलन्टियरको रूपमै राख्नै पर्ने निश्चित प्रतिशत, त्यसरी नियम बनाएर त्यसरी गरायो भने ती विद्यार्थीहरू त कामबाट सकिसकेपछि त काम सिकेर निस्कन्छन् नि, अनि उनीहरू रोजगारीमा जान सक्छन् होइन। सरकारले गर्न सक्ने कामहरू भनेका यी हुन्। सरकारले गर्न सक्ने काम भनेको काम गर्दै पढ्दै गर्ने वातावरणको लागि कलेजका पाठ्यक्रमहरू पनि त्यही अनुसार परिवर्तन गर्नुपर्ने, समय त्यही अनुसार परिवर्तन गर्नुपर्ने, परीक्षा प्रणाली त्यही अनुसार परिवर्तन गर्ने, अरू धेरै गर्नु पर्दैन, कामको अनुभवले पढाइलाई सपोर्ट गर्ने खालको परीक्षा प्रणाली के दुवैतिर फाइदा हुने, पढेर आएपछि कामलाई पनि सपोर्ट गर्ने, काममा इन्गेज छ भने त्यसले उता पढाइलाई पनि सपोर्ट गर्ने, अनि मार्किङ गर्दा पनि काम गरेको छ भने त्यसको लागि छुट्टै मार्किङ गर्ने, परीक्षाको मार्क त दिन सकियो नि त, स्कोर दिन सकिन्छ। यस्ता कामहरू सरकारले नियम बनाएर गरे मात्रै हुन्छ, नत्र भने त कसैले म गर्छु भन्यो भने आफू एउटा कलेजले मात्रै गर्छ, एउटा युनिभर्सिटीले मात्रै गर्छ, अरूले
1: आफूतिर
0: तान्न मात्रै हुन्छ। त्यसकारण सरकारले नै एउटा सिस्टम बनाइदियो भने त्यही सिस्टमभित्र रहेर सबैले गर्छन् अनि विद्यार्थीहरू लाभान्वित हुन्छन्।
1: स्थानीय तहले चाहिँ के गर्न सक्छ यसमा?
0: स्थानीय तहमा रोजगार सेवा केन्द्र छ, प्रत्येक स्थानीय तहमा छ, 753 पालिकाहरूमा रोजगार सेवा केन्द्र र रोजगार संयोजक हुनुहुन्छ त्यहाँ एकजना, अनि उहाँको मातहतमा दुईजना तीनजना अरू कर्मचारी साथीहरू हुनुहुन्छ है। त्यो युनिट रोजगार सेवा केन्द्रको टिओआर जिम्मेवारी नै रोजगारी सिर्जना, रोजगारी खोज्ने होइन, तथ्याङ्क संकलन गर्ने, बेरोजगारहरूको यस्ता उसको टिओआर हुन् भने स्थानीय पालिकाले यी सबै कामहरू अहिले हामीले जे जति कुराहरू गर्यौं एउटा बृहत नीति बनाइदिने काम त अब सरकारले गर्ने भयो, बाँकी ती सबै कुराहरू इम्प्लिमेन्ट गर्ने आफ्नो स्थानीय तहका नीति निर्माण गर्ने र त्यो कामै गर्ने सेवा नै उपलब्ध गराइदिने काम रोजगार सेवा केन्द्रले गर्छ, स्थानीय पालिकाले गर्छ। जस्तै आफ्नो पालिकाभित्र रहेका सिपयुक्त व्यक्तिहरू श्रमिकहरू कति छन् अथवा विद्यार्थीहरू भनौँ न है, स्टाटा जानेका एसपीएसएस जानेका व्यक्तिहरू कति छन् को को छन् भनेर त त्यो त सूची तयार गर्न त सक्छ नि। अनि त्यो एसपीएसएस स्टाटा जानेको त्यो सफ्टवेयर जानेको व्यक्ति काम लाग्ने अथवा उसले रोजगारी पाउने अरू उद्यमहरू के भन्छ उद्योगहरू प्रतिष्ठानहरू रोजगारी दिने ठाउँहरू भनौँ न होइन रिसर्च अर्गनाइजेसन होला अथवा केही होला यी कहाँ कहाँ छन् यसको सूचीकरण गरिदियो भने कसै अनि त्यस पछाडि उसले एउटा सफ्टवेयर पनि त बनाउन सक्छ नि होइन। बुढा नीलकण्ठ नगरपालिकाले श्रमिकहरूको सिप सहितको सूची तयार गरेको छ होइन, त्यहाँ घरेलु श्रमिकको पनि एउटा सूची बनाउने अनि उनीहरूले कहाँ कहाँ के छन् भनेर सूची बनाएको छ है। यस्ता कामहरू सबै पालिकाले गर्न सक्छन् क्या, अनि सिप सहितको एउटा खण्डीकृत तथ्याङ्क राख्न सक्यो भने अनि त्यो इम्प्लोयरहरूसँग श्रमिकलाई होइन अहिले हामी विद्यार्थीलाई श्रमिकै भनौँ के है, सफ्टवेयर बनाउन जानेको पनि उस सफ्टवेयरको श्रमिक प्रोफेसनल भनौँ न अब श्रमिक भन्दा अलि होला प्रोफेसनलहरू उनीहरूलाई इम्प्लोयरसँग लिङ्क गराइदिन सक्छ त्यो पालिकाले गर्न सक्छ, कहाँ रोजगारी खोजेको छ त्यो पालिकाले गर्न सक्छ। अहिले जुन हाम्रो कलेजहरूले केही कलेजहरू केही युनिभर्सिटीहरूले गर्नुभएको छ नि रोजगारसँग जोड्ने यस्तो यस्तो प्रक्रिया गर्नुभएको छ नि, यी सबै काम गर्ने जिम्मेवारी वास्तवमा त्यो पालिकाको रोजगार सेवा केन्द्रको हो। विद्यार्थीहरूको लागि कुन विद्यार्थीको के सिप छ त्यो सिप पनि बनाउने, कुन विद्यार्थी कहाँ उसको अनुभव के छ त्यो पनि संकलन गर्ने, उसका बायोडाटा सिपीहरू बनाउने अनि उसलाई तालिम दिने काम पनि कामसँग सम्बन्धित तालिम पनि उसैले दिन सक्छ त्यो उसको जिम्मेवारी नै हुन्छ। अनि रोजगार दिन सक्ने ठाउँहरू खोजिदिने एनजिओ आइएनजिओ निजी क्षेत्रका होइन उद्योगहरू कल कारखानाहरू सरकारी ठाउँहरूमा कहाँ कहाँ छन् त्यो खोजिदिने हेरिदिने काम त्यो सबै त्यो लिङ्क गराइदिने कामै रोजगार सेवा केन्द्रले गर्न सक्छ क्या। विदेश जानेहरूको हकमा पनि त्यही गर्न सक्छ, त्यसकारण पालिकाको यसमा ठूलो भूमिका हुन्छ।
1: हजुर, अन्तिममा चिरञ्जीवी सर, अब कक्षा बाह्र उत्तीर्ण गरेकादेखि लिएर अरू तीन तहका भनौँ विद्यार्थीदेखि लिएर अरू युवा जति पनि हुनुहुन्छ जसले चाहिँ मैले पढ्दै कमाउँदै गर्न पाए हुन्थ्यो भन्ने उहाँको सोच छ, उहाँ त्यो वर्गका युवाहरूलाई चाहिँ समग्रमा के सन्देश दिनुहुन्छ?
0: कक्षा बाह्र पास हुनुभएका सबै भाइ बहिनीहरूलाई हार्दिक बधाई छ, तपाईँहरूले जीवनको एउटा खुड्किलो पार गरिसक्नुभयो। यो खुड्किलो पार गर्नु भनेको तपाईँहरूले धेरै आधारभूत ज्ञानहरू लिइसक्नुभयो, आधारभूत सिपहरू लिइसक्नु भएको छ, अब तपाईँहरू कामको क्षेत्रमा प्रवेश गर्ने बेला भएको छ, पढाइ पनि फेरि गर्नुपर्छ, ब्याचलर सक्नुपर्ने डिग्री सक्नुपर्ने पाटो पनि छ, सँगसँगै काम गर्नुपर्ने बाध्यता पनि छ। यहाँहरूलाई मेरो सुझाव पढ्न पनि पढ्नुहोस्, सँगसँगै जहाँ पाइन्छ जहाँ उपलब्ध छ, तपाईँको घर नजिक छ भने ठिकै छ, अलि टाढा छ भने ठिकै छ, युनिभर्सिटीले कलेजले आफ्नो कलेजले दिन्छ भने ठिकै छ, जहाँ पाइन्छ सिप सिक्नुहोस्। कसैसँग सिक व्यक्तिसँग दिनभरि काम गर्नसँग हिँडेर सिक्न सक्नुहुन्छ भने पनि सिप सिक्नुहोस्। पढेर मात्रै रोजगारी पाउने सम्भावना कम छ कहीँ पनि, तपाईँ सिप सिक्नुभयो भने तपाईँ जहाँ जानुभयो भने पनि रोजगारी पाउनुहुन्छ। कामको दुनियाँ र पढाइको दुनियाँ नितान्त फरक छ हाम्रो, यहाँहरू कामको दुनियाँमा प्रवेश गर्नको लागि इन्टर्न गर्छु अथवा भलुन्टियर म स्वयंसेवीको रूपमा केही महिना म काम गर्छु भन्ने तयार हुनुहोस्। त्यो काम भनेको यहाँले यत्तिकै गर्ने भनेको होइन, त्यस बापत के पाउने त भन्दा त्यस बापत तपाईँले कामको बारेमा धेरै ज्ञानहरू सिक्नुहुन्छ, त्यो पछिल्लो काम लाग्छ।
1: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बराल। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैं उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईका गुनासा सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौ र तपाईलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा पनि प्रकाशित गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

0: फुटबल सिजन आयो, अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसुस हुन्छ।
1: यो फुटबल सिजन हेर्नुहोस्, चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टीवी। Samsung Vision AI TVs na paunu hos. Sound bar matra ru 9999 ma. Ra 12 mahina samma ko net TV packet sangai nishulka World Cup live subscription. Sathai 25% samma ko discount ra 24 mahina samma ko EMI.
2: Shatrula gune chan.
3: Aba internet dhilo hoina. Chito, smart ra surakshit.
4: Introducing Wi-Fi 6 with Suvisu Suraksha.
5: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 0942538888 98025388888।
7: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपा महाधिवेशनको बन्द सत्र अझै शुरू हुन सकेन, आज बिहान परिचय पत्र वितरण गरी शुरू गर्ने तयारी। विष्णु पौडेल पक्राउको विषयमा एमाले राजनैतिक प्रतिवाद गर्ने, सरकारले न्यायको प्रक्रिया विपरीत काम गरेको दावी। चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन, कार्यदललाई 2 हप्ताको समय। कतारमा ग्यास प्लान्ट विस्फोट हुँदा 13 जनाको ज्यान गयो, 66 जना घाइतेको उपचार चल्दै। र साबिक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स र नर्वे विश्वकप फुटबलको नकआउट चरणमा जोर्डन र अल्जेरिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा चलिरहेको पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्र अझै शुरू हुन सकेको छैन। पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान परिचय पत्र वितरणसँगै बन्द सत्र शुरू गर्ने तयारी भइरहेको छ। उहाँले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजू गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाई गर्ने कार्य नसकिएकोले महाधिवेशनको बन्द सत्र हिजो शुरू हुन नसकेको बताउनुभयो। बन्द सत्र प्राविधिक कारणले ढिलाइ भएको उहाँको भनाई छ। सातवटा प्रदेश र समायोजन एवं प्रवासको कार्ड फरक फरक ठाउँबाट सहज रूपमा वितरण गरिने पार्टीले जनाएको छ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रको शुरूमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ, त्यसमा छलफल हुनेछ। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ। कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ। त्यसपछि विधानमाथिको छलफल र त्यसलाई अनुमोदन, विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश तथा छलफल र अनुमोदन गरिनेछ। अस्ति आइतबार दिउँसो पार्टीको महाधिवेशन उद्घाटन गरिएको थियो। नेकपा एमाले पार्टीका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा राजनैतिक प्रतिवाद गर्ने भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई हिजो बेलुका सुर्खेतबाट पक्राउ गरिएको हो। पौडेल पक्राउ परे लगत्तै एमाले विज्ञप्ति निकालेर विरोधसहित यसको राजनैतिक प्रतिवाद गर्ने जनाएको छ। एमाले पौडेलको पक्राउ सरकारको सस्तो लोकप्रियता र स्टन भनेको छ। पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पौडेलको गिरफ्तारीलाई गैर कानूनी, बदनियतपूर्ण र राजनैतिक प्रतिशोधबाट प्रेरित कदम का रूपमा उल्लेख गरिएको छ। साथै एमाले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दावी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ। त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले पौडेलको पक्राउलाई न्यायको प्रक्रिया विपरीत भएको दावी गर्नुभएको छ। सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नको लागि कार्यदल गठन गरेको छ। चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी 2 हप्ताभित्र तत्कालीन, मध्यमकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। यसअघि हिजो भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएको बारे उद्योगीहरूले सरकारको ध्यान आकर्षण गराएका थिए। सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा उद्योगी र किसानले प्रधानमन्त्री कार्यालय, कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। दाहालका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलको सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नाप्तल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार पारवहन भारत शाखाका उपसचिव सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य सचिव हुनुहुन्छ। भारतको टी बोर्ड अफ इण्डियाबाट केही समय अघि भारतमा आयात हुने चियाका सबै कन्साइनमेन्टको अनिवार्य गुणस्तर परीक्षण गर्ने प्रावधान, प्रयोगशाला शुल्क र प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्म सामान गोदाममा अनिवार्य भण्डारण गर्नुपर्ने लगायत प्रावधान उल्लेख छन्। यो प्रावधानले साना तथा मझौला स्तरको नेपाली चिया किसान र निर्यातकर्तालाई भारततर्फ चिया निकासीमा कठिनाई भएको र भन्सार बिन्दुहरूमा लामो समयसम्म मालवाहक गाड़ी रोकिनुपर्ने हुँदा चियाको ताजापन र गुणस्तरमा ह्रास आउने र व्यापारको लागत पनि बढ़दै गएको अवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज कोशी प्रदेशको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा पनि आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अहिले मनसूनी वायुसँगै पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसून प्रवेश भएका केही क्षेत्रमा गैराती पनि पानी परेको थियो। गैराती सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ, स्याङ्जा, कास्कीमा पानी पर्यो। मनसून कोशीसहित मधेस र बागमती प्रदेशको सबै तथा गण्डकी प्रदेशको धेरै जसो र लुम्बिनी प्रदेशको केही क्षेत्रमा फैलिएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशको तराई भागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। भक्तपुरको भक्तपुर नगरपालिका एक नगरकोटमा गैराती सामान्य विवादको क्रममा झैझगड़ा हुँदा धारिलो हतियार प्रहारबाट एक युवकको ज्यान गएको छ। महोत्तरीको मिथिला नगरपालिका 9 घर भई अहिले नगरकोट मोड़ बस्ने 28 वर्षीय आकाश रसाईलीको हत्या भएको हो। घटनामा गम्भीर घाइते भएका रसाईलीलाई उपचारका लागि केएमसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज बिहान ज्यान गएको भक्तपुर प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा उदयपुर घर भई अहिले भक्तपुर सल्लाहगारी बस्ने आयुष कार्की, झापा घर भई अहिले सल्लाहगारी नै बस्ने दोर्जे शेर्पा र गुल्मीको तमगास घर भई अहिले सल्लाहगारी बस्ने रमेश कुँवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। कतारको रास लफान औद्योगिक क्षेत्र बारजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा 13 जनाको ज्यान गएको छ, 66 जना घाइते भएका छन्। दुर्घटनामा भारतीय 12 जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ। एकजना पाकिस्तानका नागरिक रहेका छन्। केन्द्रमा आइतबार राति विस्फोट हुँदा आगलागी भएको थियो। रास लफान क्षेत्रमा नेपाली, भारतीय, बंगलादेशी, केन्या, घाना लगायत देशका श्रमिकले काम गर्दै आइरहेका छन्। केही नेपाली पनि घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ। थप विवरण खुल्न सकेको छैन। कतारका ऊर्जा मन्त्री साद सेरिदा अल काबीले विस्फोटले देशको निर्यातमा कुनै असर नगर्ने बताउनु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरू गरिएको छ। अब खेल खबर। साबिक उपविजेता फ्रान्स फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। फिया डेफिलिया स्टेडियममा आज बिहान भएको खेलमा फ्रान्सले इराकलाई 3 गोलले हरायो। यो खेलमा कप्तान किलियन एम्बाप्पेले 2 गोल गरे। उनले खेलको 14 र 54 मिनटमा गोल गरेका हुन्। पहिलो आफलगत्तै ठूलो पानी परेपछि खेल झण्डै 2 घण्टा रोकिएको थियो। दोस्रो आफको 66 मिनटमा उस्मान डेम्बेले गोल थपेसँगै फ्रान्स 3 गोलले अग्रता बनाउँदै विजयी भएको हो। त्यसपछि खेलमा थप गोल हुन सकेन। यो फ्रान्सको दोस्रो जित हो। यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई 3-1 गोलले पराजित गरेको थियो। फ्रान्स 2 खेलमा 6 अंक बनाएर नकआउट चरणमा पुगेको हो। यस्तै नर्वे फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। नर्वेले आज बिहान भएको खेलमा सेनेगललाई 3 दुई गोलले हराउँदै 28 वर्षपछि नकआउट चरणमा पुगेको हो। अमेरिकाको न्यूजर्सी स्टेडियममा भएको खेलमा नर्वेका एर्लिङ हालाण्डले दुई तथा मार्कस पेडरसनले एक गोल गरे। मार्कसले 43 मिनटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। हालाण्डले खेलको 48 र 98 मिनटमा गोल गरे। सेनेगलका इस्माइला सारले 53 र खेलको अन्तिम समयमा गरी दुई गोल फर्काए। यो जितपछि नर्वे 6 अंकसहित समूह आएको दोस्रो स्थानमा छ। समान 6 अंक रहेको फ्रान्स गोल अन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ। नर्वे र फ्रान्स नकआउट चरणमा पुगिसकेका छन्। दुवै खेलमा पराजित सेनेगल र इराक यो समूहमा अंकविहीन अवस्थामा छन्। त्यस्तै गैराती भएको खेलमा साविक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई दुई गोलले पराजित गर्दै नकआउट चरणमा पुगिसकेको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले दुई गोल गरे। यो सँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमान बनाएका छन्। मेस्सीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या 18 पुर्याएका छन्। विश्वकप फुटबलमा अहिले जोर्डन र अल्जेरिया बीचको खेल भइरहेको छ। जोर्डन र अल्जेरिया बीचको खेल अहिले 24 मिनटमा चलिरहेको छ र दुवै तर्फबाट गोल हुन सकेको छैन। चारबन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा राष्ट्रिय महाधिवेशनको बन्द सत्र अझै शुरू हुन सकेन, आज बिहान परिचय पत्र वितरण गरी शुरू गर्ने तयारी। विष्णु पौडेल पक्राउको विषयमा एमाले राजनैतिक प्रतिवाद गर्ने, सरकारले न्यायको प्रक्रिया विपरीत काम गरेको दावी। चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन, कार्यदललाई दुई हप्ताको समय। कतारमा ग्यास प्लान्ट विस्फोट हुँदा 13 जनाको ज्यान गयो, 66 जना घाइते, घाइतेको उपचार चल्दै। र साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स र नर्वे विश्वकप फुटबलको नकआउट चरणमा जोर्डन र अल्जेरिया बीचको खेल चल्दैछ।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98565391।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
7: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
10: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
11: ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
12: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
10: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560 23128 र 98462014726।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
16: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143445।
17: सुन्नुहोस् न, यो काठको दराज र

0: रहेको छ।
1: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
0: प्रोपराइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560206।
2: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
3: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
8: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हर उत्तरण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
9: हजुर, दान गरौ।
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
11: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
10: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
12: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
13: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
12: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
14: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
13: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
15: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
14: ओम एम आभूषण सुन चाँदी दोकान,
12: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460769246, 98058008।
8: शुक्ला गण्डकी FM 97.6।
16: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
17: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम बेसीका भाका,
16: कार्यक्रम गाम बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगा हर्जमा कार्यक्रमका विषयको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा यस कार्यक्रम आउने गर्दा शब्दको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौँ। यस तारिकमा प्रायोजन गरिदिनु भएको मेरो अवसर सुन्छ उद्योगमा रहेको छ गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाशक डिजाइनका गरगना र सुन्दरबद्ध राखिएका गरगनाहरू कम्प्युटर नापतल प्रणालीद्वारा नाभिएका छापवाला सुनका गरगनाहरू आवश्यक परेको छ भनेर तपाईँहरू मेना उषा सुन चाँदी उद्योगमा गएर ढुक्कका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। आज नि हामी रहेका छौ मंगलबारको बसैमा हामी तपाईँको माझमा तपाईँकै गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छौ। फोन गर्न सक्नुहुन्छ 9842970066611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने लुकबाकाहरू आफ्नै आवाजमा गुनगुनाउन सक्नुहुनेछ। आजको बसाईमा कस्तो छ तपाईँको पनि तपाईँ सन्चारहरू हुनुहुन्छ होला। बाहिर चाहिँ मजाले घाम लागिसकेको छ, घमाइलो रमाइलो भइसकेको छ। हाम्रोतिर चाहिँ तपाईँकोतिर पनि रमाइलो भइसकेको छ होला होइन। नियमित आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। गाउँको त्यो पनि अब धान रोप्ने तर्खर छ, धान रोप्दै हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो काममा अगाडि बढ्नु होला चाहन्छु। अनि देशमा हुनुहुने तपाईँ सम्पूर्ण पनि आफ्नो स्वास्थ्यको ख्याल राख्दै अगाडि बढ्नुहोला चाहिँ भन्न चाहन्छु। यति बेलाको क्रममा कार्यक्रममा पहिलो लोक साङ्गीतिक श्रेष्ठहरू एउटा सुमधुर लोकमाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू सुनेर आनन्दै लिँदै गर्नुहोला होइन। फोन गर्न पनि सक्नुहुन्छ। विशेष हामी तपाईँहरूकै गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छौँ विशेष त है। त्यही भएर र यति बेलाको क्रममा भने सुमधुर भागलाई स्थान दिन्छ छुकछुके रेलैमा भनिरहेको छ। हे सुमधुर भाग स्वीकार्नुहोस् यति बेला क्रममा।

हजुर, समुद्रभागमा तपाईँको माझमा राखिसके छुकसुके रेलमा भनिरहेको थियो बके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू फोन गर्दै गर्नुहोस् 9842 9 11 66 36 11 को माध्यमबाट तपाईँ कार्यक्रममा जोड्न सक्नुहुनेछ भन्दै त्यो बेलाको क्रममा भने तपाईँको माझहरूको समुद्र लुप्ला कला कार्यक्रम स्थान दिन्छ। जोडले हजुर भनिरहेको छ विश्वमाझी बाबु कृष्ण परिवारको आवाजमा रहेको छ भने यसमा लय शब्द रमेश बिजी र बाबुकृष्ण परेको रहेको छ। त्यो बेला स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, सुमधुर भाकामा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेला कर्मनाको सुमधुर लोकभाकालाई स्थान दिन्छु। अर्जुनको ज्योति भनिरहेको छ रामजी खाड टिकापुनको आवाजमा रहेको छ भने लय शब्द कस्तो पन्तको रहेको छ। यति बेला सिकाउनु सुमधुर।

हजुर, यो सुमधुर भाकामा तपाईँको माझमा राखिसके यति बेलाकोमा फेरि पनि अर्को सुमधुर भाकालाई स्थान दिन्छु। त्यो बर्बकरी मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6 MHz कार्यक्रम गम्भीरसीको भाका। आज हामी रहेका छौं मंगलबारको अवसरमा, मंगलबारको अवसरमा तपाईँको गायन प्रतिभा लिनु, तर भने मैले सुमधुर भाका कार्यक्रममा स्थान दिइराखेको छु, तपाईँको फोन आएको छैन, त्यही भएर यति बेलाकोमा फेरि पनि अर्को सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। छैन र माया भनेर रहेको छ, प्रकाश सुतराज र मिलेर आवाजमा रहेको छ, प्रकाश सुतराजको रहेको छ, त्यो बेलाको सिकानु सुमधुर भाका।

हजुर सुमधुरमा कामल तपाईँको माझमा स्थान दिइसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज मैले यही सुमधुर रूपकारलाई कार्यक्रममा स्थान दिँदा दिँदै भने कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। दिनजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेना उषा सुनसादी उद्योगलाई पनि मनैदेखि आभार प्रकट गर्दछु। स्वदेशदेखि विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल प्लेटफर्म नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जुनी मायालाई पनि यस मधुरभागलाई स्थान दिन्छु। देवी घरती र वीरेन्द्र परेका आवाज संरक्षणलाई सदा वीरेन्द्र परियार र खेमराज गौतम गोराईको छ। यस मधुरभागलाई छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिदान्छु। तपाईँको बाँकी बल्छु भन्ने सुखद वितोष सबै पनि सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 10.6 मेगाहर्ट्ज। जय गीत जय संगीत। नमस्कार। शुभ दिन।

0: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
1: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
0: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
2: ओम एम आभूषण सुनचाँदी दोकान।
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9847269246, 9800528008।
4: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
5: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
4: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
6: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
7: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
6: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
7: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
8: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
0: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक छ?
8: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
10: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
9: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656705725, मोबाइल 9855338 9841356558।
11: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
12: किन आमा, के भएर?
11: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
12: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
11: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
12: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
11: मोबाइल 9856043952 र 9806।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट टाइम किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तप्यामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नका लागि कार्यदल गठन गरेको छ। चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी 2 हप्ताभित्र तत्कालीन मध्यकालीन र दीर्घकालीन सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। यसअघि हिजो भारतको नयाँ नियमनका कारण नेपालले चिया निर्यात ठप्प भएपछि उद्योगीहरूले सरकारको धारणा कथन गराएका थिए। सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्व उद्यमी र किसानहरूले प्रधानमन्त्री कार्यालय कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। दाहालका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सचिवहरूको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलको सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका

उपसचिव अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि वन तथा वातावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पारवाहन भारत शाखाका उपसचिव सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य सचिव हुनुहुन्छ। भारत सरकारको टी बोर्ड अफ इण्डियाबाट केही समय अघि भारतमा आयात हुने चियाको सबै कन्साइनमेन्टको अनिवार्य गुणस्तर परीक्षण गर्ने प्रावधान, प्रयोगशाला शुल्क र प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्म समान गोदाममा अनिवार्य भण्डारणमा गर्नुपर्ने लगायतका प्रावधान उल्लेख छ। यो प्रावधानले साना तथा मझौलाई सरकार, नेपाली चिया किसान र निर्यातकर्तालाई भारततर्फ चिया निकासमा कठिनाई भएको र भन्सार बिन्दुहरूमा लामो समयसम्म मालवाहक गाड़ी रोकिनुपर्ने हुँदा चियाको ताजापन र गुणस्तरमा रास आउने र व्यापारको लागत बढ़दै गएको अवस्था छ।

नेकपा एमालेका पार्टी उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषय सारा राजनैतिक प्रतिवाद गर्ने भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई हिजो बेलुका सुखेतबाट पक्राउ गरिएको हो। पौडेल पक्राउ परेर गतै एमाले विज्ञप्ति निकालेर विरोधी सहित यसको राजनीतिको प्रतिवाद गर्ने जनाएको छ। एमाले पौडेलको पक्राउ सस्तो लोकप्रियता र स्ट्यान्ड भनेको छ। पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीले पौडेलको गिरफ्तारीलाई गैर कानूनी वदनीयपूर्ण र राजनीतिको प्रतिशोधबाट प्रेरित कदमका रूपमा उल्लेख गरेको छ। साथै एमाले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दावी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधिहरू तत्काल बन्द गर्ने चेतावनी दिएको छ। त्यस्तै एमाले महासचिव शंकर पोखरेलले पौडेलको पक्राउलाई न्याय प्रक्रिया विपरीत भएको दावी गर्नुभएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैनाको नगरपालिका 10 पितौजीमा एभी दुर्घटना हुँदा 8 जना घाइते भएका छन्। पोखराबाट कपिल वस्तुतर्फ जाँदै गरेको बाप्र 02-003-1205 नम्बरको इभी हाउस सोमबार राति दुर्घटनामा परेको जिल्ला परिकारले नवलपुरले जनाएको छ। दुर्घटनामा हाइस चालक युठानको माडोबडी गाउँपालिका 2 निवासी 24 वर्ष विष्णु गर्ती घाइते भएका छन्। साथै कपिल वस्तुको कृष्णनगर नगरपालिका 2 निवासी 30 वर्षीय अविन्द्र अग्रवाल 26 वर्षीय प्रभा अग्रवाल उहाँकी 18 महिनाकी छोरी पनि घाइते भएका छन्। त्यस्तै सोही स्थानकी 26 वर्षीय रिति सिंहानिया 23 वर्षीय शेरी सिंह 17 वर्षीय शिवानी अग्रवाल र 26 वर्षीय ऋषभ अग्रवाल पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तथा प्रहरी नायक अनिल पण्डितले जानकारी दिनुभयो। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ। भक्तपुर नगरपालिका 1 नगरकोटमा गए राति सामान्य विवादका क्रममा जय झगडा हुँदा धारिलो हतियार प्रहारबाट एक युवकको ज्यान गएको छ। महोत्तरीको मिथिला नगरपालिका 9 घर अहिले नगरकोट मोड़ बस्ने 28 वर्षीय आकाश रसाईको हत्या भएको घटनामा गम्भीर घाइते भएका र शल्य उपचारका लागि केएमसी अस्पताल लगिएकोमा उपचारका क्रममा आज बिहान ज्यान गएको भक्तपुर प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेका आरोपमा उदयपुर घर भई अहिले भक्तपुर सल्लाहकारी बस्ने आयुष्कार्की झापा घर भई अहिले सल्लाहकारी बस्ने दोर्जे शेर्पा र गुल्मी घर भई अहिले सल्लाहकारी बस्ने रमेश कुमारलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 को लागि 1,13,54,49,50,000 अनुमानित बजेट नगरसभामा पेश गरेको छ। नगरको प्रमुख माधवीका राजुले नगरसभा तथा 1900 नगर अधिवेशनमा 16 रकम बराबरको बजेट पेश गर्नुभएको हो। पूर्वाधारतर्फ 3,51,78,000, सामाजिक विकासतर्फ 3,42,52,000, आर्थिक विकासतर्फ 92,00,000, वातावरण तथा विपद व्यवस्थापनतर्फ 92,57,000 खर्च गरिने उल्लेख गर्नुभयो। यसै गरी सुशासन तथा संस्थागत विकासतर्फ 46,28,000, चालू प्रशासनिक खर्च 16 करोड़, अनिवार्य दायित्व भुक्तानीतर्फ 10 करोड़, राजस्व फिर्तातर्फ 1 करोड़, जनसहभागितातर्फ 1,50,00,000 र बोडागत सिलिङतर्फ 9,25,74,000 खर्च हुने अनुमान नगरसभामा प्रस्तुत गरिएको छ। नगरसभाले शुक्ला गण्डकी नगरपालिकाको आर्थिक विधि 2083 र शुक्ला गण्डकी नगरपालिकाको सार्वजनिक खरिद नियमावली 2076 संशोधन 2083 नगरसभामा पेश गरी पारित गरेको छ। अधिवेशनको समापन आगामी असार 26 गते गरिने नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो। यसअघि नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको थियो। नगर प्रमुख पण्डितले प्रस्तुत गरेको सो कार्यक्रम सर्वसम्मत पास भएको हो। सो अवसरमा नगरसभामा सभा सदस्यले नीति तथा कार्यक्रममा विभिन्न सुझावहरू दिएका छन्। लेखा समितिले दिएको निर्देशन कार्यान्वयन नभएको, मुख्य बजारमा सार्वजनिक शौचालयहरूको समस्या, ग्रामीण सड़कमा 12 महिना सञ्चालन नहुँदा समस्या, हाट बजारलाई दियो रूपमा सञ्चालन गर्ने विषयमा धारणा प्रसन गराएका छन्। तनहुँको म्याग्दी गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि रू 74 करोड़ बढ़ीको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको सोमबार आयोजित गाउँसभामा उपाध्यक्ष बालकृष्ण घिमिरेले 74,32,78,000 बजेट प्रस्तुत गरेका हुन्। विनियोजित बजेट मध्ये चालुतर्फ रू 47,93,00,000 र पुँजीगतर्फ 26,39,45,000 विनियोजन गरिएको घिमिरेले जानकारी दिनुभयो। विनियोजित बजेटको स्रोत संस्थाका लागि नेपाल सरकारको विदेश समानीकरणबाट रू 9 करोड़, सशस्त्र अनुदानबाट रू 39,00,000, चालुबाट रू 18 करोड़, राजस्व बाटोबाट रू 8 करोड़, गण्डकी प्रदेश सरकारको प्रदेश वित्तीय समानीकरणबाट रू 1,21,00,000,
राजस्व बाटोबाट 90 लाख, अनुदानबाट 90 लाख, सड़क बोर्डबाट 23 लाख, आन्तरिक आयातबाट 15 करोड, समपूरक अनुदानबाट 70 लाख, विशेष अनुदानबाट 1 करोड़ 40 लाख, सामाजिक सुरक्षाबाट 13 करोड़, प्रदेश समपूरक अनुदानबाट 60 लाख, विशेष अनुदानबाट 40 लाख, सांकरिक साझेदारीबाट 2 करोड़ प्राप्त हुने अनुमान गरिएको घिमिरेले बताउनुभयो। आर्थिक विकास समिति तर्फहरु 4 करोड़ 18 लाख, सामाजिक विकास समिति तर्फ 33 करोड़ 16 लाख 83 हजार, पूर्वाधार विकास तर्फहरु 25 करोड़ 39 लाख 68 हजार 450, वन वातावरण विपत्त समिति तर्फ 87 लाख, कार्यालय संचालन सुशासन समिति तर्फहरू 10 करोड़ 71 लाख बजेट विनियोजन गरिएको छ। ओडागत रूपमा वडा नम्बर 1 का लागि 50 लाख 75 हजार, वडा नम्बर 2 का लागि 55 लाख 31 हजार, वडा नम्बर 3 का लागि 45 लाख 200, वडा नम्बर 4 का लागि 50 लाख 74 हजार, वडा नम्बर 5 को लागि 46 लाख 2 हजार, वडा नम्बर 6 का लागि 51 लाख, वडा नम्बर 7 का लागि 50 लाखको बजेट विनियोजन गरिएको चालू आर्थिक वर्षको जेठ मसन्तसम्म कुल विनियोजित बजेट मध्ये 56.07% बजेट खर्च भएको घिमिरेले बताउनुभयो। म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि निर्मित कार्यक्रम बजेट पारित गरेको छ। गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न 19 औं गाउँसभाले उपलब्ध उपाध्यक्ष लक्ष्मी देवी घरती मगरले प्रस्तुत गरेको 48 करोड़ 9 लाख 58 हजार रूपियाँ बराबरको बजेट पारित गरेको हो। उपाध्यक्ष घरतीले प्रस्तुत गर्नुभएको बजेटमा संघीय समानीकरण अनुदान तर्फ 8 करोड़ 89 लाख रूपियाँ, राजस्व बाटोबाट 9 करोड़ 3 लाख 63 हजार रूपियाँ, सशस्त्र अनुदान तर्फ चालू 20 करोड़ 74 लाख 50 हजार रूपियाँ, सशस्त्र पूँजीगत अनुदान तर्फ 50 लाख रूपियाँ, सम्पूर्ण पूँजीगत अनुदान 2 करोड़ 6 लाख रूपियाँ तथा विशेष अनुदानमा 92 लाख रूपियाँ रहेको छ। यसैगरी प्रदेश समानीकरण अनुदान तर्फ 1 करोड़ 6 लाख 77 हजार रूपियाँ, राजस्व बाटोबाट 87 लाख 68 हजार रूपियाँ, विशेष अनुदान 40 लाख रूपियाँ र सम्पूरक अनुदान 60 लाख रूपियाँ आयत तर्फ समावेश गरिएको छ। गाउँपालिकाको संचित कोषमा रहेको 2 करोड़ रूपियाँ तथा आन्तरिक आय 1 करोड़ रूपियाँ पनि अनुमानित आएका रूपमा बजेटमा समेटेको उपाध्यक्ष घरती मगरले जानकारी दिनुभयो।

गण्डकी प्रदेशका 11 जिल्लाका युवाको सहभागितामा पोखरामा सम्पन्न गण्डकी प्रदेश युवा सम्मेलन 2083 ले विभिन्न 6 क्षेत्रलाई प्राथमिकतामा राख्दै साझा घोषणा पत्र सार्वजनिक गरेको छ। गैर सरकारी संस्था महासंघ नेपाल र युवा अभियानको संयुक्त आयोजनामा भएको छलफलपछि घोषणा पत्र जारी गरिएको गैर सरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष पदमराज पहाड़ीले बताउनुभयो। छलफल कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रेखा गुरूङले यस आर्थिक वर्षमा युवा लक्षित कार्यक्रमहरूलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। पत्रमा डिजिटल सुरक्षा र प्रविधिमा समतामूलक पहुँच, माध्यमिक तहसम्म निशुल्क प्रविधि मन्त्री र व्यावसायिक शिक्षा लगायतका जलवायु न्याय तथा विपद व्यवस्थापन र निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता मुख्य मागका रूपमा रहेर अघि सारिएको छ। युवाहरूले प्रदेशका विकट हिमाली क्षेत्रदेखि सबै गाउँपालिकासम्म उच्च गतिको इन्टरनेट विस्तार गर्न विद्यालय तहदेखि नै एआई डिजिटल मार्केटिङ र डिजिटल साक्षरताको शिक्षा अनिवार्य गर्न तथा डिजिटल अधिकार र गोपनीयता सम्बन्धी कानून बनाउन आग्रह गरेको छ। गण्डकी प्रदेश अन्तर्गत नवलपुरको विनय त्रिवेणी गाउँपालिकाले 2 वडालाई लुम्बिनी प्रदेशमा गाभ्न सिफारिश गरेको छ। गाउँपालिकाको 1900 गाउँसभाले विनय त्रिवेणीका वडा नम्बर 6 र 7 लुम्बिनी प्रदेशमा गाभ्न सिफारिश गर्ने निर्णय गरेको नम्बर 6 अध्यक्ष नुरेन्द्र शाहले जानकारी दिनुभयो। यी दुवै वडा भौगोलिक र प्रशासनिक हिसाबले विनय त्रिवेणीमा आउजाउ गर्न असहज भएको भन्दै 2 वडाको गाउँ भेलाले गण्डकी प्रदेशबाट छुटिने प्रस्ताव गाउँसभामा लैजाने निर्णय गरेको थियो। सोही अनुसार प्रस्ताव गाउँ भेलामा लगेको र गाउँ भेलाले सर्वसम्मत पारित गरेको अध्यक्ष शाहले बताउनुभयो। गाउँसभाले यो प्रस्ताव कार्यविधि अनुसार जिल्ला समन्वय समितिमा पेश गर्ने निर्णय गरे पनि शाहले बताउनुभयो। त्रिवेणी दुम्कीबा सड़क खण्डको 8 किलोमिटर बाटो चिचोलदेव नम्बर 6 र 7 बासिन्दा आफ्नै जिल्ला सदरमुकामुवा प्रादेशिक अस्पताल जानका लागि दाउन्ने हुँदै 60 किलोमिटर घुमेर अर्कै जिल्ला र अर्कै प्रदेश भएर जानुपर्ने बाध्यता छ। उलागी राजमार्ग अन्तर्गतको 8 किलोमिटर सड़क बन्ने हो भने 60 किलोमिटरको सड़क यात्रा 20 किलोमिटरमा छुटिन्छ। तर यो बाटो निर्माण नभएपछि यहाँका बासिन्दा प्रदेश परिवर्तन गर्ने मनस्थितिमा पुगेका छन्। गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जनतालाई झुक्याउँदाको परिणाम भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय समाचार। कतारको रास लफान औद्योगिक क्षेत्र बारजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा 13 जनाको ज्यान गएको छ। 66 जना घाइते भएका छन्। दुर्घटनामा भारतीय 12 जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ। 1 जना पाकिस्तानका नागरिक रहेछन्। केन्द्रमा आइतबार राति विस्फोट हुँदा आग लागि भएको थियो। रास लफान क्षेत्रमा नेपाली, भारतीय, बंगलादेशी, केन्या, घाना लगायतका देशका श्रमिकहरूले काम गर्दै आइरहेका छन्। केही नेपाली पनि घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। थप विवरण खुल्न सकेको छैन। कतारका ऊर्जा मन्त्री सादर सेरिदा अल काबीले विस्फोटले देशको निर्यातमा कुनै असर नपर्ने बताउनु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरू गरिएको छ। जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेस को सामना गर्नुपर्ने मानिसको संख्या अत्याधिक बढ़ेको छ। अत्याधिक तापक्रम, आन्द्रात र अन्य कारणले शरीरमा तातो जम्मा भएर हुने तनावलाई हिट स्टेसन भनिन्छ। गर्मी मौसमले मानिसलाई प्रभावित गर्ने सामान्य तरिकामध्ये हिट स्टेसन पनि रहेको एक अध्ययनले देखाएको छ। नेचर क्लाइमेट चेन्ज जर्नलमा प्रकाशित नयाँ अध्ययनले सन् 1970 दशकदेखि सन् 2024 हिट स्ट्रेस कसरी बढ़्यो भन्ने अध्ययनमा रेकर्ड गरिएको छ। रात विशेष गरी कमजोर व्यक्तिका लागि जब बढ़ेको तापक्रमबाट राहत मिल्दैन र शरीरको तापक्रम घटाउन सक्दैन त्यो मानिसको स्वास्थ्यका लागि अत्यन्तै खतरनाक हुने अध्ययनले देखाएको छ। यस अध्ययनका प्रमुख लेखक रेबेका एमर्टनले हरेक महादेशमा हिट स्ट्रेसको समस्या बढ़िरहेको भए पनि पछिल्लो समय युरोपमा तीव्र गर्मीको लहरबाट पीड़ित भनिरहेको बताउनु भएको छ। साथै स्पेन, पोर्चुगल, इटाली र फ्रान्स जस्ता केही देशहरूमा अहिले महसुस गरिने तापक्रम सन् 1970 दशकको तुलनामा 5 डिग्री सेल्सियस भन्दा बढ़िरहेको एमर्टसले बताउनु भएको छ। खेल समाचार। नर्वे फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। नर्वेले सेलेगनलाई 3-2 गोलले हराउँदै 28 वर्षपछि नकआउट चरणमा पुगेको हो। अमेरिकाको न्यू जर्सी स्टेडियममा आज बिहान भएको खेलमा नर्वे एलिङ हालाण्डले 2 तथा मार्किङ पेन्डरसनले 1 गोल गरे। मार्सनले 43 मिनटमा गोल गर्दै नर्वेले अग्रता दिलाएका थिए। हालाण्डले खेलको 48 र 58 मिनटमा गोल गरे। सेनेगलका इस्माइला सारले 53 र खेलको अन्तिम समयमा
गरी दुई गोल फर्काए। यो जितसँगै नब्बे छ अङ्क सहित समूह आएको दोस्रो स्थानमा छ। समान छ अङ्क रहेको फ्रान्स गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ। नब्बे र फ्रान्स रनकआउट चरणमा पुगिसकेका छन्। दुवै खेलमा पराजित सेनेगल र इराकी समूह अङ्कविहीन छन्। विश्वकप फुटबलमा अहिले पाउने 9 बजे देखि जोर्डन र अल्जेरिया खेलिरहेका छन्। अवसरसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिन बेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु।

0: गरिदिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 65 4 14 378, इमेल news@gmail.com।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: हाम्रो मोबाइल पसल धुलेगौडामा
3: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
2: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560 56 996।
4: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
5: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
2: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
6: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 65 5 70 225, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
7: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
8: बिरामी परीक्षण,
7: निशुल्क औषधि वितरण,
8: प्रयोगशाला सेवा,
7: पञ्चकर्म, पूर्वकर्म,
8: बस्ती कर्म,
7: शिरोधारा,
8: नस्य कर्म, जलनेति,
7: छार सूत्र सेवा,
8: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
7: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
8: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
7: अग्निकर्म, मर्म चिकित्सा,
8: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 5 63 4 83।
9: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त, निका सानो नपर्नेले सिङ्गो बनाइसका पनि हो।
11: हाम्रो वन, हाम्रो धन, डरले बाटो जोगाउन गरौँ जतन। वनमा डरले लगाउने कानुनी अपराध हो। डरले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
12: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ,
14: फाइदा त के छ के
15: तर महँगो होला नि
14: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्यालढोका
16: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
17: बाराही अल्मुनियम अब युपीबीसीको साथमा
16: अल्मुनियमका झ्यालढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
17: सम्पर्क बाराही

0: गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0564144111 मोबाइल 9855229338 र 9808222938।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
2: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
1: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
2: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
1: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0654142333, मोबाइल 9867861887।
3: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
4: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
6: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
7: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
6: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
7: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै MB ब्याङ्क र दुलेगौंडा पोली क्लिनिकको बीचमा।
6: प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840694543।
8: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुन

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनौ? चाँडै नै बिग्रन्छ, के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ। पोखरातिर हिँड्न लागेको, गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
9: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
8: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
9: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
8: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
9: थप जानकारीको लागि 0635-63-130।
8: कृषि विकास कार्यालय तनहुँ, दमौली।
10: शुक्ला गण्डकी एफएम 97.6। A complete call for Hello Shukla Gandaki. Hello, hello.
11: Come on everybody. Hello Shukla Gandaki.
10: हाम्रो यही बसो बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call for
12: program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 megahertz.

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरङ्ग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। र आज चाहिँ आउँदा आउँदै साह्रै ढिलो भयो के है, अब सदाको टाइममा उपस्थित हुने भन्दा पनि आजको एपिसोडमा त अझै ढिलो भयो है। आउँदा आउँदै बाटोमा अब रोड क्रस गर्ने बेलामा पनि बाटो हेरेर बसिरहनु पर्ने होइन, त्यही भएको भएर पनि अब कार्यक्रममा आजको एपिसोड भनेको चाहिँ तपाईँको रोजाइको गीतलाई कार्यक्रममा राख्ने दिन अनि तपाईँसँग गाउँ खाने कथा खेल्ने दिन। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 4 22 72 9 11 र 98 66 36 11 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। र प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्समा है, त्यहाँ गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिनुहोला, के कस्तो कामहरू हुँदैछ त्यसबारेमा पनि जानकारी गराउन त सक्नुहुन्छ नै है। यति बेला तपाईँ सम्पूर्णको लागि प्रोग्रामको ओपनिङ सङ स्वरूप गीत राख्दैछु, छोटो छ जिन्दगी फोटो खिचेर राख बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

0: ओके, छोटो छ जिन्दगी, फोटो खिचेर राख भोलको यो गीत मैले राखिसके। सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु। अब तपाईँले जुन नम्बरमा सहज हुन्छ होइन कार्यक्रममा जोडिन, अब त्यो नम्बरबाट आउन सक्नुहुन्छ। अब यहाँ सेल र नमस्ते दुईवटा नम्बरको चाहिँ व्यवस्था गरिएको छ है। र आफूलाई कुन गीत सुन्न मन लागेको छ होला अनि गाउँ खाने कथा पनि खेल्नु होला है। रेडी बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: हजुर नमस्कार, सन्चारैमा हुनुहुन्छ? अनि हाम्रो स्याङ्जातिरको खबर के छ, सुनाउनुहोस् न त। अनि खाना त खानुभयो होला के रे नि त, कि खाने बाँकी छ? हजुर ल, अनि रोपाईहरू चल्दैछ कि के कसो हुँदैछ सुनाउनुहोस्।
1: रोपाई अब चल्दैछ, सुरु हुँदैछ भर्खर भर्खर अब।
0: हजुर, त्यही त नि। ल ठिक छ, अब बिस्तारै काम गर्नुहोला, स्वास्थ्यको ख्याल पनि राख्नुहोला है। आज कुन गीत सुन्नुहुन्छ? पूरा भयो सपना मेरो। ल हुन्छ, एकजनालाई सम्झन सक्नुहुन्छ? ल हुन्छ, अब गाउँ खाने कथा खेलौँ है त। मलाई सोध्नुहुन्छ कि म सोधौँ पहिला? ल अब प्रश्न दोहोरिएको पनि हुनसक्छ होइन। ल तपाईँको लागि यस्तो रहेको छ प्रश्न, ध्यान दिएर सुन्नुहोला है त। हेर्दा भने लट्ठी जस्तो रिस धेरै उठ्छ, जिस्क्याउने भूल गरे ज्यानै त्यसले लिन्छ, के होला? प्रश्न फेरि सुन्नुहोला। हेर्दा भने लट्ठी जस्तो रिस धेरै उठ्छ, जिस्क्याउने भूल गरे ज्यान त्यसले लिन्छ, के होला? सर्प। ल अब ठ्याक्कै मिलिहालेको रे एकै चोटमा, अब मलाई सोध्नुहोस् है त। के भन्नुभयो रे? काली गङ्गा गैरी घाट, बत्ती साँगा एउटै पात। यो मुख हो कि भन्छु है म चाहिँ? अलि अर्थ मिलेन कि, अब मुख भन्दा पनि अब दाँत रहने गिजा भन्दा होला है कि कसो हौ? अब म त आफूलाई लागेको जस्तो भने, अब तपाईँले भन्ने हो मिल्यो कि मिलेन भनेर त। मिल्न मिल्न खोजिया छ। यो चाहिँ म त यही नै भने है, जिब्रो। के भन्नु पर्यो फेरि भन्नुहोस् त एकचोटि।
1: हजुर,
0: दात र जिउरो। ल ठिक छ, हुन्छ, अब कार्यक्रममा जोडिहाल्नु भयो, अब गाउँ त ल।

0: हेर्नुभयो अरे अन्त ठिक छ अब आफ्नो रोजाइको गीत सुनेर मनोरञ्जन दिनुहोला अहिले चाहिँ छुट्टिन्छौ नमस्कार शुभ दिन हजुर यति बेला भने फोन गर्नुभएको थियो मोहम्मदजी हुनुहुन्थ्यो स्याङ्जाबाट र अब उहाँले गीत रोजेर गइ नै सक्नुभयो पालो त पाएको रहेको छ आउन सक्नुहुन्छ अब गाउँ खाने कथा भन्ने बित्तिकै अब छुट्टै हुन्छ कि ठ्याक्क सुनिरहेको भए पनि ठ्याक्कै उत्तर चाहिँ कहिले झ्याप्प आइहाल्छ कहिले चाहिँ उत्तरै आउँदै आउँदैन कि है र यति बेला भने कोही साथी हुनुहुन्छ फेरि पनि कहाँ बाटोको हुनुहुन्छ म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर
1: दर्शन नमस्ते हजुर
0: हजुर दर्शन नमस्ते झोरले दिदी एकदमै के छ खबर हजुरको
1: हजुर एकदम ठिक ठाक छ घमाइलो छ घमाइलो रमाइलो छ ठिकै छ
0: हजुर अनि हिजो पानी पर्यो कि परेन त्यतातिर
1: यतातिर चाहिँ परेन कतै कति सबै भइराखेर तर आएन त्यता डोलेगोडातिर चाहिँ परेको जस्तै देखेको
0: थिएँ हजुर बेसारी परेको थियो यतातिर त
1: हजुर
0: ल अनि खाना त खानु भएको छैन होला है अब रोजाईको गीत सुनेर खाने आज पनि
1: हजुर त्यही हो
0: ल त्यही त नि कुन गीत रोज्नुहुन्छ
1: मलाई यो माया
0: ल हुन्छ दिदी तपाईँको लागि यो गीत राख्छु एकजनालाई सम्झनुहोस् त
1: एकजना हजुरकै लागि भने
0: ल हुन्छ अब गाउँ खाने कथा खेलाउन त है
1: ल
0: म सोधौँ कि हजुरले मलाई सोध्नुहुन्छ पहिला
1: छोडे पनि हुन्छ अब
0: तपाईँसँग
1: भने पनि सोध्छु अब भन्छु
0: म ल हुन्छ सोध्नुहोस् न त पहिला मलाई
1: सजिलो छ त्यो एकदम इजी पहिला यो पनि जोडेको क्वेसन होला
0: सायद हजुर ल भनौँ न त्यही पनि
1: ल हर तान्ना पो हर घर दिन्छ के होला
0: मै पारेको हो कि
1: हजुर
0: ल
1: पानी
0: ल ठिक छ मैले मिलाइहालेँ के अरे अब हजुरले के गर्नुहुन्छ है त
1: हजुर
0: न हागा न पात एउटै लौरीमा सयौँको बास के होला प्रश्न फेरि सुन्नु होला न हागा न पात एउटै लौरीमा सयौँको बास के होला
1: सयौँको
0: बास बास बस्ने के बास न लहरा होइन न हागा न पात एउटै लौरीमा सयौँको बास के होला हातको पन्जा भन्नुहुन्छ
1: हजुर
0: हातको पन्जा मिलेन है त
1: हजुर के सम्बन्धित पऱ्यो यो
0: यो खाने चिजसँग सम्बन्धित है
1: हजुर
0: न हागा न पात एउटै लौरीमा सयौँको बास के होला ल अब तपाईँको गाउँ मैले लिएँ है त दिदी विकास गर्नुपर्ने हजुरलाई छोडिदिए
1: हजुर
0: अब हजुरको गाउँ चाहिँ मैले लिएँ तिनपट्टि नजान्ने कति क्या होला
1: यो अस्ति भर्खर भन्नुभयो
0: के हो के हो नै हो कि भन्ने नै यसको सही उत्तर चाहिँ मकैको घोगा है हाँगा पनि हुँदैन पात पनि हुँदैन तर एउटै लौरीमा चाहिँ सयौँको बास हुन्छ अरे के मकैको घोङ्गामा त नि पातहरू त हुँदैन नि त होइन हजुर ल यही नै भयो उत्तर दिदी ल अब आफ्नो रोजाइको गीत सुनेर मनोरञ्जन त लिनु होला हुन्छ अहिले चाहिँ छुट्टिन्छौँ है त यति बेला भने फोन गर्नुभएको थियो खगी माया दिदी हुनुहुन्थ्यो पिरुङबाट अब दिदीले पनि गीत रोजेर त गइ नै सक्नुभयो पालो तपाईँको रहेको छ अब गाउँ खाने कथा खेल्न अनि गीत रोज्नको लागि चाहिँ कार्यक्रममा जोडिनु होला है र अब यति बेला भने कोही साथी हुनुहुन्छ म चाहिँ यति बेला फेरि उहाँलाई नै लिन्छु कहाँबाट को हुनुहुन्छ हेलो नमस्कार हजुर हजुर अहिले कस्तो सुन्नु भएको छ त नि दिदी त्यही त नि अब यता त डिस्टर्ब आएन के अरे यता त फेरि ठिकै छ है हजुर अनि सन्च्यारोमै हुनुहुन्छ होला के अरे है धेरै पछि आउनुभयो कार्यक्रममा ल अलि ख्याल राख्नु होला के अरे दिदी अब आधा कल चाहिँ जस्तै भए पनि अब काम त गर्नै पर्यो अन्त त्यही त नि सकेको गर्नै पर्यो सकेको गरिन्छ पनि अब यस्तै छ त नि जिन्दगी कटाउन गाह्रै छ त्यही पनि अब जसरी नै कटाउनै पर्छ क्यारे है

0: खाना खानु भयो कि खानु भएन हाम्रो दिदीले? ल हुन्छ, तपाईँको लागि यो गीत चाहिँ म राख्छु, एकजनालाई सम्झनुहोस् त। ल हुन्छ, अब गाउँ खाने कथा खेलौँ है त। ल तपाईँको लागि प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नुहोला है त। प्वाँख छ तर उड्दैन, पानीमा बस्छ तर माछा होइन, के होला? प्वाँख छ तर उड्दैन, पानीमा बस्छ तर माछा होइन, के होला? भ्याकुता होला। भ्याकुताको प्वाँख हुन्छ र? ढुङ्गा? ढुङ्गा पनि मिलेन है। ल हुन्छ, अब पुलचोक मैले लिएँ के अरे अन्त हजुर, अब छोडेर जानु पर्ने भयो पुलचोक मैले लिएपछि त के गर्ने होला? त्यही त नि। ल ठिक छ दिदी, अति नपत्ति नजान्ने कति क्या हो। यसको सही उत्तर चाहिँ हाँस है। ल अब मलाई सोध्नुहुन्छ भने सोध्नुहोस् क्या रे। ल ठिक छ, अब के न के नि नभन्ने भने चाहिँ अब आफ्नो रोजाइको गीत सुन्ने बस्ने है त।
1: लामो लहराको मिठो फल रे।
0: के भन्नुभयो रे? लामो लहराको
1: मिठो फल रे।
0: मिठो फल केसँग सम्बन्धित छ?
1: खानासँग।
0: खाने चिजसँगै सम्बन्धित छ लामो लहराको मिठो फल। अब लहरामा त धेरै फलहरू हुन्छन् क्या रे। हजुरले ल्याउने भएको अनुसार मिल्छ कि मिल्दैन है। ल अब लामो लहराको मिठो फल भन्नुभयो, म त काँक्रो नै भने भयो है। त्यसो भए खरबुजा हो त? त्यो पनि के भन्नुभयो रे? फिर्तै आउन लाग्यो त नि। ल ठिक छ, फिर्तै दिए भयो। ल भन्नुहोस्, लामो लहराको मिठो फल भन्नुभयो है। म त लहरा त लहरा अनि खाने अब लहरासँगै सम्बन्धित होला भनेर भने नि त।
1: हजुर
0: हजुर, ल हुन्छ दिदी, अब गाउँ फिर्ता लैहाल्नु भयो के अरे, अब मैले पाइनँ, ठिकै नै छ, केही नै भएन है। हुन्छ, अहिले चाहिँ छुट्टिन्छ है त। हुन्छ नमस्कार। यति बेला भने फोन गर्नुभएको थियो दलमाया दिदी हुनुहुन्थ्यो, पुलचोकबाट चाहिँ फोन गर्नुभएको थियो। र यति बेला भने तपाईँ सम्पूर्णको लागि पूरा भयो सपना मेरो बोलको मोहम्मदजीको रोजाइमा रहेको यो गीतमा राख्छु। गीतसँगै जान्छु सर्ट कमर्सियल ब्रेकमा, ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा। टाइम चेक पछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: 97.6
1: Shuklagandha KFM 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा। मोबाइल 98460-67-645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
8: प्रश्न, होमवर्क देखाउ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
9: टिचर, मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 0635414484, मोबाइल 98560-33384 र 98560-67988।
11: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ते तै।
3: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
1: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707444।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर सोरुम,
14: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा,
0: कार्पेट, डोर ब्याड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
0: दीर्घायु फर्निचर शोरूम दुलीगौडा त नहुँ।
17: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709004, मोबाइल नम्बर 98460268
0: 98560268।
19: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
20: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र?
21: शुक्ला गण्डकी एफएम 97.6।
22: शुक्ला गण्डकी टाइम चेक।
23: यति बेला बिहानको ठिक 11 बज्यो।

अलराइट एकै छिनको यो सर्ट कमर्सियल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा गीतहरू कार्यक्रममा चाहिँ ढाकिराखेको छु। सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। विशेष त आज चाहिँ तपाईँको रोजाएको गीतलाई कार्यक्रममा राख्ने दिन सँगसँगै तपाईँसँग गाउँ खाने कथा खेल्ने दिन चाहिँ रहेको छ। अब तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु आधी सरी तिम्रो माया बोलको खगीमा दिदीको रोजाइमा रहेको गीत चाहिँ हो यो यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि आधी सरी तिम्रो माया बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीतलाई म कार्यक्रममा राख्दैछु। दरमाया दिदीको रोजाइमा रहेको चरीको घर घुँडैमा भए बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि चरीको घर गोडैमा भए बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ न बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेऊ न बोलको यो गीत मैले राखिसके। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँ बाटोको हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: नमस्कार
0: हजुर, सन्चै आरामै हुनुहुन्छ? हजुर म पनि एकदमै आरामै छु। के गर्दै हुनुहुन्थ्यो अहिले? हजुर, अनि आज चाहिँ अब कुन गीत रोज्नुहुन्छ त नि? तिम्रो झुटो पिरतीमा ल हुन्छ, तपाईँको लागि यो गीत राख्छु, एकजनालाई सम्झनुहोस् त। ल हुन्छ, अब गाउँ खाने झर्का खेलाउँ है त। ल पहिला मै सोधौँ कि हजुर सोध्नुहुन्छ? ल, पाखुरा छ पन्जा छैन, जिउ छ टाउको छैन, के होला? पाखुरा छ पन्जा छैन, जिउ छ टाउको छैन, के होला? हजुर मिल्न चाहिँ मिल्यो कि दौरा मिल्यो, सुरुवाल होइन, दौरा र सर्ट है?
1: हजुर
0: दौरा र सर्ट। ए ल अब तपाईँले मलाई सोध्नुहोस्।
1: तामे नल फलामे फल के हो?
0: तामे नल फलामे फल,
1: हजुर
0: तामे नल फलामे फल के होला त? फापर हो र? ल ठिक छ, अब कार्यक्रममा जोडिहाल्नुभयो के अरे, आफ्नो रोजाइको गीत सुनेर मनोरञ्जन लिनुहोला, अहिले चाहिँ छुट्छौँ है त। हुन्छ नमस्कार, बाई बाई। यति बेला भने फोन गर्नुभएको थियो लक्ष्मीजी हुनुहुन्थ्यो बागमाराबाट, उहाँले गीत रोजेर सँगसँगै गाउँ खाने कथा खेलेर चाहिँ गइ नै सक्नुभयो। यति बेला भने तपाईँ सम्पूर्णको लागि उहाँको रोजाइमा रहेको गीत राख्दैछु म, गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि तिम्रो झुटो पीडा तिबलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु है। गीत रहेको छ लहनले जुरायो आउने नै छु सुन्दै गर्नु होला है त।
1: Entertaining the nation.

0: 97.6
1: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
2: बिरामी परीक्षण,
1: निशुल्क औषधि वितरण,
2: प्रयोगशाला सेवा,
1: पञ्चकर्म, पूर्वकर्म,
2: बस्ती कर्म,
1: शिरोधारा,
2: नस्य कर्म, जलनीति,
1: छार सूत्र सेवा,
2: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
1: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
2: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
1: अग्निकर्म, मर्म चिकित्सा,
2: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमार नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
3: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98 2 61 52 0 67। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
6: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
7: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
8: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाइ, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98 5 60 12 4 74।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस पार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफ्रिजी मान्द्रे 26 हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोमगोबु बस पार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98 4 61 16 88 98 2 35 52 7 63।

0: कृषि विकास कार्यालय तनहुँको अनुरोध
1: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-5-63-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन, अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-570-052, मोबाइल 98-560-28-587।
8: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
9: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
8: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
8: पुराना गरगहनासँग नयाँ साथ फेर,
9: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
8: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98-560-62-099।
10: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856602676।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843723811।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
7: अल राइट, एकैछिनको यो सर्ट कमर्सल ब्रेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू मैले राखिराखेको नै छु है, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। आज गीत रोज्ने दिन अनि सँगसँगै गाउँ खाने कथा खेल्ने दिन। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279111 र 9863637611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि मैले भनिराखेको नै छु है। र यति बेला भने कोही साथी हुनुहुन्छ हाम्रो स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्दैछु भन्दै थिएँ तर फोन चाहिँ ठ्याक्कै डिस्कनेक्ट भइदियो क्या है। अब चाहिँ एकजना साथीलाई चाहिँ लिन भ्याउँछु कि जस्तो लागेको हो है। र अब जो आउनु भए पनि अन्तिममा म एकजनालाई चाहिँ लिनेछु। र अब कार्यक्रमको अन्तिम अन्तिम तर्फ छु भनेर त मैले भनिराखेको नै छु। विशेष त अब तपाईँको रुझाएको गीत अनि त्यस्तै गरी गाउँ खाने कथा त हामी खेलिराखेका नै छौं। तपाईँ पनि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279111 र 9863637611 को बाटो भएर चाहिँ जोडिनुहोला भनेर पनि भनिराखेको नै छु मैले। विशेष त प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर चाहिँ हाम्रो पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गरेको छ। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ तपाईँले त्यहाँ गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ म चाहिँ उहाँलाई लिन्छु। हेलो, नमस्कार हजुर।
8: नमस्कार बहिनी, सन्चारमै हुनुहुन्छ?
7: हजुर, सन्चारमै छु दिदी। तपाईँको के छ खबर?
8: ठिकै छ हजुरको, के छ अनि हजुरको खानपिन भयो कि नै? दुलेगौंडातिरको मौसम कस्तो छ सुनाउनुहोस्।
7: हजुर, मेरो खानपिन भइसक्यो अनि खबर पनि ठिकठाकै छ है। हाम्रा यता दुलेगौंडातिर चाहिँ अहिले चाहिँ राफ्राफ्ती भइराखेको छ भनौँ है। अब भन्नुहोस् हजुरको ठाउँतिर के कस्तो छ? खाना खानुभयो होला खेरि हजुरले नि है?
8: खाना त मेरो भइसक्यो भाइ। अब नयाँ नहुनु त भन्नु पर्दा जस्तै भन्नुपर्छ, नयाँ त केही नै छैन, अब बर्खा लागेको छ, अब कामको आतुरी पातुरी छ भन्दाखेरि त्यही हो
7: बहिनी। ल ठिक छ दिदी, अब त्यसो भए राम्रोसँग काम गर्नुहोला, स्वास्थ्यको ख्याल पनि राख्नुहोला है।
8: हजुरले पनि एकदम भन्दा नि एकदम आफ्नो स्वास्थ्यको चाहिँ एकदम ख्याल राख्नु है, अलिक कम्म पानी पिउनु होला यताउति है।
7: हुन्छ दिदी,
8: साह्रै घाममा ननिस्कनु होला।
7: हुन्छ दिदी, अब घाममा ननिस्किने भन्दा पनि अब कहिलेका काम परिराखेको हुन्छ, निस्किनु त पर्छ नि है। ए ल
8: ख्याल गरेर निस्कनु होला है।
7: हुन्छ, अब गाउँ खाने कथा खेलाउन त है।
8: हुन्छ ल, मलाई सोध्नुहोस्।
7: ल तपाईँको लागि प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नु होला है त। आमा जगल्टे छोरा पगटे नाति मट्याङ्रे के होला, प्रश्न फेरि सुन्नुहोला। अब प्रश्न भन्दै गर्दाखेरि हजुरले उत्तर पनि भनिसक्नु भयो, उत्तर मिलिसक्यो है त। ल अब मलाई सोध्नुहोस् है।
8: होइन म त मिले जस्तो त लागेन, हो कि भनेर एउटा टेस्ट मात्रै गरेको
7: हो होइन। हजुर
8: हजुरलाई सोध्छ, मलाई त खासै सोध्न आउँदैन बहिनी होइन, तर पनि म यसो सोध्छु है।
7: हुन्छ,
8: स्याउ स्याउ पात, स्याउ स्याउ पात, म त हात स्याउ स्याउ पात, लङ्कन छ बुढापा त सात के हो,
7: के भन्नु पर्यो, स्याउ स्याउ पात,
8: स्याउ स्याउ पात, लङ्कन छ बुढो पत्ता सात,
7: लङ्कन छ बुढो अनि के रे
8: पत्ता सात,
7: पचास सात,
8: स्याउ स्याउ पात, लङ्कन छ बुढो पत्ता सात,
7: स्याउ स्याउ पात, लङ्कन छ बुढो पचास हात होइन।
8: हजुर
7: हजुर, यो चाहिँ म जुगा हो कि जस्तो लाग्यो है। ल ठिक छ, त्यसो भए अब मैले अरू कुनै भन्न नि भनिन, अब पासै गर्छु है त।
8: भएको छ फेरि हामीले अहिले पहिला अब यो अहिले तरकारी खाइन्छ पनि पत्ती खाइँदैन पनि हजुरले देखिरहनु भएको पनि छ यो।
7: ठिक छ, देखिरहेको भए पनि मैले चाहिँ पास गरिदिएँ कि दिदी।
8: हजुर
7: पास गरेँ है। हजुर हुन्छ
8: भन्नुहोस्।
7: स्याउ स्याउ पात, लम्कन छ बुढो पचास हात भन्नुभयो नि त। हजुर हुन्छ। हेलो दिदी।
8: हेलो
7: हजुर हजुर, ल उत्तर आइसक्यो, अब गीत रोज्नुहोस् त। ओके बाई बाई, यति बेला भने फोन गर्नुभएको थियो रोसिता दिदी हुनुहुन्थ्यो, र अब ठ्याक्क गीत भन्नुभएको चाहिँ अलि राम्रोसँग बुझिएन भन्नु पर्यो है। कस्तो भन्नुभएको, राम्रोसँग ठ्याक्क गीत नै अलि आउनै सकेन कि, त्यही भएको भएर चाहिँ अब दिदीले भन्नुभएको गीत चाहिँ मैले बुझ्न सकिनँ। अब चाहिँ मैले साथीलाई लिन पनि भ्याउँदिनँ है, किनकि कार्यक्रमको अन्तिम अन्तिमतर्फ त म आइ नै सकेँ। यति जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। अब कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो, त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि गीत रहेको छ चमेली बोलको गीत चाहिँ म राख्दैछु। अब रोसिका दिदीलाई चाहिँ यही गीत नै समर्पित गरेँ मैले होइन, किनकि अब ठ्याक्कै गीतमा चाहिँ अलि राम्रोसँग आवाज मैले बुझ्न सकिनँ। र तिनजेलसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा सहभागिता जनाउनुहुने, फोन ट्राई गर्नुहुने सबै सबैलाई धेरै धेरै धन्यवाद छ भन्दै अन्तिममा यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा भए। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम .com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेस्टो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही धुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: होइन हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, धुलेगौडा त नहुँ,
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0965702960, मोबाइल नम्बर 9847061268,
7: 9857602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0965414484, मोबाइल 9856603384 र 9856607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0965414377 र 9856443443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
14: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चाहिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट,
17: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
18: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694557056।
17: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
19: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला मध्याहको ठिक 12 बज्यो.
4: बन्द सत्र दिउँसो 2 बजेदेखि शुरू हुनेछ. खोप खरिद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरूद्धको खोप एआरभी अभाव भएको छ. रेबिज रोगबाट बचाउन सरकारले हरेक वर्ष झण्डै 3 लाख भन्दा बढ़ी खोप खरिद गर्दै आएकोमा यसपालि ढिलाइ हुँदा देशैभरि सरकारी स्वास्थ्य संस्थामा खोपको अभाव भएको छ. झण्डै 5 लाख भायल एआरभी खोप खरिदको लागि पटक पटक टेण्डर आह्वान गरे पनि व्यवसायीहरू नआएपछि खरिद प्रक्रियामा ढिलाइ भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय का सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो. गएको चैतमा पहिलो पटक त्यसपछि पटक पटक गरी तेस्रो पटकसम्म बोलपत्र आह्वान गर्दा पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़ेकाले व्यवसायहरू सहभागी नभएको उहाँले बताउनु भएको छ. अन्तर्राष्ट्रिय रूपमै बजार मूल्य बढ़ेका कारण पुरानो दरमा खोप खरिद सम्भव नभएको र त्यस अनुसार नयाँ दर मिलाएर टेण्डर प्रक्रिया अघि बढ़ाउनु पर्दा एन्टी रेबिज भ्याक्सिन खरिद प्रक्रियामा ढिलाइ भएको उहाँले जानकारी दिनुभएको छ. साथै उहाँले अबको एक हप्तामा खोप खरिद प्रक्रिया अघि बढ़ने र अभाव भएको क्षेत्रमा आकस्मिक व्यवस्थापन प्रक्रिया पनि अघि बढ़ाएको सहप्रवक्ता अधिकारीले बताउनु भएको छ. विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर आकस्मिक रूपमा एन्टी रेबिज भ्याक्सिनहरू अस्पतालहरूमा उपलब्ध गराएर व्यवस्थापन गरिरहेको पनि उहाँको दावी छ. विश्वव्यापी श्रम बजारमा डिजिटल प्लेटफर्म वा गिग अर्थतन्त्रको प्रभाव व्यापक बन्दै गएको छ. यसैलाई केन्द्रमा राखेर संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठनले प्रविधिको क्षेत्रमा कार्यरत श्रमिकको हकहित र श्रम अधिकार सुनिश्चित गर्ने उद्देश्यले विश्वकै पहिलो कानूनी रूपमा बाध्यकारी ऐतिहासिक सम्झौता पारित गरेको छ. जेनेभामा सम्पन्न आईएलओको 114 वार्षिक अन्तर्राष्ट्रिय श्रम सम्मेलनले प्लेटफर्म अर्थतन्त्रमा मर्यादित श्रम सम्बन्धी महासन्धि नम्बर 193 बहुमतले पारित गरेको हो. यस ऐतिहासिक महासन्धिको पक्षमा 406 सदस्यले मतदान गरेका थिए भने विपक्षमा मात्र 8 मत परेको थियो र 36 सदस्य मतदानमा तटस्थ रहेका थिए. सरकार रोजगारदाता र कामदार प्रतिनिधि सम्मिलित आईएलओको यो निर्णयलाई विश्वभरका करोड़ौं गिग कामदारको सुरक्षाका लागि कोषे ढुंगा मानिएको छ. जेनेभामा सम्पन्न आईएलओको 114 वार्षिक अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिएर फर्किएका नेपाल ट्रेड युनियन कंग्रेसका महासचिव अजय कुमार राईले प्रविधिले ल्याएको परिवर्तनलाई आत्मसात गर्नु अब अनिवार्य भइसकेको बताउनु भएको छ. नेपालमा झण्डै 2 लाख जनसंख्या यो क्षेत्रमा क्रियाशील रहेको अवस्थामा श्रम र श्रमिकको कानूनी परिभाषा भन्दा बाहिर राखेर उनीहरूको अधिकार स्थापित हुन नसक्ने महासचिव राईको भनाई छ. विश्व बैंकले सन् 2023 सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वभर झण्डै 43.50 करोड़ मानिस यो एपमा आधारित गिग श्रमिकका रूपमा कार्यरत छन्। भर्खरै पारित भएको अन्तर्राष्ट्रिय श्रम महासन्धि नम्बर 193 नेपाली श्रमिकका लागि पनि अधिकार प्राप्तिको बलियो आधार बन्न सक्ने राईले बताउनु भएको छ. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा झापाको गौरीगंजमा चट्याङ लागेर एकजनाको ज्यान गयो, आज सुनको भाव तोलामा 1600 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला.
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना.
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो.
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा.
6: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-99 5551 9990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासुपा महाधिवेशनमा प्रस्तावक र समर्थक बस्नेहरू उम्मेद्वार हुन नपाउने, बन्द सत्र शुरू हुँदै खरिद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरूद्धको खोप अभाव, अबको एक हप्तामा खरिद प्रक्रिया अघि बढ़ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। झापाको गौरीगंजमा आज बिहान चट्याङ लागेर एकजनाको ज्यान गएको छ। गौरीगंज 3 सयपत्री टोलका 30 वर्षीय बलबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। भोजपुरको आमचोक 9 घर भई स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका श्रेष्ठलाई बिहान खेतको आली खन्ने क्रममा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रंजन अवालेले जानकारी दिनुभयो। आज कोशी प्रदेशका पहाड़ी तथा तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा पनि आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज सुनसरी, मोरङ, धनकुटा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँमा, तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। आज सुनको भाव तोलामा 1600 रूपियाँले घटेको छ। अस्ति र हिजो बढ़ेको सुनको भाव आज घटेको हो। भाव घटेर आज सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 1,400 रूपियाँले बढ़ेर तोलाको 2,88,700 रूपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि तोलामा 140 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,590 रूपियाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,730 रूपियाँ रहेको थियो। अब विदेशको खबर। जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेसको सामना गर्नुपर्ने मानिसको संख्या अत्यधिक बढ़ेको छ। अत्यधिक तापक्रम, आर्द्रता र अन्य कारणले शरीरमा तातो जम्मा भएर हुने तनावलाई हिट स्ट्रेस भनिन्छ। गर्मी मौसमले मानिसलाई प्रभावित गर्ने सामान्य तरिका मध्ये हिट स्ट्रेस पनि रहेको एक अध्ययनले देखाएको छ। नेचर क्लाइमेट चेन्ज जर्नल मा प्रकाशित नयाँ अध्ययनले सन् 1970 दशकदेखि सन् 2024 सम्म हिट स्ट्रेस कसरी बढ़्यो भन्ने अध्ययनमा रेकर्ड गरिएको छ। रातमा विशेष गरी कमजोर व्यक्तिका लागि जब बढ़ेको तापक्रमबाट राहत मिल्दैन र शरीरको तापक्रम घटाउन सक्दैन, त्यो मानिसको स्वास्थ्यका लागि अत्यन्त खतरनाक हुने अध्ययनले देखाएको छ। यस अध्ययनका प्रमुख लेखक रेबेका एमर्टनले हरेक महादेशमा हिट स्ट्रेसको समस्या बढ़िरहेको भए पनि पछिल्लो समयमा युरोपमा तीव्र गर्मीको लहरबाट पीड़ित बनिरहेको बताउनु भएको छ। साथै स्पेन, पोर्चुगल, इटली र फ्रान्स जस्ता केही देशहरूमा अहिले महसुस गरिने तापक्रम सन् 1970 दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म बढ़िरहेको एमर्टनले बताउनुभयो। फ्रान्समा सोमबार यो वर्षको दोस्रो अत्यन्त तीव्र गर्मीको लहरका क्रममा 2 बालबालिकाको ज्यान गएको छ। सन् 1970 दशकको तुलनामा झण्डै 1 अर्ब अतिरिक्त मानिसहरूले अहिले अत्यधिक हिट स्ट्रेसको सामना गरिरहेको पनि अध्ययनले देखाएको छ। अब खेल खबर। विश्वकप फुटबलमा नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरिएको छ। आज भएको खेलमा जोर्डनले अग्रता जोगाउन सकेन। जोर्डन अल्जेरियासँग 2-1 पराजित भयो। जोर्डनका लागि खेलको 36 मिनटमा निजार अल रशदानले गोल गर्दै अग्रता दिलाएका थिए, तर 69 मिनटमा अल्जेरियाका नादिर बेन बौली र 82 मिनटमा अम्माइन गौरीले गोल गरे। समूह जेमा अल्जेरिया 3 अंकसहित तेस्रो स्थानमा छ। साबिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ। यसै गरी समान 3 अंक रहेको अस्ट्रिया दोस्रो स्थानमा छ। पहिलो पटक विश्वकप खेलेको जोर्डन अंकविहीन छ। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे पोर्चुगल र उज्बेकिस्तान खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासोपा महाधिवेशनमा प्रस्तावक र समर्थक बस्नेहरू उम्मेद्वार हुन नपाउने। प्रतिनिधि विवादका कारण रोकिएको बन्द सत्र शुरू हुँदै खरिद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरूद्धको खोप अभाव। अबको 1 हप्तामा खरिद प्रक्रिया अघि बढ़ने। डिजिटल प्लेटफर्ममा काम गर्नेहरू श्रमिकको परिभाषामा समेटिए। ऐतिहासिक महासन्धि नम्बर 193 पारित। सन् 1970 दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म तापक्रम वृद्धि। उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेस विश्वव्यापी रूपमा बढ़दै र अग्रता जोगाउन नसक्दा अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो। आज राति पौने 11 बजे पोर्चुगल र उज्बेकिस्तान खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन हो।
8: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
9: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
8: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
9: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
10: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
11: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
12: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
13: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
12: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
13: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, सन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
11: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
14: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702525, मोबाइल 9856033800।
15: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
16: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
15: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
16: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
15: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी

0: बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
0: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
0: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हाम्रो मोबाइल पसल दुलेगौंडामा
6: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
5: नझुक्किनुहोस्, मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
7: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
5: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
8: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
9: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
10: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
8: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
5: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौंडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा लिनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाहा, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौंडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
9: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847839849।
11: ला ला ला, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
12: 3 दिन भयो।
11: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
12: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
11: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
12: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
13: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, यो जन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
11: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
14: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
17: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
16: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
17: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
16: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
17: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
18: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक गंगबु बस पार्क प्रोपाइटर रामचन्द्र महत मोबाइल 9841616878 9825527763
18: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
19: ल पत्तै छैन है तिमलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
20: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
18: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु प्रोपाइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0654141042 मोबाइल 9560231128 र 9462614726
21: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन
22: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि
21: हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ
22: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा
21: प्रोप्राइटर रोशनी श्रेष्ठ
22: मोबाइल नम्बर 9827103466 र 9840594543
23: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
24: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
23: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
24: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
23: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
24: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9856062452
25: चलिरहेको देखिनु पनि
26: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
24: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
25: गतिलो ठाउँ चाहिँ कहाँ छ
24: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
25: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
27: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोप्राइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6

0: तपाईँ जन्मदाता दिनुहोस् त।
1: जन्मदाता गरेको छैन नि म्याडम।
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
8: बाराही एल्मुनियम अब यूपीवीसी को साथमा।
7: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635700052, मोबाइल 98562887।
12: मरेको के हो?
0: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
12: त्यहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
14: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
15: सम्पर्क 0654142121, मोबाइल 98565391।
14: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
16: यस, यमा।
6: बुवा ढोगरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
10: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
10: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
16: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
17: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
18: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
19: हो र?
18: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
19: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
18: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
19: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
18: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा, सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: 97.6
1: शुक्ला गंडक की एफएम 97.6।
2: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो।
3: बाप रे
2: अब चाहिँ के हुने हो?
4: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0635905065, मोबाइल 98166343372।
10: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
11: होइन, कति पुन मोबाइल भन्दै कराएको?
10: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
11: कहाँ छ पुन मोबाइल?
10: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
11: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्, 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा,
11: प्रोप्राइटर हेमराज।

0: भ्याकेन्सी अब दुलेगोडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शकको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास जित्दै आएको
2: पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौं।
3: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
3: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ त्यतै।
0: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 065-570-744।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
10: घरमा सुख शान्ति कहिले भएन आँटेको काम पनि बन्दैन
11: त्यही त नि बुढा म पनि दिगदार भइसके पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि
12: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ
10: परिवारमा सोचे जस्तो पनि हुँदैन काममा राम्रो पनि हुँदैन त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
12: त्यसो भए चिन्ता नलिनुहोस् भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
11: प्रोप्राइटर ऋषिराम पौडेल ऋतु लम्साल पौडेल मोबाइल 98058-26466 र 98467-39-839।
12: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
13: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि।
14: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
15: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
14: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
15: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
14: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
15: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
16: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
15: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
17: हेलो
18: हजुर, हेलो,
17: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
18: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
19: हजुर,
18: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
19: हेलो, भन्नुहोस् त।
17: हेलो हजुर,
19: हजुर,
17: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
19: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
18: ए नानी, के भन्ने रहेछ, के हो, के भयो?
19: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
18: ल ल ल, किन दिन्थे?
20: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
21: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
20: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
21: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: Shukla Gandaki FM 97.6.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ.
6: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ. दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म.
5: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे.
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल. दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म.
5: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण.
6: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल. बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र. दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी. 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी.
5: थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65-44-343. तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
7: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर.
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्. मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्.
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु.
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ. हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ. दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ.
9: हिंसा सहनु पनि अपराध हो. हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्. उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ.
0: नेपाल सरकार, विज्ञापन बोर्ड.
10: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने. समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमसी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
11: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
12: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
13: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
11: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9850602676
14: कता हिँडेको आइफोन हातमा लिएर
15: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
14: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
15: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0635414050 मोबाइल 9843823811
16: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
17: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
16: के रे नानी त भर्खर 17 की लागि होइन र
17: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
16: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
17: ए हो र
1: नेपाल सरकार विज्ञापन बोर्ड
0: शुक्ला गण्डकी एफएम 97.6

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
8: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
7: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घरमाथि,
8: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9864530031।
10: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
11: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
10: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
10: पुराना गरगहनासँग नयाँ साथ फेर,
11: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
10: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856062799।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
14: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9846061268,
13: 9856602068।
15: मानसिक समस्याबाट बच्ने उपायहरू।
16: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
15: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
16: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
15: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
16: असल साथीहरूसँग मात्रै संगत गरौं।
15: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
16: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
15: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: चिसापानी
19: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
18: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
19: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
18: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गुबु बसपार पछाडिपट्टि।
19: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
20: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
18: होटल टाइटेनिक, गङ्गुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763। कता हिँडेको आइफोन हातमा लिएर?
21: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ, तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
21: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843723811।
22: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
23: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
22: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि 3 सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
23: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
22: होम डेलिभरीको पनि व्यवस्था छ।
24: सम्पर्क 3 सेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर 3 सेना, मोबाइल 9814111178, 9560007078।
25: शुभ प्रभात गुरुआमा।
26: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
25: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
26: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
27: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
26: हो, अरू भन त।
28: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
29: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
26: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ, अरूको पनि केही छ कि?
30: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
31: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
29: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
26: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मध्यपान र धूम्रपान सेवन नगरौं,
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
6: पण्डित वा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार।
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार।
6: या पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98550 8634।
8: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
13: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
0: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
15: सम्पर्क 0654142121 मोबाइल 98565391921
0: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
16: yes. यमा
17: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
18: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
19: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
20: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
21: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
22: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
23: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
22: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124
24: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
25: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
24: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइल फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
25: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
24: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
26: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डेनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98560333398 र 98465010950 इमेल rovin98560@gmail.com टिकटक @

0: केन्द्रका रूपमा शुक्ला हिरेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
2: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्था नहु।
3: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
6: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
3: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
8: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।
9: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
10: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
9: ए त्यसो भए त म गइहाले,
10: चिया त पिएर जाऊ,
9: अहिले हतार छ, पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709, मोबाइल नम्बर 9840601268,
12: 9850602068।
13: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
14: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
13: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
14: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
13: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
14: यता आइज न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
13: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
15: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
13: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
14: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
15: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
14: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
15: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
13: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
16: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: कता हिँडेको हो आइफोन हातमा लिएर?
19: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463231।
20: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
21: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
20: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
21: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
20: होम डेलिभरीको पनि व्यवस्था छ।
22: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077178।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: शुक्ला गंध की एफएम 97.6
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
2: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
6: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
7: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
6: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
8: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9811638981
9: ल छोरी हामीलाई ज्वाइँसाथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
10: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
9: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
10: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
9: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658412410160 र 9840607222
3: ए दाई पक्नुस् के गर्नु भएको
11: देख्नु भएन औषधि हालेको
3: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
11: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
3: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
11: हजुर
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
11: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
3: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
11: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
3: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
11: ए हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
12: नेपाल सरकार विज्ञापन बोर्ड
0: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
12: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
0: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
13: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
0: मोबाइल 9850605777।
14: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
16: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।
17: मतदान गरिने तयारी पूरा भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज हुने बन्द सत्रपछि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ़नेछ। यद्यपि यसअघि दिउँसो 2 बजेदेखि हुने भनिएको बन्द सत्र भने अझै शुरू भएको छैन। भोलिको चुनावलाई व्यवस्थित र छिटो बनाउन 80 विद्युतीय उपकरण प्रयोग गरिनेछ। महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नसकेका प्रवासमा रहेका प्रतिनिधिका लागि राजपाले विकास गरेको आफ्नै मोबाइल एप मार्फत मतदान गर्ने व्यवस्था मिलाएको जनाएको छ। सभाको नयाँ नेतृत्व चयनका लागि हुने चुनावमा सभापति सहित 99 केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। निर्वाचन आचार संहिता अनुसार कुनै पनि उम्मेद्वारका प्रस्तावक तथा समर्थक स्वयं उम्मेद्वार बन्न नपाउने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ। पार्टीको आगामी कार्यदिशा र नेतृत्व तय गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको यो निर्वाचनप्रति महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताबीच विशेष चासो देखिएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उपस्थित गराएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेल हिजो बेलुका सुर्खेतबाट पक्राउ पर्नुभएको थियो। त्यसपछि रातारात काठमाडौँ ल्याएका वहाँलाई आज सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराइएको हो। यसैबीच नेकपा एमाले पार्टीका उपाध्यक्ष पौडेल पक्राउ परेको विषयमा राजनैतिक प्रतिवाद गर्ने भएको छ। पौडेल पक्राउ परे लगत्तै एमाले विज्ञप्ति निकालेर विरोध सहित प्रतिवाद गर्ने जनाएको हो। आकर्षक तलब, उत्कृष्ट सेवा सुविधा तथा व्यावसायिक अवसरको खोजीमा नेपाली डाक्टरहरू विदेशी नै क्रम तीव्र बन्दै गएको छ। हालै सार्वजनिक भएको तथ्याङ्कले नेपालमा डाक्टरहरू उत्पादन भइरहे पनि ठूलो संख्यामा रोजगारी र उच्च अध्ययनका लागि विदेश जाने गरेका देखाएको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार सन् 2025 2122 जनाले चिकित्सकीय दर्ता प्रमाणपत्र लाइसेन्स प्राप्त गरेका थिए, तर त्यही अवधिमा 2390 जना डाक्टरले विदेश जान आवश्यक पर्ने असल चारित्रिक प्रमाणपत्र लिएका छन्। काउन्सिलको चारित्रिक प्रमाण प्रमाणीकरण शाखाका प्रमुख प्रदीप रिजालका अनुसार सन् 2020 यता 13,140 डाक्टरले लाइसेन्स प्राप्त गरेका छन् भने 11,068 जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। बढ़दो डाक्टर पलायनले नेपालको स्वास्थ्य सेवा प्रणालीमा दक्ष जनशक्तिको अभाव सृजना हुने चिन्ता समेत बढ़ाएको छ। नेपालमा मनसून प्रवेश गरी अधिकांश प्रदेशमा वर्षाको गतिविधि बढ़न थाले पनि तराईका केही क्षेत्रमा तातो लहरको जोखिम अझै कायमै छ। त्यहाँ अत्यधिक गर्मी महसुस भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा भए पनि पश्चिम तराईका केही ठाउँहरूमा अत्याधिक गर्मी रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव रहेको छ। धनगढ़ीमा अधिकतम तापक्रम 38 देखि 40 डिग्री सेल्सियस तथा नेपालगंजमा 39 देखि 41 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ। यस्तै वीरेन्द्रनगर, घोराही र भैरहवा लगायतका क्षेत्रमा तातो दिनको अवस्था रहेको विभागले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको छ। विशेष गरी कोशी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ। काठमाडौँ उपत्यकामा पनि मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। मेघगर्जन, चट्याङ वर्षा र आकस्मिक बाढ़ी तथा तातो लहरबाट प्रभावित हुन सक्ने क्षेत्रका नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
18: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
19: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
20: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
19: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
21: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
22: फोन 0556493333 4935555।
17: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। पूर्वी नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार काँकरभिट्टा नाकामा यात्रु तथा मालवस्तुको जाँचलाई थप व्यवस्थित, छिटो र प्रभावकारी बनाउन एकीकृत जाँच इकाई पुनः संचालनमा ल्याइएको छ। हिजोदेखि संचालनमा आएको इकाईमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै ठाउँबाट संयुक्त रूपमा यात्रुका सामान तथा मालवस्तुको परीक्षण गर्ने व्यवस्था शुरू गरेका छन्। एकीकृत जाँच प्रणाली फेरि संचालनमा आएसँगै सीमा सुरक्षा, भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ। भोजपुरको सदानन्द नगरपालिकाले गरीबी न्यूनीकरण, रोजगारी सृजना र कृषि व्यवसायीकरणलाई लक्षित गर्दै प्रांगारिक कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 झण्डै 3 करोड़को लागतमा कफी खेती विस्तार तथा व्यवसायीकरण परियोजना अघि बढ़ाएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालका अनुसार परियोजनाका लागि 1,65,00,000 बजेट समेत विनियोजन भएको छ। अब विदेशको खबर, अमेरिकी डलरको तुलनामा जापानी मुद्रा ऐन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा झरेको छ। मध्यपूर्व तनाव, अमेरिका र जापान बीचको ब्याजदर अन्तर तथा दीर्घकालीन मौद्रिक नीतिका कारण ऐनमाथि लगातार दबाव बढ़दै गएको समाचार संस्था एएफीले जनाएको छ। डलर कमजोर बन्दै गएपछि जापान सरकारले विदेशी विनिमय बजारमा फेरि हस्तक्षेप गर्न सक्ने संकेत दिएको छ। अर्थमन्त्री सात्सुकी कातायामाले आवश्यक परे दृढ़ कदम चाल्न तयार रहेको बताउनु भएको छ। अमेरिका अर्थमन्त्री स्कट बेसेन्टसँगको वार्तापछि कातायामाले जापान र अमेरिका बीच आवश्यक परे निर्णायक कदम चाल्ने विषयमा समान समझदारी रहेको उल्लेख गर्नुभएको छ। जापानले गएको महिनामा मात्रै एनलाई समर्थन गर्न 70 अर्ब डलर भन्दा धेरै खर्च गरिसकेको छ। अब खेल खबर, फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। यस्तै उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी नै छ। आजको खेल 41 वर्षीय रोनाल्डोका लागि आफ्नो प्रदर्शनलाई लिएर का प्रश्नहरूको जवाफ दिने मौका हुनेछ। फुटबल इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि दुई टोलीबीच कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन। फिफा वरियतामा पोर्चुगल 9 र उज्बेकिस्तान 54 स्थानमा रहेका छन्। विश्वकपमा राति पाउने 2 बजे समूह एलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएका थिए। फिफा वरियतामा इंग्ल्याण्ड 4 र घाना 65 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 5 बजे समूह एलका पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पनामा 40 स्थानमा रहेका छन्। विश्वकपमा बिहान पाउने 8 बजे समूह केका कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिको ग्वाडाल जारा रंगशालामा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगो 43 स्थानमा रहेका छन्। 4 भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। दिउँसो 2 बजेदेखि शुरू हुने भनिएको राज्यसभाको बन्द सत्र अझै शुरू भएन। नेतृत्व चयनका लागि भोलि मतदान हुने। सुविधाको खोजीमा नेपाली डाक्टरहरू विदेशी। स्वास्थ्य क्षेत्रमा चुनौती बढ्दो। तराईका केही ठाउँमा गर्मी कायमै। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना। डलरको तुलनामा जापानी ऐन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा। विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने सरकारको संकेत। र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहक
2: शुक्ला गण्डकी एफएम 97.6।
22: घरमा सुख शान्ति कहिल्यै भएन। आँटेको काम पनि बन्दैन।
23: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
24: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
22: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन। त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
24: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
23: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847739।
4: मेरी आमै नि
5: कस्तो राम्रो गहना।
4: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
6: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
8: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
25: शुद्ध सुन तथा चाँदीका गर गहना,
8: छापावाला सुन चाँदीका गर गहना,
25: राशि अनुसारका पत्थर,
8: कम्प्युटर तौल प्रविधि,
25: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
8: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
8: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229,
7: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
26: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
27: बिरामी परीक्षण,
26: निशुल्क औषधि वितरण,
27: प्रयोगशाला सेवा,
26: पञ्चकर्म, पूर्वकर्म,
27: बस्ती कर्म,
26: शिरोधारा,
27: नस्य कर्म, जलनीति,
26: छार सूत्र सेवा,
27: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
26: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
27: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
26: अग्निकर्म, मर्म चिकित्सा,
27: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0565634783।
28: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
29: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
28: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
29: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
30: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
29: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
30: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
31: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
32: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
31: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
32: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
31: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
32: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
33: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
31: किन आमा, के भएर?
33: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
31: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
31: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 9856043952 र 9806656586।
31: कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न

0: आत्मनहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
1: शुक्ला गण्डकी FM 97.6।

0: शुक्लागन्ध केएफएम 97.6
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 5273
4: प्रसन्न होमवर्क देखाऊ त
5: हस् टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्लागन्धकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 98560333484 र 98560667988
8: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
1: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
10: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
11: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
12: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
11: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागन्धकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 98560231128 र 98462014726
13: हाम्रो मोबाइल पसल दुलेगौडामा
14: ₹100 टेम्पर ग्लास मात्र ₹50 मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
13: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा
15: सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारंटी
16: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन
17: प्रोपाइटर संतोष श्रेष्ठ हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 98560 56996।
18: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
2: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
2: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
0: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँचै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38981।
11: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
2: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौ।
11: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौ।
2: विषादीको प्रयोग सकेसम्म नगरौ, गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौ। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौ।
11: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौ। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौ।
2: थप जानकारीको लागि 0-65-65-130।
11: कृषि विकास कार्यालय तनहुँ, दमौली।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बब ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-570-52, मोबाइल 98-560-28-587।
15: हाँ गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
16: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलीगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
15: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
17: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
16: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
18: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
17: ओम एम आभूषण सुनचाँदी दोकान,
15: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-570-537, मोबाइल नम्बर 98-460-69-246, 98-058-00-8।
16: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
19: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
19: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
16: ए त्यसो भए त म गइहाले,
19: चिया त पिएर जाऊ,
16: अहिले हतार छ, पछि आउँदै गरौला है।
20: दीर्घायु फर्निचर सोरुम,
19: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ,
20: साथै पुरानोसँग साटफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
21: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
19: दीर्घायु फर्निचर सोरुम दिल्लीगौडा त नहुँ।
20: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 065-570-900, मोबाइल नम्बर 98-460-61-268,
19: 98-560-62-68।
22: होइन यसो आमा चाहिँ कहाँबाट छोनेको छ?
23: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
22: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
24: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
23: गतिलो ठाउँ चाहिँ कहाँ छ?
24: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
23: चेस्का बाजे चाँचो, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी चाहिने पंप, कूलर, हाउस होल्डिंग का सामान सब ओरिजिनल सस्तो में पाइन्छ नि।
25: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध होने का साथ ही सीसी कैमरा जडान गरिन्छ। सहारी बिजुली पसल दुलेगौड़ा तनहु, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नंबर 98-560-30-324।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855 50 834।
5: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स सुक्खा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676।
8: लौ नानी दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
9: हो त एउटा सुनो नपर्ने सिङ्गो बनाइसका पनि हो
10: हाम्रो वन हाम्रो धन डरलो बाटो जोगाउन गरौँ जतन वनमा डरलो लगाउनु कानुनी अपराध हो डरलो लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
11: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
12: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
13: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
12: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
13: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि
12: त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9811796902
14: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
15: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
16: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
15: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
16: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
15: स्वदेशी तथा विदेशी विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
16: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ, खैरेनी चार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
17: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
16: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
18: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाइ, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम धुलेगौडा बजार तनहु।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: ए भाइ पनि बरेली टेलर सुधा हुँदै

0: क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
1: ओम एम आभूषण सुन चाँदी दोकान
2: प्रोप्राइटर मीन बहादुर सुनार फोन 0665705537 मोबाइल नम्बर 9840769246 9508
3: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
4: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
5: विपदको पूर्व तयारी गरौ जनधनको क्षति कम गरौ वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ
6: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरी छौ हेर न मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827103966 र 9840694530
8: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
9: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
8: हो त नि अब चाहिँ राम्रो भयो
10: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
8: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
12: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
13: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
12: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0654141094 मोबाइल 9856602630
11: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
14: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
15: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
14: हजुर हजुर सेरिजाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
15: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
14: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ गङ्गोबु बसबार पछाडिपट्टि
15: हजुर काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
16: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
14: होटल टाइटेनिक गङ्गोबु बस पार्क प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 9235527763

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845106950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: हजुर, दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
2: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6 शुक्लागंड केएफएम 97.6
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
2: तर महँगो होला नि
1: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
3: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा
3: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
4: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 065414411 मोबाइल 98562938 र 98028922938
5: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ स्योर गर्दिन कि क्या हो
6: पक्नुस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौ जिम्मेवार संचार संस्कृति अपनाऊ
5: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
9: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
8: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
9: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
10: चिकन ससेज बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
11: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656705052 मोबाइल 98560288587
12: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
9: किन आमा के भएर
12: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
9: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
12: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
11: थापा फ्रेस हाउस शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भ
12: मोबाइल 98560043952 र 98066656586
9: कता हिँडेको आइफोन हातमा लिएर
13: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
9: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी पाइन्छ
13: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी चार दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0564140050 मोबाइल 98463238811
12: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: कृषि विकास कार्यालय तनहुको अनुरोध,
14: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
15: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
14: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
15: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
2: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं।
14: थप जानकारीको लागि 0665361130।
2: कृषि विकास कार्यालय तनहु दमौली।
16: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
17: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
18: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
16: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
18: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
17: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426466 र 98467349।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 5 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

0: नमस्कार। साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.in लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। तनहुँको शुक्ला गण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 को लागि 1,13,54,49,50,000 रूपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले विकास निर्माण सामाजिक क्षेत्र र सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ। नगरपालिकाको 1900 नगर अधिवेशन तथा नगर सभामा सोमबार उपप्रमुख खुमबहादुर विकले उक्त बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेट अनुसार पूर्वाधार विकासतर्फ 3,51,78,000 रूपियाँ, सामाजिक विकासतर्फ 3,42,52,000 रूपियाँ र आर्थिक विकासतर्फ 92,57,000 रूपियाँ विनियोजन गरिएको छ। यस्तै वातावरण तथा विपद व्यवस्थापनतर्फ 92,57,000 रूपियाँ, सुशासन तथा संस्थागत विकासतर्फ 46,28,000 रूपियाँ तथा चालू प्रशासनिक खर्चतर्फ 16 करोड़ रूपियाँ छुट्याइएको छ। अनिवार्य दायित्व भुक्तानीको लागि 10 करोड़ रूपियाँ, राजस्व फिर्तातर्फ 1 करोड़ रूपियाँ, जनसहभागितातर्फ 1,50,00,000 रूपियाँ तथा ओडागत सिलिङका लागि 9,25,04,000 रूपियाँ विनियोजन गरिएको छ। नगरसभाले आर्थिक विधेयक 2083 तथा शुक्ला गण्डकी नगरपालिकाको सार्वजनिक खरिद नियमावली 2076 संशोधन 2083 समेत प्रस्तुत गरी सोमबार पारित गरेको छ। 1900 नगर अधिवेशन आगामी असार 26 गते सम्पन्न गरिने कार्यक्रम रहेको छ। तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 को लागि 74,32,78,000 रूपियाँको बजेट प्रस्तुत गरेको छ। सोमबार सम्पन्न 20 औं गाउँसभाको दोस्रो बैठकमा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले आगामी आर्थिक वर्षको अनुमानित बजेट पेश गर्नुभएको हो। विनियोजित बजेटमध्ये चालुतर्फ 47,93,00,000 रूपियाँ र पुँजीगततर्फ 26,39,00,000 रूपियाँ छ। उक्त बजेटको स्रोत सुनिश्चित स्थितताको लागि संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट 9,92,67,00,000 अनुदान, चालुतर्फ 18 करोड़, राजस्व बाँडफाँडतर्फ 8,77,00,000 रूपियाँ अनुमान गरिएको छ। यसै गरी गण्डकी प्रदेश सरकारको वित्तीय समानीकरणबाट 1,21,00,000, राजस्व बाँडफाँडबाट 90,00,000, सड़क बोर्डबाट 23,00,000, आन्तरिक आयबाट 15 करोड़, संघीय समपूरक अनुदानबाट 70,00,000, विशेष अनुदानबाट 40,00,000, सामाजिक सुरक्षा भत्ता बापत 13 करोड़, प्रदेश समपूरक अनुदान 60,00,000, विशेष अनुदान 40,00,000 तथा नागरिक साझेदारीबाट 2 करोड़ रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। बजेटमा ओडागत विनियोजनतर्फ ओडा नम्बर 1 को लागि 50,75,000, ओडा नम्बर 2 को लागि 55,31,000, ओडा नम्बर 3 को लागि 45,00,000, वडा नम्बर 4 को लागि 50,47,000, वडा नम्बर 5 को लागि 46,00,000, वडा नम्बर 6 को लागि 51,00,000 र वडा नम्बर 7 को लागि 50,00,000 रूपियाँ विनियोजन गरिएको छ। यसै गरी विषयगत क्षेत्रतर्फ आर्थिक विकासमा 4,18,00,000, सामाजिक विकासमा 33,16,83,000, पूर्वाधार विकासतर्फ 25,39,68,000, वन वातावरण तथा विपद व्यवस्थापनमा 87,00,000 र कार्यालय सञ्चालन तथा सुशासनतर्फ 10,71,00,000 रूपियाँ विनियोजन गरिएको छ। पोखरामा सुविधा सम्पन्न बस पार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क क्षेत्रभित्रका सबै व्यापारिक संरचना हटाएको छ। बस पार्कभित्रको वास्तुला कम्प्लेक्स सहित उत्तरतर्फको पेट्रोल पम्प लाइन सटर तथा कबलहरू समेत हटाइएका छन्। विक्रम सम्वत 2030 बस पार्कको जग्गा अधिग्रहण गरेको आधा शताब्दीपछि बस पार्क निर्माणको लागि साइट क्लियर गर्ने काम शुरू गरिएको हो। संरचना हटाइएको क्षेत्रमा सरसफाई गरेर समाइएको छ। महानगरीय लालपूर्जा भित्रका व्यापारिक संरचना हटाए पनि मुख्य चासो रहेको सुकुम्बासी बस्ती खाली गर्न भने अझै बाँकी छ। बस पार्कभित्र तीनवटा सुकुम्बासी बस्तीमा 572 घर परिवारले जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका छन्। महानगरले सुकुम्बासीलाई अन्यत्र व्यवस्थापनपछि मात्र अतिक्रमित घर टहरामा डोजर चलाउने जनाएको छ। पोखरा महानगर प्रमुख धनराज आचार्यले सुकुम्बासी बस्तीको व्यवस्थापन नगरिकन उनीहरूलाई त्यहाँबाट नहटाइने बताउनुभयो। वैदेशिक रोजगारीको क्रममा ठगी तथा विभिन्न समस्यामा परेका तनहुका प्रवासी श्रमिक र उनीहरूका परिवारले सुरक्षित आप्रवासन सामी कार्यक्रम मार्फत स्थापना कालदेखि हालसम्म 35 करोड़ रूपियाँ भन्दा बढ़ी क्षतिपूर्ति तथा आर्थिक सहायता प्राप्त गरेका छन्। नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, स्थानीय तहको नेतृत्व तथा हेलभेटास नेपालको प्राविधिक सहयोगमा संचालित उक्त कार्यक्रम मार्फत सहायता उपलब्ध गराइएको हो। विक्रम सम्बत 2076 मंसिर 1 गतेदेखि 2082 असार मसान्तसम्म जिल्लाका 10 स्थानीय तहमा संचालन भइरहेको सामी कार्यक्रमले तीनै तहका सरकारसँग समन्वय गरी विभिन्न प्राकृतिक मुद्दामा कुल 32,14,58,518 रूपियाँ क्षतिपूर्ति तथा आर्थिक सहायता दिलाएको छ। आप्रवासी स्रोत केन्द्रकी जिल्ला संयोजक लुना राणा मगरका अनुसार चालू आर्थिक वर्ष 2082-83 मात्रै 3,49,83,906 रूपियाँ क्षतिपूर्ति तथा आर्थिक सहायता पीड़ित परिवारलाई उपलब्ध गराइएको छ। हालसम्म कुल 35,64,42,424 रूपियाँ सहायता उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो। फ्लाइ दुबईले आगामी असोज 7 गतेदेखि पोखरा दुबई सिधा उडान सेवा शुरू गर्दैछ। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ। सञ्चालनमा आएको 3 वर्ष बितिसक्दा समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन। सन् 2025 मार्चमा हिमालय एयरलाइन्सले पहिलो पटक पोखरा लासा नियमित व्यावसायिक उडान शुरू गरे पनि यात्रु संख्या नहुँदा उक्त उडान सेवा हाल स्थगन छ। पोखरा दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो। यसअघि चीन, भारत र भूटानको विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई पोखरा दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाइट दुबईले टिकट बुकिङ खुला गरिसकेको बताएको छ। पर्यटकीय राजधानी समेत रहेको पोखरा सहित यहाँका पर्यटकीय क्षेत्रको गम्भीरको लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्ने महाप्रबन्धक निरौलाले बताउनुभयो। वैदेशिक रोजगारी, अध्ययन, गम्भीर आदिको लागि अरब मुलुक सहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणको लागि पोखरा दुबई उडान सेवा लाभदायी हुने देखिएको छ। गण्डकी प्रदेश अन्तर्गत नवलपुरको विनय त्रिवेणी गाउँपालिकाले दुईवटा ओडालाई लुम्बिनी प्रदेशमा गाप्न सिफारिश गरेको छ। गाउँपालिकाको 19 गाउँसभाले विनय त्रिवेणीका ओडा नम्बर 6 र 7 लुम्बिनी प्रदेशमा गाप्न सिफारिश गर्ने निर्णय गरेको ओडा नम्बर 6 अध्यक्ष नरेन्द्र शाहले जानकारी दिनुभयो। यी दुई ओडा भौगोलिक र प्रशासनिक हिसाबले विनय त्रिवेणीमा उजाउ गर्न असहज भएको भन्दै दुवै ओडाको गाउँ भेलाले गण्डकी प्रदेशबाट छुट्टिने प्रस्ताव गाउँसभामा लैजाने निर्णय गरेको थियो। सोही अनुसार प्रस्ताव गाउँ भेलामा लगेको र गाउँ भेलाले सर्वसम्मत पारित गरेको अध्यक्ष शाहले बताउनुभयो। गाउँसभाले यो प्रस्ताव कार्यविधि अनुसार जिल्ला समन्वय समितिमा पेश गर्ने निर्णय पनि गरेको शाहले बताउनुभयो। त्रिवेणी दुम्कीबा सड़क खण्डको 8 किलोमिटर बाटो नक्सी चोलिँदा वडा नम्बर 6 र 7 बासिन्दा आफ्नै पालिका जिल्ला सदरमुकाम वा प्रादेशिक अस्पताल जानको लागि दाउन्ने हुँदै 60 किलोमिटर घुमेर अर्कै जिल्ला र अर्कै प्रदेश भएर जानुपर्ने बाध्यता छ। हुलाकी राजमार्ग अन्तर्गतको 8 किलोमिटर सड़क बन्ने भने 60 किलोमिटरको सड़क यात्रा 20 किलोमिटरमा छोटिन्छ। तर यो बाटो निर्माण नभएपछि यहाँका बासिन्दा प्रदेश परिवर्तन गर्ने मनस्थितिमा पुगेका हुन्। गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जनतालाई झुक्याउँदाको परिणाम भएको बताउनुभयो। राज्य पुनर्संरचना भएसँगै नवलपरासी बर्दगार सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा परेको पवित्र तीर्थस्थल त्रिवेणी धाम आसपासका दुईवटा ओडाबाट गाउँपालिकाको केन्द्र दुम्कीबास बजार पुग्न लामो यात्रा गर्नुपर्ने बाध्यता छ। पोखरा महानगरपालिकाले प्राकृतिक स्रोत साधन उत्खनन गरेर प्रदेश सरकारलाई पठाउनु पर्ने 6 करोड़ रूपियाँ भन्दा बढ़ी रकम पठाएको छैन। यसरी उठेको 6 करोड़ 7 लाख रूपियाँ महानगरले आफू खुशी खर्च गरेको हो। नगरपुरको विनय त्रिवेणी गाउँपालिकाले 3 करोड़ 74 लाख 45 हजार, गैंडाकोट नगरपालिकाले 2 करोड़ 11 लाख 6 हजार, प्रदेश सरकारले तिर्नु पर्ने बक्यौता छ। के वर्षमा मध्यविन्द नगरपालिकाले पनि 2 करोड़ 5 लाख 86 हजार तिरेको छैन भने स्याङ्जाको गल्याङ नगरपालिकाले 94 लाख 73 हजार बुझाउन बाँकी छ। यस्तै होप्सेकोट गाउँपालिकाले 7 लाख 23 हजार, गोर्खाको पालुङटार, धार्चे, कास्कीकी रूपा, लमजुङको मर्स्याङदी लगायत पालिकाले प्रदेशको खातामा कानून बमोजिमको 40% राजस्व जमा गरेका छैनन्। प्राकृतिक स्रोत साधनमाथि संघ प्रदेश र स्थानीय तहको साझा अधिकार हुने संवैधानिक व्यवस्था छ। सोही अन्तर्गत तिनै तहका सरकारको आफ्नै अधिकार र जिम्मेवारी बाँडफाँड भएका छन्। कतिपय स्रोतबाट संघले राजस्व संकलन गर्छ र तल्ला तहलाई वितरण गर्छ। कतिपयमा प्रदेश संरचनाले कर तथा राजस्व संकलन गरेर केही संघमा पठाउँछ भने केही पालिकालाई दिन्छ। केही शीर्षकमा पालिकाले राजस्व उठाएर संघ र प्रदेशलाई पठाउनु पर्छ। गोर्खाको चुम्नुकी गाउँपालिकाले फिल्म लार्के पास पदमार्ग अन्तर्गत पर्ने झरना र ड्याम क्षेत्रको खच्चर मार्गमा निर्माण कार्य गर्न 9 दिनसम्म आवजावत बन्द हुने भएको छ। आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक योजना अन्तर्गत पदमार्ग स्तरोन्नति हुने भएकोले गाउँपालिका 3 झरना क्षेत्र र वडा नम्बर 5 को ड्याम क्षेत्रमा 9 दिनसम्म आवजावत बन्द गरिएको हो। पदमार्गको काम प्रभावकारी रूपमा सम्पन्न गर्न असार 10 गतेदेखि 18 गतेसम्म पदयात्री र खच्चर आवजावतमा पूर्ण रूपमा बन्द गरिएको चुम्नुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामी छानेले जानकारी दिनुभयो। पदमार्गको उक्त अवधिमा ह्युम पाइप जडान, रेलिङ निर्माण तथा अन्य संरचनागत सुधारको काम गरिनेछ। लार्केपास पदमार्ग वनास्लो क्षेत्र भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको लागि महत्वपूर्ण पदमार्गको रूपमा परिचित छ। स्थानीय बासिन्दा, व्यापारी तथा ढुवानी व्यवसायीहरूले दैनिक उपभोग्य सामग्री तथा अन्य सामान ओसार पोसारका लागि यही मार्ग प्रयोग गर्दै आएका छन्। पर्वत र बागलुङ जोग्ने कालीगण्डकी नदीको सुमुसा घाट मोटरेबल पुल 2077 कार्तिक 3 गते निर्माण सम्झौता भयो। त्यस महिनाभित्र काम सक्नुपर्ने यो पुल बनाउन 14 करोड़ 18 लाख 1 हजारमा सम्झौता भएको हो। हालसम्म 1 करोड़ 42 लाख 74 हजार भुक्तानी भइसकेको यो पुलमा भौतिक प्रगति 7.5% मात्रै छ। ठेकेदार कम्पनीले 2 करोड़ 46 लाख 90 हजार पेशकी स्वरूप बुझिसकेको छ। निर्माणको कामलाई पत्र परेपछि सरकारले बैंक जमानत जफत गर्न प्रयास गरेको थियो तर बैंकले रकम नदिएपछि आयोजना पूर्ण तल पत्र र जोखिममा परेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रदेशमा मात्र यस्ता आयोजना 20 वटा रहेका छन्। 2076 देखि 2079 सालभित्र सम्झौता भएका यी आयोजनाको कुल सम्झौता रकम 52 करोड़ 9 लाख 2 हजार छ। त्यति जसो आयोजनाको प्रगति 47% सीमित छ। गोर्खाको सैदलखन गाउँपालिकाले न्यून विद्यार्थी संख्या भएका 10 वटा विद्यालयलाई समायोजन मर्ज गरेको छ। गाउँपालिकाको जेठ 22 गते बसेको कार्यपालिका बैठकले विद्यालय समायोजन गर्ने निर्णय गरेको थियो। शैक्षिक गुणस्तर अभिवृद्धि स्रोत साधनको प्रभावकारी व्यवस्थापन तथा विद्यालय सञ्चालन खर्चमा मितव्ययता ल्याउने उद्देश्यले विद्यालय समायोजन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताउनुभयो। विद्यार्थी संख्या अत्यन्त न्यून भएका विद्यालयलाई नजिकका ठूला विद्यालयमा समायोजन गरिएको हो। सैदलखन गाउँपालिका 1 बक्राङ स्थित लक्ष्मी आधारभूत विद्यालय र इन्द्र आधारभूत विद्यालयलाई महेन्द्र शक्ति माध्यमिक विद्यालयमा गाभिएको छ। त्यस्तै वडा नम्बर 4 को सैद सन्देश आधारभूत विद्यालयलाई महारुद्र आधारभूत विद्यालयमा तथा वडा नम्बर 6 को चन्द्रकला आधारभूत विद्यालयलाई भगवती हिमालय माध्यमिक विद्यालयमा समायोजन गरिएको छ। वडा नम्बर 6 कै दुर्गा आधारभूत विद्यालयलाई वडा नम्बर 5 को जयदेवी माध्यमिक विद्यालयमा, जलकन्या आधारभूत विद्यालयलाई चण्डिका आधारभूत विद्यालयमा तथा मण्डली आधारभूत विद्यालयलाई हिमालय माध्यमिक विद्यालयमा समायोजन गरिएको छ। यस्तै वडा नम्बर 9 का कालिका अमर ज्योति आधारभूत विद्यालय र जलदेवी आधारभूत आधारभूत विद्यालयलाई क्रमशः भीमसेन आधारभूत विद्यालय तथा जनशक्ति माध्यमिक विद्यालयमा गाभिएको छ। वडा नम्बर 8 को दाहारे आधारभूत विद्यालयलाई रामेश्वरी माध्यमिक विद्यालयमा समायोजन गरिएको गाउँपालिकाले जनाएको छ। समायोजन गरिएका विद्यालयका स्थानमा प्रारम्भिक शिक्षालाई निरन्तरता दिन बाल कक्षा सञ्चालन गरिने व्यवस्था मिलाइएको शिक्षा शाखा प्रमुख खनालले बताउनुभयो। उहाँले त्यही विद्यालय अब मुख्य विद्यालय अन्तर्गत इकाइका रूपमा सञ्चालन हुने जानकारी दिनुभयो। हवस् त हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार अहिलेलाई यति नै। थप्ताजा समाचारको साथमा हाम्रो भेट साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोक चौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0654143778 इमेल news@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलीगौडा नगरपालिकाबाट 10 घर माथि
6: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 560 62 827 र 98 644 35 031।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलीगौडा
4: मोबाइल 98 560 55 77।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउन हो।

0: सम्झनुहोस्।
1: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9850600778।
3: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
4: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
2: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652124121160 र 9840708022।
5: शुक्ला गण्डकी FM 97.6।
6: मिलन बिछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
7: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जस्तै यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। है आजको श्रृंखला भनेको चाहिँ तपाईँको लागि पुराना भाकाहरूलाई कार्यक्रममा राख्ने दिन चाहिँ हो, त्यही भएको भएर पनि तपाईँको लागि पुराना भाकाहरू लिएर मैले उपस्थित भइ नै सकेको छु। सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ दिन सक्नुहुन्छ। र कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना सार्फिर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। है मौसम के कस्तो छ, अब असारको महिना त छँदै नै छ है, र अब तपाईँको लागि चाहिँ म असारे भाकाहरू पनि राख्ने नै छु। है अब प्रायोजन गरेको बारेमा पनि जानकारी त मैले गराइ नै हालेँ। विशेष अब तपाईँको लागि पुराना गीतहरू चाहिँ राख्ने दिन तिनै गीतहरूलाई नै कार्यक्रममा चाहिँ म राख्ने नै छु। यति बेला भने कार्यक्रमको सुरुवात स्वरूप गीत राख्दैछु म, रिमी र जिमी पानी है पर्यो बर्को। अब हाम्रो यतातिर त पानी पनि परिराखेको थियो, अहिले चाहिँ सिमसिम पर्दाको छ है। अब तपाईँको ठाउँतिर के कस्तो छ, बग्यो भने अब जे जस्तो भए पनि अब कतिपय ठाउँमा त रोपाई गर्नको लागि त सजिलै भयो होला, कतिपय ठाउँमा धेरै पानी पनि भयो होला होइन, पानी परेपछि त अलिक गाह्रो पनि हुन्छ नि त फेरि धेरै भयो भने पनि। र यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत राख्दैछु, गीतपछि आउने नै छु, सुन्दै गर्नुलाई त

नौ परमेश्वरी यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइलालाको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

हजुर श्रोता मित्र, यति बेला भने जाऊ अब घरैमा बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भाका राख्दैछु, वनको काफल वनकै सरीलाई बलको भाका चाहिँ रहेको छ, स्वीकार्नु सहित।

हजुर श्रोता मित्र, तिम्रो माया दुई दिनको भए नि मेरो माया जुनी भरि राइबरको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन परे होला भन्ने आशा त सधैँ नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीत राख्दैछु। गीत रहेको छ माघे जति वरदान पाएको भावलको गीत रहेको छ। यो गीत सँगै जान्छु म छोटो व्यापारिक विषयमा, विषयमा पछि आउने नै छु, सुन्दै गर्नु होला।

0: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
5: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
9: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9846601678, 9235527763।

0: लक्ष्मीमा लक्ष्मीमा यो चम्चुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98563388, 98416568।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124120160 र 98460072।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकश्रोतारीमा। कार्यक्रम लोकश्रोतारी लिएर आजको यस श्रृंखलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा पुराना भाका नै कार्यक्रममा चाहिँ राखिराखेको छु है। यति बेला भने तपाईँ सम्पूर्णको लागि असारे मासको दबदबे हिलो बोलको यो गीत चाहिँ म राख्दैछु। गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि साढे मार्चको दबदबेहिलो बलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। आजकै श्रृंखलामा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसक्यो। यति जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म। पछ्यौरी मलमलको गोलगो भाका चाहिँ रहेको छ र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम सुन साथी पसलका प्रोपाइटर भक्त कुमार रामधाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा भए। तपाईँ भने सुन्दै गर्नुहोला सुखा गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: होइन हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
2: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
3: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0 65 75 9 6, मोबाइल नम्बर 98 4 60 61 268
2: 98 5 60 60 268।

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: रेबिस भाइरस विरूद्धको खोप अभाव रोकथामका अरू उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह.
3: श्रीलंकामा डेंगी नियन्त्रण गर्न सेना परिचालन. यस वर्ष अहिलेसम्म झण्डै 50,000 जनामा संक्रमण.
2: र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै.
4: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त. श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो.
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
4: ओहो, यस्तो सुविधा रहेछ. ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु.
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
7: फोन 056-494-333, 493-555.
8: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ.
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
3: नेपाल दर्पणमा अब खबरको सिलसिला. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा महाधिवेशनमा विभिन्न प्रतिवेदन पेश हुने क्रम चलिरहेको छ. महामन्त्री कविन्द्र बुढलाकोटले पेश गर्नुभएको सांगठनिक प्रतिवेदन अनुसार रासोपाको सदस्यता लिनेको संख्या 5,23,465 जना पुगेको छ, जसमा पुरूष सदस्यको संख्या 3,96,789 जना रहेको छ भने महिलाको संख्या 89,896 रहेको छ. अरू अन्य समूहका छन्. रासोपाको प्रथम महाधिवेशन चितवनमा चलिरहेको हो. प्रतिवेदनहरू पेश भइसकेपछि सभापति र केन्द्रीय सदस्यका लागि आज चुनावी प्रक्रिया शुरू हुने पार्टीले जनाएको छ. 900 केन्द्रीय सदस्यका लागि चुनाव हुनेछ. केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको लागि चुनाव हुनेछ. यसैबीच बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीभित्र गुट, उपगुट र प्यानल नबनाउन कड़ा निर्देशन दिनुभएको छ. उहाँले स्वस्थ प्रतिस्पर्धा मार्फत मात्र नेतृत्व चयन हुनुपर्नेमा जोड़ दिँदै अस्वस्थ राजनीतिक अभ्यासबाट टाढा रहन चेतावनी दिनुभएको छ. उहाँका अनुसार पार्टीको भविष्य व्यक्तिगत समूहभन्दा पनि संगठनात्मक एकतामा निर्भर रहनेछ. साथै उहाँले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको 5,000 रूपियाँ शुल्क ऐच्छिक बनाउने घोषणा गर्दै आर्थिक कारणले कोही पनि मतदान प्रक्रियाबाट वञ्चित हुन नपरोस् भन्ने व्यवस्था मिलाएको समेत बताउनुभयो. हिजो बिहान 8:30 बजेदेखि नै शुरू भएको भनिएको बन्द सत्र आज बिहानका लागि सरेकोमा आज पनि दिउँसो अबेर मात्र शुरू भएको हो.
2: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ पर्नुभएका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि म्याद थपका विषयमा बहस भइरहेको छ. विशेष अदालतमा अहिले सरकारी वकिल र पौडेल पक्षका वकिलहरूले बहस गरिरहेका हुन्. पौडेलमाथि थप अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले 20 दिनको म्याद थप गर्न माग गरेको छ. सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेल हिजो बेलुका सुर्खेतबाट पक्राउ पर्नुभएको थियो. त्यसपछि रातारात काठमाडौँ ल्याएका उहाँलाई आज सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराइएको थियो। त्यसपछि विभागले पौडेललाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो। यसैबीच नेकपा एमाले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको पक्राउ गैर न्यायिक भएको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले पौडेललाई गैर न्यायिक पक्राउ गरेको भन्दै तत्काल रिहाईको माग गरेको हो।
3: अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले किर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई पाँच दिनभित्र भवन खाली गर्न भनेको छ। हिजो सोमबारदेखि आउँदो शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गर्न भन्दै समितिले सूचना टाँसेको हो। होल्डिङ सेन्टरमा 68 परिवारका 203 बस्दै आएका छन्। हरेक परिवारलाई व्यवस्थापनका लागि 25,000 रूपियाँ दिएर खाली गर्न भनेको बागमती सभ्यताले निकालेको सूचनामा उल्लेख छ। उनीहरूलाई त्यहाँबाट हट्न भन्दा पहिला उनीहरूको खातामा स्वव्यवस्थापनका लागि पैसा दिने भनिएको छ। स्वव्यवस्थापन गर्न पाँच समय दिएको छ। गएको वैशाख 12, 13, 18, 19 र 20 गति काठमाडौँ उपत्यका नदीका किनारका विभिन्न जोखिममुक्त बस्तीहरू हटाइएको थियो। बस्तीहरू हटाएपछि 2,608 जनाले नाम दर्ता गराएका छन्। उनीहरूलाई सरकारको निर्णय अनुसार विभिन्न होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई सो व्यवस्थापन गर्न मासिक 25,000 रूपियाँ दिने भनिएको छ। त्यही पैसा दिएर हटाउन थालिएको हो, तर विस्थापितहरू यी सूचनापछि चिन्तामा छन्।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति ध्यान आकर्षण गराएको छ। कार्यालयको कानून तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख सहसचिव लीलाधर सुवेदीले असम्बद्ध विषयमा पनि प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदा राज्यको स्रोत र साधनको अनावश्यक खर्च भइरहेको बताउनु भएको हो। सहसचिव सुवेदीका अनुसार अहिले प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित 38 निवेदन कार्यान्वयनको प्रक्रियामा रहेका छन्। ती फैसलाहरू प्रधानमन्त्री कार्यालय आफैले कार्यान्वयन गर्ने प्रकृतिका नभई विभिन्न विषयगत निकायहरूसँग सम्बन्धित रहेका उहाँले प्रश्न पार्नुभयो। उहाँले अदालत समक्ष रिट दर्ताकै समयमा सम्बन्धित निकायको पहिचान गरी आवश्यक पक्षलाई मात्र विपक्षी बनाउन अनुरोध गर्नुभयो।
3: सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने तयारी गरेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालमा मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको आकर्षण रहेकाले कोटा थपका लागि नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको जानकारी दिनुभयो। उहाँले नेपालका विश्वविद्यालयहरूमा अध्ययन गर्न आउनेहरूका लागि विद्यार्थी भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो। सचिव पौडेलका अनुसार विभिन्न देशका झण्डै 1,400 जना विद्यार्थीले नेपालका विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन्। तीमध्ये सबैभन्दा धेरै आकर्षण मेडिकल शिक्षामा रहेको उहाँको भनाइ छ। यस्तै सचिव पौडेलले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्नका लागि आउँदो आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना रहेको बताउनुभयो।
2: बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा कोशी प्रदेशका एक दुई ठाउँमा मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो बाँकेको नेपालगंजमा झण्डै 40 डिग्री सेल्सियस तापक्रम मापन भएको छ। सुदूरपश्चिम लुम्बिनी गण्डकी र बागमती प्रदेशका तराई क्षेत्रहरूमा अत्यधिक गर्मी कायमै छ। उच्च तापक्रम र आर्द्रताका कारण ती क्षेत्रमा लूको जोखिम बढ़ेको मौसमविदहरूले चेतावनी दिएका छन्। त्यसका विभिन्न ठाउँमा मनसून सक्रिय भए पनि वर्षा मुख्यतया पहाड़ी र केही मध्य पहाड़ी क्षेत्रमा मात्र सीमित देखिएको छ भने तराई क्षेत्रमा गर्मी अझै घटेको छैन। मौसमविदहरूका अनुसार बागमती गण्डकी लुम्बिनी र कर्णालीका केही भाग तथा कोशी प्रदेशका थोरै ठाउँमा मेघगर्जन सहित वर्षाको सम्भावना छ। वर्षासँगै पहाड़ी क्षेत्रमा पहिरो जान सक्ने भन्दै सावधानी अपनाउन महाशाखाको आग्रह छ। तराई क्षेत्रमा भने दिउँसोको अत्यधिक गर्मीका कारण बाहिर निस्कँदा आवश्यक सतर्कता अप्नाउन सुझाव दिएको छ। मनसूनको प्रभाव असमान बन्दै जाँदा पहाड़ी क्षेत्रमा वर्षा भए पनि तराईमा अत्यधिक गर्मी हुने गरेको छ।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सरकारले निशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेबिज विरूद्धको खोप अभाव भएको बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
7: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपा महाधिवेशनको बन्द सत्रमा सांगठनिक प्रतिवेदन प्रस्तुत, सदस्य संख्या 5,23,000 पुग्यो, किर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न विस्थापितहरू सरकारको 5 दिने अल्टिमेटम, प्रति परिवार 25,000 रूपियाँ दिने, सुकुम्बासीहरू चिन्तामा, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि म्याद थपका विषयमा बहस, गैर न्यायिक पक्राउ भएको एमालेको निष्कर्ष लगायतका खबर प्रस्तुत गर्यो।
2: अहिले देशभरका स्वास्थ्य संस्थाहरूमा रेबिज विरूद्धको खोप अभाव छ। चिकित्सा नियम अनुसार कुकुर, बिरालो लगायतका पाल्तू जनावरले टोकेमा रेबिज विरूद्धको खोप अनिवार्य लगाउनुपर्छ। रेबिज लागिहालेमा त्यसबाट बस्ने उपाय नभएकाले रेबिज संक्रमण शुरू हुनै नदिन खोप अनिवार्य भनिएको छ। तर अहिले सरूवा रोग विशेष मानिएको टेकु अस्पताल सहित देशका स्वास्थ्य संस्थामा रेबिज विरूद्धको खोप उपलब्ध छैन। जनावरले टोकेमा स्वास्थ्य संस्थाबाट महँगोमा किन्नुपर्ने अवस्था छ। कुकुर, स्याल लगायतका जनावरले टोक्ने सबैसँग खोप किन्ने क्षमता हुँदैन। सरकारले निशुल्क उपलब्ध गराउँदै आएको खोप अहिले किन उपलब्ध भएन भनेर साथी सम्झना महर्जनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारीलाई सोध्नु भएको छ।
10: यसको कारण चाहिँ के हो भने हामीले माघमा, चैतमा, वैशाखमा, जेठमा गरेर पटक पटक टेन्डर खोल्दाखेरि पनि त्यसमा चाहिँ बोलपत्र आह्वानमा आवेदन दिन व्यवसायीहरू आउनु भएको छैन। बाहिर मूल्य लगायतका विविध कारणहरूले अहिले पछिल्लो समयको टेन्डरमा प्राविधिक मूल्याङ्कनहरू पनि भएर आर्थिक प्रस्तावको लागि फेरि पेश भएको छ। यो पटक अब अर्को हप्ता अन्तिम आर्थिक प्रस्ताव खुल्ने गरी हुने गरी छ। बोलपत्र आह्वानमा हामीले जसरी योजना गरेका छौं त्यस अनुसार खरिद प्रक्रिया अनुसार ल्याएर वितरण गर्न सक्छौ भन्ने हामी अहिलेसम्म आशावादी छौं।
11: जस्तो पटक पटक यहाँले टेन्डर आह्वान गर्दाखेरि कोही पनि इच्छुक नहुनु विश्व बजारमा चाहिँ मूल्य वृद्धि एउटा कारक मात्रै हो कि बढेको मूल्य अनुसार यहाँले समायोजन गर्न नसक्नु पनि अर्को हो?
10: मूल्य वृद्धि भएको रेटमा उहाँहरूले पेश गर्नु भएको छ, त्यो रेट तोकिएको दर रेट भन्दा निकै माथि भएपछि हामीले खरिद गर्न सक्ने अवस्था भएन, त्यो फेरि पुनः रिटेन्डरमा जानु परेको अवस्था हो। र हाम्रो कारणले भन्दा पनि यो हाम्रो पक्षभन्दा बाहिरको अवस्थाले हो। तर यति हुँदा हुँदै पनि सरकारले रेबिज विरुद्धको खोप उपलब्ध गराउने कुरालाई एकदम प्राथमिकतामा राखेर ठूलो मात्रामा खरिद गर्ने यो बोलपत्र आह्वान गर्ने प्रक्रियाबाट नआए पनि सोझै खरिद गर्न मिल्ने प्रक्रियाहरूबाट सेन्ट्रल टेन्डर गरेर सबैलाई उपलब्ध गराउने व्यवस्थाको वैकल्पिक उपाय गरेर पनि खोपहरूको व्यवस्था गर्दै गरेका छौं। अहिले पनि त्यसै अनुसार व्यवस्था भइरहेको छ।
11: यसरी हेर्दा व्यवस्थापनको लागि जुन चरणमा यहाँले कामहरू गरिरहनु भएको छ, यति हुँदा हुँदै केही जिल्लाहरूमा खोप अभावको कुराहरू आइरहेको छ, व्यवस्थापन प्रक्रिया चाहिँ कसरी अगाडि बढ़ाइरहनु भएको छ?
10: जुन ठाउँमा रेबिज विरूद्धको खोप आवश्यक पर्छ ती ठाउँहरूमा पहिलेदेखि भएका प्रणालीहरू छन्। यी प्रणालीहरूमा केही केही चुनौतीहरू, हाम्रो पक्षभन्दा बाहिर भएका चुनौतीहरूले खोप हाम्रो सेन्ट्रल प्रक्रियामा नआइपुगेको मात्रै हो। तर त्यसको हामीले ससाना अरू विकल्पहरूबाट खरिद गरेर ल्याएका अस्पतालहरूबाट खरिद गर्ने, सम्बन्धित पालिकाबाट खरिद गर्ने, सम्बन्धित प्रदेशबाट खरिद गर्ने गरेर व्यवस्थापन गरिएको कुराहरू जान्छ भने हामीले आकस्मिक रूपमा दात्री निकायहरूबाट पाएको खोपहरू जुन जुन ठाउँहरूमा खोप छैन, जहाँ एकदमै धेरै रेबिज विरुद्धको खोपको आवश्यकता पर्छ ती ठाउँहरूमा पठाउने काम हामीले गरेका छौँ। त्यसै अनुसार व्यवस्थापन हुँदै गएछ।
11: अब कतिपय अभाव भइरहेको ठाउँमा चाहिँ आकस्मिक व्यवस्थापन पनि गर्न जरुरी छ, त्यसको लागि चाहिँ यहाँले के गरिरहनु भएको छ?
10: होइन, आकस्मिक व्यवस्थापनकै लागि हामीले सम्बन्धित अस्पतालहरूमा, सम्बन्धित पालिकाहरूमा सोझै खरिद गर्न मिल्ने कानून अनुसार त्यसरी खरिद गरेर व्यवस्थापन गर्नका लागि सहजीकरण गरेका छौँ। अर्को व्यवस्था हामीले विश्व स्वास्थ्य संगठन जस्ता निकायहरू आकस्मिक अवस्थालाई व्यवस्थापन गर्न ल्याइदिनु भएको खोपलाई जहाँ आवश्यक छ, जहाँ एकदमै उच्च माग छ, जहाँ त्यो खोप नहुँदाखेरि रेबिज रोकथाम गर्नलाई गाह्रो हुने, चुनौती हुने अवस्था छ, ती ठाउँहरूमा हामीले उपलब्ध गराउने गरेका छौँ।
11: रेबिजको खोप लाउनु परिहाल्यो भने र खोपको कतै अभाव छ भने चाहिँ उहाँले कहाँ कसरी सम्पर्क गर्ने होला?
10: सकेसम्म त्यस्तो अभाव हुन नदिने प्रतिबद्धता पनि जाहेर गर्छौँ, त्यसै अनुसार काम पनि गरिरहेका छौँ। सर्वसाधारण सबैले बुझ्नुपर्ने कुरा के हो भने कुकुरले टोक्ने कुरा हामीले कम नगरौँ जेलसम्म, कुकुरको टोकाइबाट हामी नबचौँ जेलसम्म, अथवा जंगली जनावरको टोकाइबाट हामी नबचौँ जेलसम्म, रेबिज विरुद्धको खोप लगाएका भरमा हामीलाई चाहिँ रोगै निको हुन्छ, कहिले रोगै लाग्दैन भन्ने खालको हामीले त्यसरी सोच्न हुँदैन। यो रेबिजको पूर्ण रूपमा उपचार गर्नका लागि भएको विकास अथवा औषधि त्यस्तो खालको नभएको हुनाले घरमा पालेका जनावरहरूलाई हामीले खोप लगाऊ, त्यो खोप हाम्रै देशमा उत्पादन हुन्छ, रोकथामका अरू प्रभावकारी उपायहरू गर्यौं भने हामीले अलिक सहजता महसुस गर्ने खालको।
3: उहाँहुन्थ्यो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारी। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। आकर्षक तलब, उत्कृष्ट सेवा सुविधा तथा व्यावसायिक अवसरको खोजीमा नेपाली डाक्टरहरू विदेशी क्रम तीव्र बन्दै गएको छ। हालै सार्वजनिक भएको तथ्याङ्कले नेपालमा डाक्टरहरू उत्पादन भइरहे पनि ठूलो संख्यामा रोजगारी र उच्च अध्ययनका लागि विदेश जाने गरेको देखिएको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार सन् 2025 2122 चिकित्सकीय दत्ता प्रमाणपत्र लाइसेन्स प्राप्त गरेका थिए, तर त्यही अवधि 2390 डाक्टरले विदेश जान आवश्यक पर्ने असल चारित्रिक प्रमाणपत्र लिएका छन्। बढ़दो चिकित्सक पलायनले नेपालको स्वास्थ्य सेवा प्रणालीमा दक्ष जनशक्तिको अभाव सृजना हुने चिन्ता समेत बढ़ाएको छ।
2: शेयर बजार आज दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 26.16 अंकले घटेर 2675.48 बिन्दुमा झरेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर घटेकामा उत्पादन र प्रशोधन समूहको सूचक 1.92% ओह्रालो लागेको छ। आज 239 कम्पनीको शेयर घटेकामा 23 बढ़ेको छ। यस्तै 10 कम्पनीको शेयर घटबड़ भएको छैन। आज बुंगल हाइड्रोको शेयर 15% घटेको छ। समग्रमा बजार घटेको दिन टक्सार, पिखुवा खोला हाइड्रो पावर र एमलिङ हाइड्रो पावरको शेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.44 अर्ब कारोबार भएकामा आज 353 कम्पनीका 1,40,000 कित्ता शेयर 4.36 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले नेपालको शिक्षा क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकमा बोल्दै सांसदहरूले शिक्षा क्षेत्र देशको विकासको आधार भएकाले यसलाई स्थिर, प्रभावकारी र दीर्घकालीन योजना अनुसार अघि बढ़ाउनु पर्नेमा जोड़ दिएका थिए। नेपाली कांग्रेसका सांसद जगत तिमी सिन्हाले विश्वविद्यालयहरूबाट बजेट निर्माण र शैक्षिक कार्यक्रम तय गर्ने महत्वपूर्ण समयमा पदाधिकारी परिवर्तन हुँदा शैक्षिक व्यवस्थापनमा असर पर्न सक्ने भन्दै समयमै आवश्यक निर्णय लिन सरकारलाई सुझाव दिनुभयो। यस्तै नेकपा एमालेकी सांसद सम्झना देवकोटाले नेपालमै उच्च शिक्षा अध्ययनका लागि आकर्षक वातावरण निर्माण गर्नुपर्ने आवश्यकता उल्याउनुभयो।
2: कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा प्रवेश गरेपछि पालिका अध्यक्ष पद रिक्त भएको छ। केन्द्रीय निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएको सम्बन्धी सूचना आज निकालेको हो। सूचना अनुसार कांग्रेसबाट निर्वाचित जुम्लाको कुटेश्वर गाउँपालिकाका अध्यक्ष बुढा लगायत पश्चिम नवलपरासीको पालीनन्दन गाउँपालिकाका उपाध्यक्ष फातिमा खातुन र अन्सारी रूपन्देहीको बुटौल उपमहानगरपालिका तीनका अध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएको आयोगको सूचनामा उल्लेख छ। अन्सारी र ढकाल पनि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
12: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
14: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 4110-6690।
15: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
16: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। हुलाक सेवा विभागले देशको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ। सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले आज आयोजित एक कार्यक्रममा टिकटको प्रथम दिवसीय आवरण टाँचा प्रदान गर्नुभयो। विक्रम सम्बत 2019 स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी शान्ति मिश्रको योगदानको स्मरण स्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो। कार्यक्रममा सचिव बस्नेतले 2016 स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई

0: बाली सुक्दै जान थालेको भन्दै चिन्तामा छन्।
1: वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव वन्यजन्तु द्वन्द प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रभावित परिवारका छात्रा छात्राहरूलाई जनहित 10,000 रूपियाँका दरले छात्रवृत्ति रकम दिनुभएको हो। विभिन्न समयमा बाघ भालु गैंडा तथा हात्तीको आक्रमणमा परि अभिभावक गुमाएका एकदेखि कक्षा 12 सम्म अध्ययनरत विद्यार्थीलाई यो आर्थिक सहयोग प्रदान गरिएको हो। छात्रवृत्ति पाउने 9 जना विद्यार्थी मध्ये 4 जनाले यस वर्ष पनि निरन्तरता पाएको मन्त्रीको सचिवालयले जनाएको छ।
0: यसैबीच नेपालमा बाघको संख्या उल्लेखनीय रूपमा बढेसँगै समस्याग्रस्त बाघको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। यही चुनौतीलाई सम्बोधन गर्न सरकारले चितवनको देवनगरमा टाइगर सेन्चुरी निर्माण गर्ने योजना अघि बढ़ाएको छ। अहिले देशभर 16 समस्याग्रस्त बाघ विभिन्न राष्ट्रिय निकुञ्ज र चिडियाखानाका खोरमा राखिएका छन्। मानव बस्तीमा प्रवेश गर्ने मानिस तथा घरपालुवा जनावरमाथि आक्रमण गर्ने वा घाइते अवस्थामा फेला परेका बाघलाई उद्धार गरी विशेष संरक्षणमा राख्ने गरिएको छ। यस्ता बाघको आहार उपचार र हेरचाहमा वार्षिक रूपमा ठूलो रकम खर्चाउने गरेको छ। चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिल बहादुर पूर्णका अनुसार एउटा बाघको व्यवस्थापनमा वार्षिक झण्डै 35 लाख रूपियाँ खर्च लाग्ने गर्दछ।
1: पूर्वी नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार काकटभिट्टा नाकामा यात्रु तथा मालवस्तुको जाँचलाई थप व्यवस्थित छिटो र प्रभावकारी बनाउन एकीकृत जाँच एकाई फेरि संचालनमा ल्याइएको छ। हिजोदेखि संचालनमा आएको एकाईमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काकटभिट्टा तथा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै ठाउँबाट संयुक्त रूपमा यात्रुका सामान तथा मालवस्तुको परीक्षण गर्ने व्यवस्था शुरू गरिएको छ। एकीकृत जाँच प्रणाली फेरि संचालनमा आएसँगै सीमा सुरक्षा भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ।
0: भोजपुरको सडानन्द नगरपालिकाले गरीबी न्यूनीकरण, रोजगारी सृजना र कृषि व्यवसायीकरण लक्षित गर्दै प्रांगारिक कफी खेती विस्तार कार्यक्रम संचालन गरेको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 झण्डै 3 करोड़ रूपियाँको लागतमा कफी खेती विस्तार तथा व्यवसायीकरण परियोजना अघि बढ़ाएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालका अनुसार परियोजनाका लागि 1,65,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। किसानको लागत साझेदारीता समेत समावेश गर्दा परियोजनाको कुल आकार 2,89,00,000 रूपियाँ पुग्नेछ।
1: काठमाडौँ उपत्यकामा संचालन हुने सार्वजनिक सेवाका गाडीहरूलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड़ दिएको छ। अहिलेसम्म उपत्यकामा 3,303 सार्वजनिक सेवाका ड्याश क्यामेरा, सीसी क्यामेरा तथा जीपीएस प्रणाली जडान गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उपत्यकामा संचालित सार्वजनिक यातायातका साधनमा यात्रुको सुरक्षा, गाड़ीको व्यवस्थापन तथा निगरानी प्रभावकारी बनाउन सीसी क्यामेरा र जीपीएस प्रणाली अनिवार्य जडान गर्नुपर्ने व्यवस्था भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले सार्वजनिक यातायातमा यात्रुमाथिको दुर्व्यवहार, बढ़ी भाड़ा असूली, गाड़ी संचालनको अवस्था लगायत विषयको निगरानी तथा नियन्त्रणका लागि क्यामेरा र जीपीएस प्रणाली प्रभावकारी हुने बताउनुभयो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। युरोपका धेरै देशमा गर्मी अति बढ़ेर तातो हावा चलेपछि सतर्क रहन रेड वार्निङ अर्थात उच्च तहको चेतावनी जारी भएको छ। अत्यधिक गर्मीले स्वास्थ्यमा नकारात्मक प्रभावहरू निम्तन सक्ने अवस्थामा रेड वार्निङ जारी गर्ने गरिन्छ। युरोपका धेरैसो देशमा गर्मी 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। फ्रान्सका कतिपय ठाउँमा त आज 43 डिग्री सेल्सियस भन्दा पनि बढ़ी पुगेको छ। बेलायत सरकारले बुधबार र बिहिबार गर्मी उच्च हुने भएकाले सतर्क रहन नागरिकले आग्रह गरेको छ। यसै हप्ता मध्याहको तापक्रम 39 डिग्री भन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ। पछिल्ला केही रातको तापक्रम लगातार 20 डिग्री सेल्सियस भन्दा माथि रहेको छ। फ्रान्स, स्पेन र इटलीमा पनि रेड हिट अलर्ट जारी भएको छ। जर्मनी र स्विजरल्याण्डले पनि आफ्ना नागरिकहरूलाई सतर्क रहन भनेका छन्। पछिल्ला दिनहरूमा युरोपमा गर्मीको लहर बढ़दै गएको छ।
1: विदेशकै अर्को खबरमा श्रीलंकामा तीव्र रूपमा बढ़दै गएको डेंगी संक्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ। स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा दैनिक 1,000 भन्दा धेरै नयाँ बिरामी भर्ना भइरहेका बताएका समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति अनुराग कुमार दिशा नायकेको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेंगी नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष एकाईमा परिचालित भएका छन्। उनीहरूले लामखुट्टे प्रजनन हुने ठाउँ पहिचान गरी नष्ट गर्ने अभियान संचालन गर्ने खबरमा उल्लेख छ। यस वर्ष श्रीलंकामा अहिलेसम्म झण्डै 50,000 जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ भने 29 जनाको ज्यान गएको छ। यद्यपि यो संख्या सन् 2017 महामारी भन्दा भने कम हो। त्यति बेला 1,86,000 जना संक्रमित भएका थिए भने 440 जनाको ज्यान गएको थियो। सरकारले भोलिदेखि देशव्यापी सरसफाई तथा लामखुट्टे प्रजनन स्थल नष्ट गर्ने अभियान शुरू गर्ने जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जलवायु परिवर्तनका कारण डेंगी जस्ता लामखुट्टे जन्य रोग तीव्र रूपमा फैलिँदै गएको चेतावनी दिँदै आएको छ। स्वास्थ्य विभागका अनुसार राज्य तथा निजी

0: अस्पतालहरू पहिले नै अत्यधिक दबावमा छन् र थप संक्रमणले स्वास्थ्य प्रणालीमा ठूलो चुनौती सृजना गर्ने जोखिम बढ़ेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। यस्तै उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी नै छ। आजको खेल 41 वर्षीय रोनाल्डोका लागि आफ्नो प्रदर्शनलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिने मौका हुनेछ। फुटबल इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि यी दुई टोली बीच कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन। फिफा वरियतामा पोर्चुगल 9 र उज्बेकिस्तान 54 स्थानमा छ। विश्वकपमा राति पाउने 2 बजे समूह एलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा शुरू हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 गोलले हराएका थिए। फिफा वरियतामा इंग्ल्याण्ड 4 र घाना 65 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 5 बजे समूह एलका पानामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 8 बजे समूह के का कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिको ग्वाडल जारा रंगशालामा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगो 43 स्थानमा छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: राज्यसभा महाधिवेशनको बन्द सत्रमा सांगठनिक प्रतिवेदन प्रस्तुत। सदस्य संख्या 5,23,000 पुग्यो। चुनावी प्रक्रिया आजै शुरू गर्ने तयारी।
1: कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न विस्थापितहरूलाई सरकारको 5 दिने अल्टिमेटम। प्रति परिवार 25,000 रूपियाँ दिने। सुकुम्बासी परिवार चिन्तामा।
0: खरिद प्रक्रियाको समस्याका कारण देशभरका सरकारी स्वास्थ्य संस्थामा रेबिज भाइरस विरूद्धको खोप अभाव। रोकथामका अरू उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह।
1: श्रीलंकामा डेंगी नियन्त्रण गर्न सेना परिचालन। यस वर्ष अहिलेसम्म झण्डै 50,000 जनामा संक्रमण पुष्टि।
0: र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी हृदय रिमाल र भोजनेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: नेपाललाई चाहिएको छ योद्धा टाटा योद्धा पिकअप न सुख्छ न रोकिन्छ
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-88 98-12-35-88
9: फुटबल सिजन आयो अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ
10: यो फुटबल सिजन हेर्नुहोस् चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी स्यामसङ भिजन एआई टिभीज नपाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
9: सजिलो लागु हुनेछन्
11: सीधा कुरा प्रश्न विचार
12: उज्यालो रेडियो नेटवर्क
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर

0: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: काली नदीको शिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841549481। वेबसाइट झुले.com.np।

0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सीट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 7 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
5: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ रेडियो नेपालको बेलुका 7 बजेको समाचार।
6: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको भरतपुरमा बन्द सत्र जारी। आजै बन्द सत्र सम्पन्न गरेर निर्वाचनको कार्यक्रम अघि बढ़ाउने तयारी। बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न प्रतिनिधिहरूलाई सभापति रवि लामिछानेको आह्वान। नेपालमा मनसून प्रवेश गरेको भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। अत्यधिक गर्मीका कारण नेपालगंजका 163 विद्यालय भोलिदेखि 3 दिन बन्द। श्रीलंकामा डेंगी नियन्त्रणका लागि सेना परिचालन। र फिफा विश्वकप फुटबलमा आज राति पहिलो खेलमा पोर्चुगल र उज्बेकिस्तान प्रतिस्पर्धा गर्दै।
7: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
8: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
7: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
8: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
7: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
8: ओटीपी पासवर्ड

0: कनेक्टेड।
1: नया जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। रासोपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका पुनः प्रकाशित। निर्वाचनका क्रममा अस्वस्थ गतिविधि नगर्न नेता कार्यकर्तालाई सभापति लामी छानेको निर्देशन। एमाले उपाध्यक्ष पौडेल विशेष अदालतमा उपस्थित, म्याथ थपका लागि बहस जारी। सरकार प्रतिशोध र गैर कानूनी कामतर्फ अग्रसर भएको एमाले अध्यक्ष ओलीको टिप्पणी। कास्की मालपोतका पूर्व प्रमुख सहित 6 जनालाई कैद र जरिवाना। काठमाडौँ उपत्यका सहित 11 जिल्लामा बर्ड फ्लू फैलियो, 5.5 लाख बढी पक्षी नष्ट। रूपा गाउँपालिकाको बजेट 55.38 करोड़ रूपियाँ। डेंगी नियन्त्रण गर्न श्रीलंकामा सेना परिचालन र विश्वकपमा पोर्चुगल र नव प्रवेशी उज्बेकिस्तान आज राति खेल्दै। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको तेस्रो संशोधित निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरिएको छ। आज केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरेको हो। उम्मेद्वारको आज राति 11:45 बजे प्रकाशित गरिनेछ भने त्यसपछि मौन अवधि शुरू हुनेछ। बुधबार बिहान पहिलो चरणको निर्वाचन पार्टी सभापति केन्द्रीय सदस्य हुने निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। महाधिवेशन स्थलमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह पनि केही समय अघि पुग्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनका क्रममा अस्वस्थ गतिविधि नगर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ। मंगलबार चितवनमा महाधिवेशनको बन्द सत्रको उद्घाटन गर्दै सभापति लामिछानेले पार्टीको आन्तरिक निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै कुनै गुट उपगुट तथा प्यानल बनाएर प्रतिस्पर्धामा नउत्रन निर्देशन दिनुभयो। पार्टीभित्र गुट उपगुट हावी भए त्यसबाट आउने परिणाम पनि त्यस्तै हुने उहाँले बताउनुभयो। पार्टीले कसैलाई पनि उम्मेद्वारी दिनबाट वञ्चित नगरेको उल्लेख गर्दै सभापति लामिछानेले पार्टीको केन्द्रीय समितिमा पुग्ने नेतृत्व छनौट गर्दा विवेक प्रयोग गर्न समेत आग्रह गर्नुभयो। महाधिवेशन अगावै पार्टीले झण्डै 2/3 को सरकार प्राप्त गरेको भन्दै सभापति लामिछानेले अब महिमा गान गाएर नभई परिणाममा जोड़ दिनुपर्ने बताउनुभयो। साथै उहाँले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिँदै आएको प्रतिनिधि शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। शुल्क बुझाइसकेका प्रतिनिधिहरूमध्ये आर्थिक समस्या भएकाले आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो। उहाँले पार्टीभित्रका गुनासो हलभित्र छलफल गर्नुपर्ने बताउँदै सड़कमा तमासा देखाउन नहुने बताउनुभयो। यसैबीच राष्ट्रसभाको नयाँ कार्यसमिति चयनका लागि भोलि निर्वाचन हुने जनाइएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदानमा विद्युतीय उपकरण प्रयोग गरिने जनाइएको छ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिको लागि राष्ट्रपाको आफ्नै एपबाट मतदान गर्ने व्यवस्था गरिँदैछ। एक सभापति र 900 जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी निर्वाचन प्रमुख केसीले दिनुभएको छ। गृहमन्त्री सुदन गुरूङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरीकाले चितवनका एसपी रामेश्वर पौडेलले 2 जनालाई सोधपूछका लागि ल्याइएको पुष्टि गर्नुभयो। के भएको हो भन्ने बुझ्नका लागि 2 जनालाई बोलाएका हौं पौडेलले भन्नुभयो। प्रहरीका अनुसार गृहमन्त्री गुरूङले अम्लेट खानुभएको थियो। अण्डाको अम्लेटमा माछा काँडा भेटिएपछि कसरी यस्तो भयो भनेर प्रहरी अनुसन्धान अघि बढ़ाएको बताएको छ। गृहमन्त्री गुरूङ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको लागि चितवनमा हुनुहुन्छ। उहाँले एयरपोर्ट अगाडिको एउटा होटलमा अम्लेट खाएको बताइएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ पर्नुभएका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि म्याथ थपका विषयमा बहस भइरहेको छ। विशेष अदालतमा सरकारी वकिल र पौडेल पक्षका वकिलहरूले बहस गरिरहेका छन्। पौडेलमाथि थप अनुसन्धानको लागि सरकारी वकिल कार्यालयले 20 दिनको म्याद थप गर्न माग गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानको लागि पौडेलले हिजो बेलुका सुर्खेतबाट पक्राउ पर्नुभएको थियो। त्यसपछि रातारात काठमाडौँ ल्याइएका उहाँलाई आज सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराइएको थियो। त्यसपछि विभागले पौडेललाई म्याद थपको लागि विशेष अदालतमा उपस्थित गराएको जनाइएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रतिशोध र गैर कानूनी कामतर्फ अग्रसर भएको बताउनु भएको छ। च्यासलमा बसेको संसद दलको बैठकमा ओलीले उपाध्यक्ष विष्णु प्रसाद पौडेलको गिरफ्तारी प्रतिशोध भएको बताउनुभयो। त्यसैले यातना दिएर पक्राउ गरियो, यो प्रतिशोध हो, गैर कानूनी हो, ओलीले भन्नुभयो। प्रतिशोध साँध्न पक्राउ गरेका पौडेललाई रिहा गर्न माग गरिएको छ। अध्यक्ष ओलीले पौडेललाई गिरफ्तारी गर्ने मात्र नभएर अरू काम पनि गैर कानूनी ढंगले गरिएको बताउनु भएको छ। सरकार जसरी प्रस्तुत भइरहेको छ, हामी सड़क र सदनबाट सशक्त भएर जवाब दिनु जरूरी छ, ओलीले भन्नुभएको छ। आज दिउँसोतिर अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका एक अधिकारी कृतिपुरसित होल्डिङ सेन्टर पुगे। बाहिर सुकुम्बासीलाई 5 दिनभित्र होल्डिङ सेन्टर छार्ने सूचना टाँसेर भित्र छिरेका उहाँले जजसलाई भेट्नुभयो, बस्ती छोडेर जानुपर्ने बताउनुभयो। हाम्रो 7-8 वटा टीम बनाएको छ, म आफै अध्यक्ष तपाईँहरूको अगाडि उभिएर भुलिरहेको छु। उहाँले भन्नुभयो यो प्रक्रिया त आरम्भ त हुन्छ, तपाईँलाई कहाँ कहाँ व्यवस्थापन गर्ने हो, जग्गा कहाँ हो, सबै पहिचान भएपछि बल्ल व्यवस्थापन हुन्छ, त्योभन्दा अर्को बाटो त छँदै छैन। यसरी सुकुम्बासीलाई बस्ती छान्न भन्दै गर्दा सरकारले सुरुवातमा दिने भनेको 1 मुष्ट 25,000 र त्यसपछि क्रमशः 15,000 दरले मासिक पैसा उपलब्ध गराउने आश्वासन दिनुभयो। होल्डिङ सेन्टरका सुकुम्बासी राजकुमार माझीका अनुसार उहाँले 3 महिनाभित्र व्यवस्थापन गर्न भन्नुभएको छ। थप बुझ्दा 5 दिनभित्र सरकारले तत्काल दिने भनेको सुविधा लिएर होल्डिङ सेन्टर जान छान्न निर्देशन भएको बागमती सभ्यताका सूचना अधिकारी टोप बहादुर बानियाले बताउनुभयो। पोखरा 26 रहेको अमर ज्योति माध्यमिक विद्यालयको जग्गा नक्कली सुकुम्बासी खड़ा गरेर हिनामिना गरेको अभियोगमा विशेष अदालतले 6 जनालाई दोषी ठहर गरेको छ। कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी सहितका व्यक्तिहरूलाई अदालतले जनै 6 महिना कैद र 30,000 रूपियाँ जरिमाना गर्ने फैसला सुनाएको हो। विशेष अदालतका न्यायाधीशहरू सूर्यदर्शन देव भट्ट, हेमन्त राजल र दिल्ली रत्न श्रेष्ठको इजलासले सोमबार उक्त निर्णय गरेको हो। दोषी ठहर हुनेहरूमा कास्की मालपुतका पूर्व प्रमुख अधिकारी सहित भूमि आयोगका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोखरेल, सदस्यहरू आशबहादुर गुरूङ, उमा कुमारी थापा र सोम कुमारी नेपाली हुनुहुन्छ। यस्तै नक्कली सुकुम्बासी बनेका भीमबहादुर विकल पनि अदालतले सजाय सुनाएको छ। अमरज्योति माविको 3 रोपनी 3 आना जग्गा कृति गरी व्यक्तिलाई हस्तान्तरण गरिएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यस प्रकरणमा गत वर्ष पुस 18 गते मुद्दा दायर गरेको थियो। सरकारी र सार्वजनिक जग्गा जोगाउनुपर्ने दायित्व भएका मालपोतका कर्मचारी र भूमि आयोगका पदाधिकारी नै जग्गा हडप्ने प्रपञ्चमा संलग्न भएकाहरूलाई अदालतले सजाय ठहर गरेको हो। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट, ओक
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
17: विगत लामो समयदेखि तपाईँहरूको मानसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
18: हाम्रो मोबाइल पसल दुलेगौडामा
19: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
18: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
20: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
18: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
21: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
22: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
23: सम्पर्क 0564142121, मोबाइल 98560935921।
22: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
24: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
25: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
26: किन आमा, के भएर?
25: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
26: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
25: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
26: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
25: मोबाइल 98560043952 र 98066656586।
27: हजुर, दान गरौ।
28: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
29: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
27: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
28: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: काठमाडौँ उपत्यका सहित 11 जिल्लामा बर्ड फ्लूको संक्रमण फैलिएको छ। पशु सेवा विभागका अनुसार पछिल्लो 3 महिनाको अवधिमा देशका 82 स्थानमा बर्ड फ्लू पुष्टि भएको हो। विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार 2082 साल चैत्र 4 गते मोरङबाट शुरू भएको बर्ड फ्लू संक्रमण हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौं, नवलप्रासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चो गरी 11 जिल्लामा फैलिएको हो। बर्ड फ्लू नियन्त्रण तथा रोकथामका क्रममा हालसम्म ठूलो संख्यामा पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गरिएको विभागले जनाएको छ। विभागका अनुसार संक्रमित क्षेत्रमा रहेका 5,69,858 पंक्षी नष्ट गरिएको छ। त्यस्तै 9,89,313 अण्डा, 1,95,485 केजी दाना सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी सहित 12 महोत्तरी, चितौन र नवलप्रासीमा बर्ड फ्लू नियन्त्रणमा आइसकेको छ। यसअघि कोशी प्रदेशमा रोग नियन्त्रणका लागि गृह मन्त्रालयको समन्वयमा लगाइएको 1 महिने पंक्षी ओसार प्रसार प्रतिबन्ध समेत खुकुलो बनाइएको छ। काशीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष 83-84 लागि 55,38,01,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष लाल सुब्बा गुरूङले गाउँसभामा बजेट प्रस्तुत गर्दै स्थानीय उत्पादन र उत्पादकत्व वृद्धि, कृषि आत्मनिर्भरता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको जनाउनुभयो। बजेट अनुसार चालू खर्चतर्फ 41,82,30,000 रूपियाँ र पूँजीगत खर्चतर्फ 13,55,71,000 रूपियाँ विनियोजन गरिएको छ। बजेट कार्यान्वयनका लागि नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशस्त्र समपूरक र विशेष अनुदान, गण्डकी प्रदेश सरकारका विभिन्न अनुदान, चालू आर्थिक वर्षको मौजात रकम तथा गाउँपालिकाको आन्तरिक स्रोत परिचालन गरिने भएको छ। नेपालीहरू पनि पर्यटक हुन् भन्ने सोच र संस्कृतिको विकास गर्ने उद्देश्यले शुरू भएको जाउँ है पोखरा अभियानको इस वर्षको यात्रा सम्पन्न भएको छ। होटल संघ पोखरा नेपालले आयोजन गरेको यो 3 दिने प्रवर्धन यात्रा सौराहा, भैरवा र पाल्पा पुगेर टुंगिएको हो। अभियानका क्रममा ती क्षेत्रका पर्यटन व्यवसायी र सरकारहरूसँग अन्तर्क्रिया र छलफल गरिएका छन्। भैरवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले पर्यटन प्रवर्धनका लागि सकारात्मक कुराहरूको प्रचार गर्नुपर्ने बताउनुभयो। पोखरा जस्तै भैरवाले पनि पर्यटनका कार्यक्रमहरू अगाडि बढाउनु पर्ने उहाँको धारणा थियो। उहाँले पर्यटनमा नकारात्मक कुरा भन्दा सकारात्मक पक्षलाई सबैले फैलाउनु पर्नेमा जोड़ दिनुभयो। होटल संघ पोखरा नेपालका अध्यक्ष लसुन सुवेदीले यस अभियानको सफलताका बारेमा रोचक तथ्याङ्क सुनाउनुभयो। उहाँले अभियान शुरू हुन अघि पोखरा आउने आन्तरिक पर्यटक हिस्सा मात्र 3% रहेको जानकारी दिनुभयो। अहिले यो संख्या बढ़ेर 50% पुगेको बताउनुभयो। नेपाली पनि पर्यटक हुन् भन्ने कुराको शुरूआत यसै अभियानले गरेको हो, सुवेदीले स्मरण गर्नुभयो।

आउने तथा सुकाउने काममा व्यस्त छन्। केही वर्ष अघिसम्म घरायसी प्रयोगका लागि मकै खेती गर्दै आएका यहाँका किसानहरू अहिले व्यावसायिक रूपमा मकै खेती गर्न थालेका छन्। कृषि विकास कार्यालय अन्तर्गत संचालित मकै बी उत्पादन तथा मकै बाली प्रवर्धन आयोजना र खाद्यान्न बाली प्रवर्धन कार्यक्रम मार्फत मकै खेती गर्ने किसानलाई विभिन्न प्रकारका सहयोग तथा अनुदान उपलब्ध गराउन थालेपछि मकै खेतीप्रति किसानको आकर्षण बढ़दै गएको हो। जिल्लाको कासोटी, गैंडाकोट, मध्यविन्दु र देवचुली नगरपालिकामा बढ़ी मात्रामा व्यावसायिक रूपमा मकै खेती गर्ने गरिएको छ। दुई सिजन मकै खेती हुने गरेको छ। यस वर्ष मकै खेतीका लागि मौसमले पनि साथ दिएका कारण उत्पादन राम्रो भएको किसानहरूको भनाइ छ। गोर्खाको चुनमुगुरी गाउँपालिकाले फिलिङ, लार्के पास, पथमार्ग अन्तर्गत पर्ने झरना र ड्याम क्षेत्रको खच्चर मार्गमा निर्माण कार्य गर्न 9 दिनसम्म आवाजात बन्द हुने भएको छ। आर्थिक वर्ष 82-83 को स्वीकृत वार्षिक योजना अन्तर्गत पदमार्ग स्तरोन्नति हुने भएकोले गाउँपालिका 3 झरना क्षेत्र र वार्ड नम्बर 5 को ड्याम क्षेत्रमा 9 दिनसम्म आवाजात बन्द गरिएको हो। पदमार्गको काम प्रभावकारी रूपमा सम्पन्न गर्न असार 10 गतेदेखि 18 गतेसम्म पदयात्री र खच्चर आवाजातमा पूर्ण रूपमा बन्द गरिएको चुनडुम्बरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय समाचार। श्रीलंकामा तीव्र रूपमा बढ़दै गएको डेंगी संक्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ। स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा दैनिक 1000 भन्दा धेरै नयाँ बिरामी भर्ना भइरहेको बताएको समाचार संस्था एपीले जनाएको छ। राष्ट्रपति अनुरा कुमार दिशा नायकेको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेंगी नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष इकाइमा परिचालित भएका छन्। उनीहरूले लामखुट्टे प्रजनन हुने ठाउँ पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने खबरमा उल्लेख छ। यस वर्ष श्रीलंकामा अहिलेसम्म झण्डी 50,000 जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ भने 29 जनाको ज्यान गएको छ। यद्यपि यो संख्या सन् 2017 को महामारी भन्दा कम हो। त्यति बेला 1,86,000 जना संक्रमित भएका थिए भने 440 जनाको ज्यान गएको थियो। खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह केको यो खेल राति 10:45 अमेरिकाको हस्टन रंगशालामा हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 को बराबरी खेलेको थियो। यस्तै उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी नै छ। आजको खेल 41 वर्षीय रोनाल्डोका लागि आफ्नो प्रदर्शनलाई लिएर उठेका प्रश्नहरूको जवाब दिने मौका हुनेछ। फुटबल इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि दुई टोलीबीच कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन। फिफा वरियतामा पोर्चुगल 9 र उज्बेकिस्तान 14 स्थानमा छ। विश्वकपमा राति 2:15 समूह एलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएको थियो। फिफा वरियतामा इंग्ल्याण्ड 4 र घाना 65 स्थानमा छ। विश्वकपमा भोलि बिहान 4:45 समूह एलगा पानामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा छन्। विश्वकपमा बिहान 8:15 समूह केका कोलम्बिया र डीआर कंगो खेल्दैछन्। तनहुँको भीमहाट बजारमा आगामी असार 17 गतेदेखि 20 गतेसम्म 68 करोड़ कप खुल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। पेरुङ स्पोर्ट्स क्लबको आयोजना तथा टीम 68 करोड़को सह आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताले जिल्लामा खेलकुद गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विवस आले नेपालभरका क्लबहरूलाई सहभागिताको लागि खुल्ला गरिएको बताउनुभयो। उहाँका अनुसार प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट उत्कृष्ट क्लबहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। अध्यक्ष आले भलिबल नेपालको राष्ट्रिय खेलका रूपमा लोकप्रिय बन्दै गएको अवस्थामा स्थानीय स्तरमा खेलाड़ी उत्पादन, प्रतिभा पहिचान तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो। प्रतियोगितामा विजेता टोलीलाई नगद 1,11,068, उपविजेता टोलीलाई 77,068, तृतीय हुने टोलीलाई 44,068 तथा सान्त्वना स्थान हासिल गर्ने टोलीलाई 22,068 नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। खेल संयोजक सुनिल थापाका अनुसार प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन व्यक्तिगत विधातर्फ पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपति महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका पुनः प्रकाशित। निर्वाचन क्रममा अस्वस्थ गतिविधि नगर्न नेता कार्यकर्तालाई सभापति लामिछानेको निर्देशन।
एमाले उपाध्यक्ष पौडेल विशेष अदालतमा उपस्थित म्याद थपको लागि बहस जारी सरकार प्रतिशोध र गैर कानूनी कामतर्फ अग्रसर भएको एमाले अध्यक्ष ओलीको टिप्पणी

0: कास्की मालपोतका पूर्व प्रमुख सहित 6 जनालाई कैद र जरिवाना। काठमाडौँ उपत्यका सहित 11 जिल्लामा बर्ड फ्लू फैलियो। 5.5 लाख बढ़ी पंक्षी नष्ट। रूपा गाउँपालिकाको बजेट 55 करोड़ 38 लाख। डेंगी संक्रमण। डेंगी नियन्त्रण गर्न श्रीलंकामा सेना परिचालन र विश्वकपमा पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान आज राति खेल्दै। हवस् त हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अर्कै चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
7: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
10: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
11: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
12: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
13: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
15: तर महँगो होला नि?
14: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
16: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
17: 12 अल्मुनियम अब यूपीवीसी को साथमा।
16: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
17: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 98562928938 र 98028922938।
15: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
18: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
15: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
18: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
15: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
18: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98 5 60 62 452।

0: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
1: ल, यतिका लागि पनि किन पोखरा जानु?
0: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
0: मोबाइल 9850505770।
4: आज पनि खाना काट्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
4: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
6: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
7: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, बन्केवा चोक।
8: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्चै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार। मोबाइल 9850505079। दमौली शाखाको लागि सम्पर्क 9807613425।
11: चिसा पानी, चिसा पानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, सेरिजाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9235527763।

0: सूचना स्तन हो सेवा हस्पिटल दोलेगौड़ा बीपी चोकमा यही असार 13 गते शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल,
2: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143377 र 98564443. तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला रातिको ठिक 8 बजे।

0: भन्नुहोस् न।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9861552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स। प्रदेश आयुर्वेद चिकित्सालय तनहुबाट उपलब्ध हुने सेवाहरू:
1: बिरामी परीक्षण,
4: निशुल्क औषधि वितरण,
1: प्रयोगशाला सेवा,
4: पञ्चकर्म, पूर्वकर्म,
1: बस्ती कर्म,
4: शिरोधारा,
1: नस्य कर्म, जलनीति,
4: छार सूत्र सेवा,
1: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
4: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
1: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
4: अग्निकर्म, मर्म चिकित्सा,
1: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0635364383।
9: होइन, यसो आमा चाहिँ कहाँबाट चलेको छ?
10: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
0: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
0: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
13: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
14: दिदी पनि नमजाइल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658 590 065, मोबाइल 98166 34372।
16: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
17: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौंडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सस्तो मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
16: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
18: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौंडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
19: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर त्यस्तै, लोबेड हेर त्यस्तै, सोफा पर्दा कार्पेट हेर सबै त्यस्तै।
16: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
19: त्यसो नभने म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
16: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट डोरमैट तन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
20: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
18: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
20: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33 878, 98461 56 558।
21: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: मेरिया मैने
3: कस्तो राम्रो गहना
2: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने
4: कान्छी पनि। स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
4: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
5: शुद्ध सुन तथा चाँदीका गर गहना,
4: छापावाला सुन चाँदीका गर गहना,
5: राशि अनुसारका पत्थर,
4: कम्प्युटर तौल प्रविधि,
5: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
4: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
4: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807725229।
5: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
6: आजकल गर्दै फूल फक्रेको बेला, आफ्नो भन्ने कसैको साथ समेटेको बेला, धेरै धेरै कुराहरू माग्ने रहर हुन्छ र सिङ्गे आकाश समेट्ने इच्छा पनि जागेको हुन्छ। तारा टिप्न सकिँदैन भनेर आफ्नो घुम्टो भर्ने रहर त कहाँ मार्न सकिन्छ र। स्वर्गीय पासाङ बाङ्बलको गीतमा साथ दिने कलाकार युवा गायक लाक्पा शेर्पा।

मन दुख्ने मायाले पोलेको बेला, फुलेको फूल टिपेर सिउरिन नपाएको बेला पनि हाँस्ने र बोल्ने रहर पलाउँछ। हुन त दुई चार बोले मिठो बोल्दैमा खेर त पक्कै पनि जाँदैन होला, फेरि दुई दिनको चोला न हो, कसलाई के हुन्छ भोलि के थाहा। त्यसै भएर अहिले नै नबोल्नेलाई बोलाइहाल्नुपर्छ, ठुस्किनेलाई झिस्काइहाल्नुपर्छ।

0: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेज स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665709 सार, मोबाइल नम्बर 9847162068,
6: 9857062068।
8: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
8: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560077778।
10: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
11: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
10: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
11: विषादीको प्रयोग सकेसम्म नगरौं, गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
10: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एक्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
11: थप जानकारीको लागि 0665-63-130।
10: कृषि विकास कार्यालय तनहुँ, दमौली।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9855633398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
13: नमस्ते डाक्टर सर।
14: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
13: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
14: यहाँ यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
13: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
14: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
13: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
14: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
13: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
14: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
15: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: शुक्ला गण्डकी FM 97.6।

0: रहरै रहरमा अल्झिएको यो जिन्दगी अब त दुःख सुख हाँसो र खुसी पनि छुट्याउनै नसक्ने भएको छ। खै दुःखको मुहान कहाँ छ? एकपल्ट फुटेपछि छत्ता छुल्ल भएर पोखिएर सम्हाल्नै नसक्ने हुन्छ। माया र स्नेहका पोकाहरू पनि फुटेर भताभुङ्ग भएर यत्रतत्र छरिएका छन्। आफ्नै सिङ्गो मन पनि चकनाचुर भएर फुटेको छ। जीवनमा दुःख कसको पो छैन? जीवनमा दुःख र मुटुमा पीर कसको पो हुँदैन? तर दुःखको बेला मनलाई सम्हाल्ने न हो। कसैले गाएर सम्हाल्छन् त कसैले पोखेर बोझ बिसाउँछन्। जीवन गोरेटाका ठक्कर र हन्डरहरूलाई आत्मसात गर्दै आफ्नो मार्गमा हिँड्ने गीत आफैमा एउटा बलियो आधार भएको छ। गीतकार राजेन्द्र थापा र संगीतकार अम्बर गुरुङलाई जस्तै मन फाट्दा टाल्ने बलियो सहारा भएको छ।
1: शुक्ला गण्डकी एफएम 97.6
2: हामीले सुन्ने नै बनाएको छैन
3: र बाल बालिकालाई निशाना बनाएर इजरायलले गाजामा नरसंहार गरेको राष्ट्रसंघको एउटा आयोगको निष्कर्ष। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
4: फडिङ र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी नगर नबटियामा सड़क सफा गरिरहेको बुलडोजर नजिकै उभिएका मानिसहरूको समूहमाथि इजरायली सैनिकले गोली चलाउँदा दुईजना मारिएको बताएको छ। यसअघि तीन दिनसम्म युद्ध विराम कायम थियो र अप्रेल यता पहिलो पटक मानिसहरूले ज्यान गुमाएका विवरण आएका थिएनन्। इजरायली सेनाले आफूले तत्कालै खतरा निम्त्याउन सक्ने सशस्त्र आतंकवादीलाई निशाना बनाएको बताएको छ, तर त्यही घटनालाई इंगित गर्दै उसले त्यस्तो बताएको हो वा होइन प्रष्ट छैन। हिजबुल्लाले इजरायलले युद्ध विरामको ठाडो उल्लंघन गरेको आरोप लगाएको छ। संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले इजरायलले नियोजित रूपमा प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर आम नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको बताएका छन्। राष्ट्रसंघको आयोगको एउटा प्रतिवेदनमा इजरायली सुरक्षाकर्मीहरूले जानाजान बालबालिकाको हत्या गरेको, उनीहरूलाई घाइते बनाएको र लाखौं प्यालेस्टिनी बालबालिकामाथि मानसिक चोट पुर्याएको आरोप लगाइएको छ। गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्ने भरपर्दो आधार आफूहरूसँग रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। इजरायलले पूर्ण रूपमा प्रतिवेदन अस्वीकार गर्ने भन्दै उक्त झुटा रिपोर्टले आफ्नो मानहानि गरेको प्रतिक्रिया दिएको छ। पश्चिम युरोपमा घातक उष्ण लहरको प्रभाव देखिरहँदा संयुक्त राष्ट्रसंघका प्रमुखले तापमान वृद्धिलाई सीमित तुल्याउन अझ तीव्र आपतकालीन कदम विश्वले चाल्नुपर्ने बताएका छन्। लन्डनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने जलवायु भद्रगोल हाम्रै आँखा अगाडि तीव्र भइरहेको छ। हामीले अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा गर्मी 11 वर्षहरू भर्खरै झेलेका छौं। संयुक्त राष्ट्रसंघका महासचिव फ्रान्सले करिब 80 वर्ष अघि तथ्याङ्क राख्न थालिए यताकै सर्वाधिक तातो रात अभिलेखीकृत गरेको छ। इटलीले 15 शहरहरूमा उच्च सतर्कता घोषणा गरेको छ। केन्याले अमेरिकी नागरिकहरूलाई लक्षित एउटा इबोला उपचार केन्द्रको निर्माण तत्कालै बन्द गर्न आदेश दिएको छ। मंगलबार अदालतमा उपस्थित भएका स्वास्थ्य मन्त्री एडेन डुवालेले अदालतको आदेश स्वीकार गर्नका लागि एयरफोर्सको बेस नजिकै निर्माणको काम रोकिएको बताए। अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा प्रतिनिधि मण्डलले ब्रसल्समा आप्रवासनबारे छलफल गर्न युरोपेली संघका अधिकारीहरूलाई भेटेको बताएको छ। यूले औपचारिक रूपमा तालिबानलाई मान्यता दिएको छैन र अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे यता 5 पहिलो पटक यूले तालिबान सदस्यहरूलाई छलफलमा डाकेको हो। बेल्जियमका एक प्रवक्ताले प्रतिनिधि मण्डललाई बेल्जियममा एक दिन मात्रै यात्रा गर्ने गरी भिजा दिइएको बताए। र भारतमा आइफोनका पार्ट पूर्जाहरूको प्रमुख उत्पादक टाटा इलेक्ट्रोनिक्सले आफू साइबर सुरक्षा हमलामा परेको बताएको छ, तर टाटाले उक्त घटनाले आफ्नो काम कारवाहीमा कुनै प्रभाव नपर्ने जनाएको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
3: साँझपखमा पुनः स्वागत छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई 7 दिन थुनामा राख्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विभागले जारी गरेको पूर्जीका आधारमा उनी हिजो सुर्खेतबाट पक्राउ परेका थिए। यद्यपि विभागका अधिकारीहरूले उनीमाथि कुन प्रसंगमा अनुसन्धान भइरहेको हो भन्ने प्रश्न पारेका छैनन्। एक रिपोर्ट। पार्टीको कार्यक्रममा गएका बेला सुर्खेतबाट पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि म्याद माग्दै आज अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई 7 दिन थुनामा राख्ने अनुमति दिएको सूचना अधिकारी पार्वती हितानले बीबीसीलाई बताइन्।
5: मनी लाउन्डरिङ मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विश्वप्रसाद पौडेललाई विभागबाट जरूरी पक्राउ पुँजी स्वीकृति र अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्नुपर्छ भनेर अनुरोध गर्नुभएको थियो। जरूरी पक्राउ पुँजी स्वीकृत भए आज पहिलो पटक 7 दिन चाहिँ म्याद थपने गरी आदेश भएको छ। सदस्य मान्य न्यायाधीश चायन प्रसाद पौडेल, सदस्य मान्य न्यायाधीश हेमन्त रावल र सदस्य मान्य न्यायाधीश उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो। आदेश बमजिम अहिले चाहिँ विष्णु प्रसाद पौडेललाई न्यायिक हिरासतमा राख्न पठाइएको छ।
3: उनका अनुसार विभागले 20 दिन हिरासतमा लिएर अनुसन्धान गर्न माग गरेको थियो। विशेष अदालतमा बहस गर्दै पौडेल पक्षका वकिलहरूले उनी भागेर जाने अवस्था नभएको भन्दै परिवार वा कानून व्यवसायीको जिम्मामा रिहा गर्न माग गरेका थिए। यसैबीच एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष पक्राउ परेको घटनाको निन्दा गरेको छ। उक्त बैठकका निर्णयबारे एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बीबीसीसँग भनिन्,
6: छानबिनसित जोडिएका कुरामा हाम्रो केही हुँदैन। कोही व्यक्तिमाथि छानबिन गर्नु पर्यो भने तथ्यमा उभिएर प्रमाणमा उभिएर छानबिन गर्ने, छानबिन गर्दाखेरि दोषी देखियो भने कारवाही गर्ने हो। अहिले छानबिन गर्नु पूर्व नै कारवाही गर्ने हिसाबले जसरी आयो यो सरकारको गलत रवैया हो। अब गिरफ्तारी भइसकेको सन्दर्भमा बिना पूर्वाग्रह सत्य तथ्यमा बसेर प्रतिशोध नसान्ने गरी छानबिन होस्, राजनीतिक प्रतिशोध तान्ने गरी दुःख दिने काम नहोस् भन्ने कुरामा सरकारको ध्यान आकर्षित गर्छ।
3: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धानका लागि पौडेललाई पक्राउ गरेको विवरण आएका छन्। तर बीबीसीको जिज्ञासामा विभागका महानिर्देशक निर्मल ढकाल र निर्देशक उत्तम कुमार घिमिरेले अनुसन्धानको विषय भन्दै उनलाई पक्राउ गरिएको कसूरबारे बताउन अस्वीकार गरे। हिजो सुर्खेतमा पक्राउ गरिएका 66 वर्षीय पौडेललाई आज मध्याह काठमाडौँ ल्याइएको थियो। स्थापनाको 4 वर्षमै सहज बहुमत सहित सरकारको नेतृत्व गर्ने जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रिया शुरू भएको छ। महाधिवेशनमा 2 चरणमा निर्वाचन सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गरिनेछ भने त्यसपछि बाँकी पदाधिकारी चयनका लागि मतदान हुनेछ। यस सन्दर्भमा थप जानकारी दिन हाम्रा चितवन संवाददाता ईश्वर जोशी यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा छन्। ईश्वरजी, आज दिनभर के भयो र अहिले त्यहाँ के भइरहेको छ?
7: आइतबार उद्घाटन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सोमबार दिनभरि पनि बन्द सत्र हुन नसकेपछि आज दिनभरि पनि अब अन्यल बीच प्रतिनिधिहरूको नावले निर्मूल गरिसकेपछि बन्द सत्र शुरू भयो। सभापति रवि लामिछाने र सहनियोगले लगायतले चाहिँ प्रस्तुत गरेका प्रतिवेदनहरू चाहिँ पारित भएको छ। अब अहिले चाहिँ निर्वाचनको प्रक्रिया अगाडि बढेको छ।
3: अब कसरी र कहिलेसम्म सत्तारूढ दलले नयाँ नेतृत्व पाउने देखिन्छ?
7: मैले केही बेर अगाडि रासोपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीसँग कुरा गरेको थिएँ। अब हामी निर्वाचनको प्रक्रिया अगाडि बढ्छ भनेर उनले बताएका थिए। मनोनयन पत्र दर्ताको काम चाहिँ भइरहेको छ र भोलि बिहानमा चाहिँ मतदान गर्ने भन्ने कुरै कार्यक्रम रहेको छ। सभापतिको हकमा चाहिँ अन्य कसैले पनि अब उम्मेदवारी नदिने भन्ने किसिमको चाहिँ सहमति भइसकेको छ। रवि लामिछानेको विरुद्धमा चाहिँ कुनै उम्मेदवारी पर्ने चाहिँ अहिलेसम्म देखिएको छैन।
3: यो अब देशको ठूलो र त्यसमा पनि पहिलो महाधिवेशन भएकोले धेरैको चासो देखिन्छ। यो महाधिवेशनको सबैभन्दा रोचक पक्ष चाहिँ अहिलेसम्म के देख्नुहुन्छ तपाईँ?
7: जुन उत्साहले चाहिँ प्रतिनिधिहरू आएको देखिन्थ्यो सिदनको यो गर्मीमा उनीहरूले सबै चिज समयमा नै हुन्छ होला भन्ने जुन आकलन गरेको थियो त्यो हुन सकेन। बन्द सत्रको क्रममा कतिपयको खर्च वर्ष पनि सकिएको भन्ने कुरा आएपछि सम्बोधनको क्रममा चाहिँ सभापति रवि लामिछानेले आर्थिक अभावका कारण चाहिँ कोही पनि रोकिन नपरोस्, त्यस्तो छ भने तपाईँले बुझाउनु भएको 5,000 रुपियाँ चाहिँ फिर्ता लिन सक्नुहुन्छ प्रक्रिया पुऱ्याएर भनेर पनि उनले बताए।
3: हस्, धेरै धन्यवाद। बीबीसीका चितवन संवाददाता ईश्वर जोशी। अब अर्को विषय, पछिल्ला केही दिनदेखि सरकारी स्वास्थ्य केन्द्रहरूमा रेबिज विरूद्धको खोप अभाव भएको विवरण सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने उपलब्ध स्रोत र विकल्पहरूको प्रयोग गर्दै बिरामीलाई खोप उपलब्ध गराइरहेको दावी गरेका छन्। खरिद प्रक्रियामा भएको ढिलाइका कारण देशका विभिन्न अस्पतालमा खोपको आपूर्ति प्रभावित हुँदै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर मणि अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा खोपको उपलब्धताको स्थिति अहिले कस्तो छ भनेर सोधेका छौं।
8: अहिले रेबिज भ्याक्सिन पूरै अनुपलब्ध भएको अथवा अभाव रहेको भन्ने अवस्था छैन। हामीसँग अस्पतालहरूमा र भण्डारणहरूमा केही मात्रा भ्याक्सिनहरू छन्, अस्पतालहरू प्रयोग पनि भइरहेको छ। हाम्रो नियमित रूपमा खरिद गर्ने प्रक्रिया र जुन मूल्य लागत मूल्यहरूको कारणले गर्दा हामीले पटक पटक टेन्डर गरिराख्नुपर्ने, व्यवसायहरूले आवेदन नगर्ने कारणले हामी तेस्रो चोटि टेन्डर गरेको अवस्थामा छौं। यो पनि अन्तिम चरणमा पुगेका छ।
9: तर तपाईँले त्यसो भनिराख्दाखेरि चाहिँ कतिपय संचार माध्यममा भ्याक्सिन नपाइएका कारण सर्वसाधारणको ज्यान गएको सम्मका विवरणहरू आएका छन्। त्यो चाहिँ के त फेरि
8: यसमा बुझ्नुपर्ने प्राविधिक पक्ष भनेको के हो भने, त्यो भ्याक्सिन नहुँदैमा रेबिज भइहालेको भन्दा पनि रेबिजको रोकथामका लागि भ्याक्सिन हो, रेबिजको उपचारका लागि भ्याक्सिन होइन। रेबिजको उपचार व्यवस्थापन त संसारमा केही पनि छैन, तर रोकथामका लागि हामीसँग खोप सँगसँगै अरू धेरै उपायहरू छन्। हामीले सबै उपायहरू सँगसँगै अवलम्बन गर्दै जानुपर्ने हुन्छ। हामीले अस्पतालहरूमा अभाव हुने स्थिति सिर्जना नहुनका लागि वैकल्पिक उपायहरू गरेर सोझै खरिद गरेर अस्पतालले खोपको व्यवस्थापन गर्न सक्ने गरी बजेट विनियोजनको कुरा, त्यसका लागि सहजीकरण गर्ने कुराहरू हामीले गरेका छौँ। ठूलो मात्रामा धेरै मूल्यमा खरिद गर्ने कुरा चाहिँ सार्वजनिक खरिद ऐन अनुसारको व्यवस्था गर्नका लागि चाहिँ बोलपत्र आह्वान गर्नुपर्ने, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर व्यवस्थापन गर्नुपर्ने, ती कुराहरूले गर्दाखेरि चाहिँ त्यसमा समस्या भएको मात्रै हो।
9: अहिले कुनै सरकारी स्वास्थ्य संस्थामा कोही भ्याक्सिनको लागि गयो भनेदेखि चाहिँ उसले सहजै त्यो भ्याक्सिन पाउँछ भन्ने हो तपाईँको भनाइ?
8: मैले यो भनिरहँदाखेरि कुनै अस्पतालमा भ्याक्सिन नभएको अवस्था अथवा कम भएको अवस्था, त्यहाँनिर अलिक बढी खपत हुने अवस्था हुँदाखेरि नजिकको अस्पतालसँग पैँचो लिएर व्यवस्थापन गर्ने व्यवस्थाहरू चाहिँ भएको छ, र आकस्मिक रूपमा अस्पतालले सोझै खरिद गर्ने र हामीले विश्व स्वास्थ्य संगठनसँग पनि माग गरेर आकस्मिक व्यवस्थापन गरेका छौँ। काठमाडौँभित्र हामीसँग सुखराज अस्पतालमा खोप अहिले छ, हामीसँग शून्य भइसकेको अवस्था छैन। अस्पतालले खरिद गरेर व्यवस्थापन गरेको छ भने हामीले विश्व स्वास्थ्य संगठनसँग लिएको खोपहरू आज भोलि नै आइपुग्ने अवस्थामा पनि छप्छन्। त्यसले व्यवस्थापन हुन्छ भने अर्को हप्ताबाट हाम्रो नियमित रूपमा जुन हामीले खरिद गर्नेछौँ, वार्षिक रूपमा हामीले 5 लाख हाराहारी भाइल खोप खरिद गर्छौँ, त्यो खोपहरूको टेन्डरको खोल्ने मिति भनेको 16 गतेलाई छ। हामी त्यतिखेरसम्म त्यो एउटा प्रक्रियामा जान्छ र व्यवस्थापन हुन्छ। कुनै अस्पतालमा अहिले खोप सकिहालेको अवस्था छ भने पनि हामीले पत्लयामा रहेको स्टोरमा, काठमाडौँमा रहेको स्टोरमा केही मात्रामा खोपहरू पनि छन्, त्यसै अनुसार हामीले सहजीकरण गर्छौँ, त्यसै अनुसार उपलब्ध पनि गराउँछौ, र अस्पतालहरूले सोझै खरिद गरेर व्यवस्थापन गर्न सक्ने पनि प्रावधान छ, त्यसमा पनि सहजीकरण गर्छौ, त्यसै अनुसार गरेका छौँ।
3: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर मणि अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, संयुक्त राष्ट्रसंघको एउटा जाँच आयोगले गाजा स्ट्रीटमा जानाजान प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर इजरायलले नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको आरोप लगाएको छ। उक्त नयाँ प्रतिवेदनमा इजरायली अधिकारी र सुरक्षाकर्मीहरूले 10 लाख बालबालिकालाई मानसिक चोट दिएको र त्यसले अक्टोबरमा भएको युद्ध विरामपछि पनि निरन्तरता पाएको जनाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
4: उक्त आयोगले गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्न भरपर्दो आधार आफूसँग रहेको उल्लेख गरेको छ। इजरायलको विदेश मन्त्रालयले आफूले पूर्ण रूपमा आयोगको प्रतिवेदन अस्वीकार गर्ने भन्दै त्यो झुटो र मानहानि हुने किसिमको रहेको उल्लेख गरेको छ। सन् 2023 अक्टोबर 7 हमासले दक्षिण इजरायलमा गरेको भीषण आक्रमणमा झण्डै 1200 मारिएका थिए भने 251 जना बन्धक बनाइएका थिए। संयुक्त राष्ट्रसंघले पनि विश्वसनीय मान्ने गरेको हमासले सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार त्यस यताको इजरायली आक्रमणमा गाजामा 73,000 भन्दा बढ़ी मारिएका छन्। त्यसमा 21,200 भन्दा बढ़ी बालबालिका छन्। अधीनस्थ प्यालेस्टिनी भूभाग र इजरायल बारेको उक्त स्वतन्त्र जाँच आयोग अन्तर्राष्ट्रिय मानवीय र मानव अधिकार कानून उल्लंघनका आरोपबारे छानबिन गर्न मानव अधिकार परिषदले स्थापना गरेको थियो। उक्त आयोगका विज्ञ सदस्यहरूले औपचारिक रूपमा राष्ट्रसंघको मत व्यक्त गर्दैनन्। अघिल्लो सेप्टेम्बरमा सो आयोगले इजरायलले प्यालेस्टिनीहरू विरूद्ध गाजामा नरसंहार गरिरहेको आरोप लगाएको थियो। एउटा प्रतिवेदनमा आयोगले सन् 1948 नरसंहार सम्बन्धी महासन्धि अन्तर्गत परिभाषित 5 मध्ये 4 नरसंहार इजरायली अधिकारी र सुरक्षा फौजहरूले गरिरहेको औचित्यपूर्ण आधार रहेको जनाएको थियो।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: This is the BBC. There are no programs on this channel at present.

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: सायद आफ्नो प्रतीक्षाले माया भन्ने कुरी रहे, माया गर्न जान्दथे कि जान्दिनथे त्यो त थाहा छैन, तर सोच्ने कुरी आयो यो कागजको ठेगानामा भेटिन्छ या भेटिन्न त्यो पनि थाहा छैन, त्यति थाहा छ त्यति धेरै वर्ष पहिलोपटक सासले डरभन्दा अगाडि के गर्छ।

0: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेजदायको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
3: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू
4: बिरामी परीक्षण
3: निशुल्क औषधि वितरण
4: प्रयोगशाला सेवा
3: पञ्चकर्म पूर्वकर्म
4: बस्ती कर्म
3: शिरोधारा
4: नस्य कर्म जलनेति
3: छार सूत्र सेवा
4: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
3: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम
4: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
3: अग्निकर्म मर्म चिकित्सा
4: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण
0: अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0965634383
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
5: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ पिटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
5: फोन गर्नुहोस् 0965905511
6: वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
8: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
9: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0965707044
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
11: मंगलम पुनरी कक्ष मंगलाय तनुहरी
12: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
13: ओमकार
12: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
13: ओमकार
12: अनि घरमा पूजा सामग्री पनि छैन भने
13: ओमकार
12: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
13: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ
14: जहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
15: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
16: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
17: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
18: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
17: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
18: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
16: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
17: थप जानकारीको लागि 0-65-563-130।
16: कृषि विकास कार्यालय तनहुँ, दमौली।
19: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
20: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
17: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
19: सन्देश ट्रेडर्स, सुप्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0-65-70-676, मोबाइल 9-55-62-66-676।
21: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
22: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
21: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
22: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
23: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
24: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9-57-65-119 र 9-6-94-57-56।
23: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्ड कि चार दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9850623128 र 9462614726।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
3: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9850602630।
6: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
9: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
10: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
11: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बेपी चोकमा यही असार 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143177 र 9856443443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
12: होइन यसो आमा चाहिँ कहाँबाट छोनेको
13: कुटी हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
14: चिसो हावा फाल्ने पङ्खा लिन त कतिको ठाउँमा जानु पर्यो नि।
13: गटिलो ठाउँ चाहिँ कहाँ छ?
14: भर पर्दो चिसो फालले ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
15: चेस्का बाजे चाँचो पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024।

ए हिरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।

0: 107.6
1: शुक्ला गंडकी एफएम 97.6
2: शुक्ला गंडकी टाइम चेक
3: यति बेला रातिको ठीक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नेछ। अब समाचार विस्तारमा पोखरा छब्बीसमा रहेको अमर ज्योति माध्यमिक विद्यालयको जग्गा नक्कली सुकुमवासी खड़ा गरेर हिनामिना गरेको अभियोगमा विशेष अदालतले 6 जनालाई दोषी ठहर गरेको छ। कास्की मालपुर कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी सहित व्यक्तिहरूलाई अदालतले जनै 6 महिना कैद 30,000 रूपियाँ जरिमाना गर्ने फैसला गरेको हो। विशेष अदालतका न्यायाधीशहरू सुदर्शन देव भट्ट, हेमन्त रजल र दिल्ली रत्न श्रेष्ठको इजलासले सोमबार उक्त निर्णय गरेको हो। दोषी ठहर हुनेहरूमा कास्की मालपुरका पूर्व प्रमुख अधिकारी सहित भूमि आयोग तत्कालीन अध्यक्ष गंगा प्रसाद पोखरेल, सदस्यहरू आशबहादुर गुरूङ, उमा कुमारी थापा र सोम कुमारी नेपाली रहेका छन्। यस्तै नक्कली सुकुम्बासी बनेका भीमबहादुर विकालाई पनि अदालतले सजाय सुनाएको छ। अमर ज्योतिमा बीको तिम्रो पनि 3 आना जग्गा किर्ते गरी व्यक्तिलाई हस्तान्तरण गरिएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यस प्रकरणमा गत वर्ष पुस 18 गते मुद्दा दायर गरेको थियो। सरकारी र सार्वजनिक जग्गा जोगाउनुपर्ने दायित्व भएका मालपुरका कर्मचारी र भूमि आयोगका पदाधिकारी नै जग्गा हडप्ने प्रपञ्चमा संलग्न भएकाहरूलाई अदालतले ठहर गरेको हो। काशीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083 चौरासीका लागि 55,38,01,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको उपाध्यक्ष ताललाल सुब्बा गुरूङले गाउँसभामा बजेट प्रस्तुत गर्दै स्थानीय उत्पादन र उत्पादकता वृद्धि, कृषि आत्मनिर्भरता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी सृजनालाई प्राथमिकतामा राखिएको जनाउनुभयो। बजेट चालू खर्चतर्फ 41,82,30,000 रूपियाँ र पुँजीगत खर्च 13,55,71,000 रूपियाँ विनियोजन गरिएको छ। बजेट कार्यान्वयनका लागि नेपाल सरकारबाट प्राप्त हुने वित्तीय सामान्यकरण अनुदान, राजस्व मार्फत सशस्त्र तहसम्म पूरक विशेष अनुदान, गण्डकी प्रदेश सरकारको विभिन्न अनुदान, चालू आर्थिक वर्षको मौजदात रकम तथा गाउँपालिकाको आन्तरिक स्रोत परिचालन गर्ने भएको छ। नेपालीहरू पनि पर्यटक हुन् भन्ने सोच र संस्कृतिको विकास गर्ने उद्देश्यले शुरू भएको जहुँ पोखरा अभियानको यस वर्षको यात्रा सम्पन्न भएको छ। होटेल संघ पोखरा नेपालले आयोजना गरेको यो 3 दिने प्रबन्धन यात्रा सौराहा भैरवार पाल्पा पुगेर टुङ्गिएको हो। अभियानका क्रममा ती क्षेत्रका पर्यटक व्यवसायी र सत्तावालासँग अन्तर्गत छलफल गरिएका थिए। भैरवमा आयोजित कार्यक्रममा सिद्धार्थ नगर नगरपालिकाको प्रमुख इस्तियाक अहमद खानले पर्यटक प्रबन्धनका लागि सकारात्मक कुराहरूको प्रचार गर्नुपर्ने बताउनुभयो। पोखरा जस्तै भैरवभागले पनि पर्यटकका कार्यक्रमहरू अगाडि बढ़ाउनु पर्ने उहाँको दाना थियो। उहाँले पर्यटनमा नकारात्मक कुराभन्दा सकारात्मक पक्ष ल्याई सबैले फैलाउनु पर्ने जोड़ दिनुभयो। होटेल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले यस अभियानको सफलताका बारेमा रोचक तथ्याङ्क सुनाउनुभयो। उहाँले यो अभियान शुरू हुनु अघि पोखरा आउने आन्तरिक पर्यटकको हिस्सा मात्र 3% रहेको जानकारी दिनुभयो। अहिले सो संख्या बढ़ेर 50% पुगेको उहाँले बताउनुभयो। नेपाली पर्यटक हुन् भन्ने कुरो शुरूआत यसै अभियानले गरेको हो। गर्नुभयो नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा चितवन र लुम्बिनीलाई जोडेर पर्यटकीय त्रिगुणात्मक प्रबन्धन गरिने बताउनुभयो। उहाँले ती 3 मुख्य क्षेत्रका बीचमा पर्ने अन्य पर्यटकीय स्थलहरूलाई पनि क्रमश प्रबन्धन गर्दै लैजाने प्रतिबद्धता जनाएका छन्। यस्तै होटेल संघ नेपालका केन्द्रीय सदस्य चन्द्र प्रकाश श्रेष्ठले भारतीय पर्यटकले सीमा क्षेत्रमा भोग्नु परेको समस्याबारे चिन्ता व्यक्त गरेका हुन्। भारतीय पर्यटकलाई सुरक्षाकर्मीले पैसाको विषयमा दुःख दिने गरेको भन्दै उहाँले यस्तो कार्य रोकिनु पर्ने माग गरेका छन्। नवलपुरका किसान अलिक बेला मकै भित्राउने चटहरूमा छन्। व्यावसायिकका रूपमा मकै खेती गरेका यहाँका किसानहरू मकै छोडाउने तथा सुकाउने काममा व्यस्त छन्। केही वर्ष अघिसम्म घराइसी परेका लागि मात्रै खेती गर्दै आएका यहाँका किसानहरू अहिले व्यावसायिक रूपमा मकै खेती गर्न थालेका छन्। कृषि विकास कार्यालय अन्तर्गत सञ्चालित बिउ मकै उत्पादन तथा मकै बाली प्रबन्धन आयोजना र खाद्यान्न बाली प्रबन्धन कार्यक्रम मार्फत मकै खेती गर्ने किसानलाई विभिन्न प्रकारका सहयोग तथा अनुदान उपलब्ध गराउन थालिएपछि मकै खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो। जिल्लाको कावसती गैंडाकोट मध्यबिन्दु र देवचुली नगरपालिकामा बढ़ी मात्रामा व्यावसायिक रूपमा मकै खेती गर्ने गरिएको छ। यहाँ वर्षमा 2 सिजन मकै खेती हुने गरेका छन् भने 1 वर्षकै मकै खेतीका लागि मौसमले पनि साथ दिएको कारण पतन राम्रो भएको किसानहरूको भनाइ छ। पानी आवश्यक पर्ने समयमा वर्षा हुनु र मकै भित्राउने बेलामा वर्षा नहुनु मकै भित्राउन सहज भएको मध्यबिन्दु एक गुण चरीका किसान शेरबहादुर पुरीले बताउनुभयो। सुमनी गाउँपालिकाले फिल्म लार्केबास पदमार्गमा अन्तर्गत पर्ने झरना र ड्याम क्षेत्रको खच्चड मार्गमा निर्माण कार्य गर्न 9 दिनसम्म आवाजत बन्द गाउने भएको छ। आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक योजना अन्तर्गत पदमार्ग स्थानान्तरण हुने भएकाले गाउँपालिका 3 झरना क्षेत्र र वडा नम्बर 5 को ड्याम क्षेत्रमा रहेको क्षेत्रमा 9 दिनसम्म आवाजत बन्द गरिएको पदमार्गको काम प्रभावकारी रूपमा सम्पन्न गर्न 7 सालदेखि 18 गतेसम्म पदयात्री र खच्चड आवाजतमा पूर्ण रूपमा बन्द गरिएको जुमनबिरी गाउँपालिकाको प्रमुख प्रशासक अधिकृत मनोज लामिछानेले जानकारी दिनुभयो। पदमार्गको उक्त अवधिमा ह्युम पाइप जडान रेलिङ निर्माण तथा अन्य रचना संरचनागत सुधारको काम गरिनेछ। प्रमुख प्रशासक अधिकृत लामिछानेले भन्नुभयो निर्माण स्थलमा खर्च तथा अन्य पदयात्रीका आवाज जावत जारी रहँदा काममा अवरोध हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले अस्थायी रूपमा पदमार्ग बन्द गर्नु परेको हो। फिल्म लागेपास पदमार्गमा स्वक्षेत्र भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि महत्वपूर्ण पदमार्गको रूपमा परिचित छ। स्थानीय बासिन्दा व्यापारी र ढुवानी व्यवसायीहरूले दैनिक उपभोग्य सामग्री तथा अन्य सामान अनुसार पसारका लागि यही मार्ग प्रयोग गर्दै आएका छन्। तनहुँको विराटनगर बजारमा आगामी 18-17 गतेदेखि 20 गतेसम्म 68 करोड कप खुल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। पिरिङ स्पोर्ट क्लबको आयोजना तथा टीम 68 करोड़को सह आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताले जिल्लामा खेलकुद गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विवसारीले नेपाल वर्गका क्लबहरूलाई सहभागितामाका लागि खुल्ला गरिएको बताउनुभयो। उहाँको अनुसार प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट उत्कृष्ट क्लबहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। अध्यक्ष आले भलिबल नेपालको राष्ट्रिय खेलका रूपमा लोकप्रिय बन्दै गएको अवस्थामा स्थानीय स्तरमा खेलाड़ी उत्पादन प्रतिभा पहिचान तथा प्रतिस्पर्धात्मक वातावरण सृजना गर्ने प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो। प्रतियोगितामा विजेता टोलीले नगद 1,11,068 रूपियाँ, उपविजेता टोलीलाई 17,068, तृतीय हुने टोलीलाई 44,068 तथा 57 स्थान हासिल गर्ने टोलीलाई 22,068 नगद पुरस्कार ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ। खेल संयोजक सुनिल थापाका अनुसार प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन व्यक्तिगत विधातर्फ पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीलाई 5,068 नगद रूपियाँ पुरस्कार प्रदान गर्नेछ भने उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाड़ी तथा उत्कृष्ट प्रशिक्षकलाई जनाइ 3,068 नगद पुरस्कार सहित सम्मान गरिनेछ। अब समलाजेलसम्म साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने ईश्वरदिनजेलसम्मको लागि समाचार कक्षका सम्पन्न हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। दिनजेलसम्मको लागि सपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग झाडो कागज चुकुर लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै शरीरमा एक बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्रि, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDEKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9860-14-157।
1: यति बेला बिहानको ठिक 5 बज्यो।
2: नमस्कार नमस्कार,
3: मेरो प्यारो भाइलाई पोखरामा स्वागत छ। आज भाइसँग कीर्तन गाउने हो, अब सधैँ दोहोरी मात्रै होइन।
2: मलाई त भजन कीर्तन साह्रै मनपर्छ, लैनिस गाउँ।

0: 107.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरि।
6: पण्डितमा दर्शन, पर्सी घर पैसो, रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 98560285787।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पङ्खा
10: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
0: गतिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे त्यहाँ छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
1: शुक्ला गण्डकी एफएम 97.6।
13: घटना दुर्घटना
14: कला संस्कृति
13: स्थानीय राष्ट्रिय
15: अन्तर्राष्ट्रिय खेलकुद
14: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
16: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल असार महिनाको 10 गते बुधबार ज्येष्ठ शुक्ल पक्षको दशमी तिथि अंग्रेजी मिति अनुसार जून 24 तारीक सन् 2026 नेपाल सम्बत 1146 सूर्यदेवी हेर्न 5:10 भए पनि सूर्यास्त साँझ 7:04 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। प्रमुख समाचारका शीर्षकहरूबाट

राजसभा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका पुनः प्रकाशित निर्वाचनका क्रममा अस्वस्थ गतिविधि नगर्न नेता कार्यकर्ताहरूलाई सभापति लामी छानेको निर्देशन। एमाले उपाध्यक्ष पौडेल विशेष अदालतमा उपस्थित म्याद थपका लागि बहस चल्दै सरकारप्रति शोध र गैर कानूनी कामतर्फ अग्रसर भएको एमाले अध्यक्ष गोलीको टिप्पणी। कास्की मालबोधका पूर्व प्रमुख सहित 6 जनालाई कैद र जरिवाना। काठमाडौँ उपत्यका सहित 11 जिल्लामा फैलियो ब्लड फ्लू, 5.5 लाख बढ़ी पंक्षी नष्ट। रूपा गाउँपालिकाको बजेट 55.38 करोड़। डेंगी नियन्त्रण गर्न श्रीलंकामा सेना परिचालन र रोनाल्डो बने लगातार 6 विश्वकपमा गोल गर्ने पहिलो खेलाड़ी। पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध।

अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत सभापति पदमा रवि लामी छाने निर्वाचित हुनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सभापति पदमा रवि लामी छानेको एकल उम्मेद्वारी परेको छ। पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा मंगलबार उहाँको एकल उम्मेद्वारी परेको हो। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले उहाँको एकल उम्मेद्वारी परेको बताउनुभयो। उहाँको एकल उम्मेद्वारी भएसँगै लामी छाने सर्वसम्मत बनेको केसीले बताउनुभयो। अब आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि लामी छाने सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नेछ। लामी छानेले रासोपाका संस्थापक सभापति समेत हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने निर्वाचनका क्रममा अस्वस्थ गतिविधि नगर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। मंगलबार चितवनमा महाधिवेशनको बन्द सत्रको उद्घाटन गर्दै सभापति लामी छानेले पार्टीको आन्तरिक निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै कुनै गुट उपगुट तथा प्यानलहरू बनाएर प्रतिस्पर्धामा नउत्रन निर्देशन दिएका हुन्। पार्टीभित्र गुट उपगुट हावी भए त्यसबाट आउने परिणाम पनि त्यस्तै हुने उहाँले बताउनुभयो। पार्टीले कसैलाई पनि उम्मेद्वारी दिनका लागि वञ्चित नगरेको उल्लेख गर्दै सभापति लामी छानेले पार्टीको केन्द्रीय समितिमा पुग्ने नेतृत्व छनौट गर्दा विवेक प्रयोग गर्न समेत आग्रह गर्नुभयो। महाधिवेशन अगावै पार्टीले झण्डै दुई तिहाईको सरकार प्राप्त गरेको भन्दै सभापति लामी छानेले अब महिमा गान गाएर नभई परिणाममा जोड़ दिनुपर्ने बताउनुभयो। साथै उहाँले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिँदै आएको प्रतिनिधि शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। शुल्क बुझिसकेका प्रतिनिधिहरूमध्ये आर्थिक समस्या भएकाले आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम फिर्ता गर्न सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो। उहाँले पार्टीभित्रका गुनासो हलभित्रै छलफल गर्नुपर्ने बताउँदै सड़कमा तमसा देखाउन नहुने बताउनु भएको छ। यसैबीच रासपाको नयाँ कार्य समितिको चयनका लागि बुधबार निर्वाचन हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिहरूका लागि रासपाको आफ्नै एपबाट मतदान गर्ने व्यवस्था गर्दैछ। एक सभापति र 900 जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी निर्वाचन प्रमुख केसीले दिनुभयो। गृहमन्त्री सोलन गुरूङले खानामा माछाका काँडा भेटिएपछि दुई कुक भान्सेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरीकाले चितवनको एसपी रामेश्वर पौडेलले दुईजनालाई सोधपुछका लागि ल्याएको पुष्टि गर्नुभयो। के भएको भन्ने बुझ्नका लागि दुईजनालाई बोलाएका हौं। पौडेलले भन्नुभयो, पौडेलका प्रहरीका अनुसार गृहमन्त्री गुरूङले अमलेट खाएका थिए। अण्डाको अमलेटमा माछाको काँडा भेटिएपछि कसरी यस्तो भयो भनेर प्रहरीले अनुसन्धान अघि बढ़ाएको बताएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रतिशोध र गैर कानूनी कामतर्फ अग्रसर भएको बताउनु भएको छ। च्यासलमा बसेको संसदीय दलको बैठकमा ओलीले उपाध्यक्ष कृष्ण प्रसाद पौडेलको गिरफ्तारी प्रतिशोध भएको बताउनु भएको छ। त्यसै गरी यातना दिएर पक्राउ गरियो, यो प्रतिशोध गैर कानूनी हो। ओलीले भन्नुभयो प्रतिशोध साथ पक्राउ गरिएको पौडेललाई रिहाई गर्न माग गरेको छ। अध्यक्ष ओलीले पौडेललाई गिरफ्तारी गर्ने मात्र नभई अरू काम पनि गैर कानूनी ढंगले भइरहेको बताउनुभयो। सरकार जसरी प्रस्तुत भइरहेको छ, हामी सड़क र सदनबाट सशक्त भएर जवाब दिन जरूरी छ, ओलीले भन्नुभएको छ। नेकपा एमालेका पार्टी उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सरकारले गएर न्यायिक ढंगले पक्राउ गरेको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने बताएको छ। पार्टी मुख्यालय च्यासलमा हिजो बसेको संसदीय दलको बैठकले सरकार तानाशाही स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्ति उन्मुख भएको निष्कर्ष निकालेको प्रमुख सचेतक एन बहादुर महराले बताउनुभयो। सरकारले संविधान, लोकतन्त्र र राष्ट्रिय हित विरूद्ध काम गरिरहेको उहाँको आरोप छ। उहाँले भन्नुभयो सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिरहेको छ, सरकार अधिनायक बाटोमा हिँडिरहेको छ, सरकार विधिको शासन र कानूनी राज्यको बर्खेला भइरहेको छ, सरकार र संविधान लोकतन्त्र र राष्ट्रकै विरूद्धमा रहेको छ, सरकारको कार्यशैलीले विधिको शासन कमजोर बनाएको तथा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समेत प्रभावित भएको प्रमुख सचेतक महराको दावी छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँका बुखैरेनी मुगलिन सडकण्डमा मंगलबार साँझ दुईवटा ठूला सवारी साधन एकास सन्टो केन्द्र घाइते भएका दुवै चालकको पहिचान खुलेको छ। बुखैरेनी गाउँपालिका चार स्थित मर्सङ्गदी जलविद्युत केन्द्रको पावर हाउस नजिकै साँझ सवा छ बजे मुगलिनबाट आबुखैरेनी जाँदै गरेको मधेस प्रदेश 03001-27000 नम्बरको इन्धन बोक्ने ट्याङ्कर र विपरीत दिशाबाट जाँदै गरेको ना 5-77-75 नम्बरको मालवाहक डिब्बा ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायक पुगोरेचेक द्वारिका प्रसाद श्रेष्ठको अनुसार दुर्घटनामा परि घाइते हुनेहरूमा तेल ट्याङ्करका चालक लमजुङको सुन्दरबजार नगरपालिका 9 बस्ने 43 वर्षीय हरिबहादुर गर्ती र डिब्बा ट्रकका चालक धादिङको नौबिस नगरपालिका 8 बस्ने 39 वर्षीय गौतम श्रेष्ठ रहेका काजमा उपचारका लागि स्थानीय आबुखैरेनी अस्पताल पुर्याएको प्रहरीले जनाएको छ। व्यस्त राजमार्गको मुख्य खण्डमै दुर्घटना भए दुवै सवारी सदन सड़कमै रहेकाले राजमार्ग आगमन दुवैतर्फ पूर्ण रूपमा अवरूद्ध बनेको थियो। सवारी दुर्घटनापछि अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत तनहुँका बुखेरेनी मुगलिन सड़क खण्ड 3.5 घण्टापछि पूर्ण रूपमा सुचारू भएको छ। आम्बुखेरेनी गाउँपालिका 4 स्थित मर्साङदी जलविद्युत केन्द्रको पावर हाउस नजिकै मंगलबार साँझ 6:15 दुईवटा ठूला सवारी सदन एक बस्न ठोकिँदा राजमार्ग दुवैतर्फ अवरूद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायक परीक्षक द्वारिका प्रसाद घिमिरे अनुसार दुर्घटना लगत्तै खटिएको प्रहरी टोलीले क्रेनको सहायताले दुर्घटनाग्रस्त सवारी सदनलाई सड़कबाट पन्छाएपछि रातको पाउने 10 बजे राजमार्ग पूर्ण रूपमा सुचारू भएको हो। पोखरा 26 रहेको अमर ज्योति माध्यमिक विद्यालयको जग्गा नक्कली सुकुम्बासी खड़ा गरेर हिनामिना गरेको अभियोगमा विशेष अदालतले 6 जनालाई दोषी ठहर गरेको छ। कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी सहितका व्यक्तिहरूलाई अदालतले जनाइ 6 महिना कैद र 30,000 रूपियाँ जरिमाना दिने फैसला सुनाएको छ। केही विशेष अदालतका न्यायाधीशहरू सुदर्शन बद्देव भट्ट, हेमन्त रजल र दिल्ली रत्न श्रेष्ठको इजलासले सोमबार उक्त निर्णय गरेको हो। दोषी ठहर हुनेहरूमा कास्कीका मालपोतका पूर्व प्रमुख अधिकारी सहित भूमि आयोगका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोखरेल, सदस्यहरू आशबहादुर गुरूङ, उमा कुमारी थापा र सोम कुमारी नेपाली रहेका छन्। यस्तै नक्कली सुकुम्बासी भनेका भीमबहादुर विकलाई पनि अदालतले सजाय सुनाएको छ। अमर ज्योति माविको तिन्दो पनि तीन आना जग्गा किर्ती गरी व्यक्तिलाई

0: रूपान्तरण गरिएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यस प्रकरणमा गत वर्ष पुस 18 गते मुद्दा दायर गरेको थियो। सरकारी र सार्वजनिक जग्गा जोगाउनु पर्ने दायित्व भएका मार्फतका कर्मचारी र भूमि आयोगका पदाधिकारी नै जग्गा हडप्ने प्रपञ्चमा संलग्न भएकाहरूले अदालतले सजाय ठहर गरेको हो। काठमाडौँ उपत्यका सहित 11 जिल्लामा ब्लड फ्लूको संक्रमण फैलिएको छ। पशु सेवा विभागका अनुसार पछिल्लो 3 महिनाको अवधिमा देशका 82 स्थानमा ब्लड फ्लू पुष्टि भएको हो। विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार 2082 साल चैत्र 4 गते मोरङबाट शुरू भएको ब्लड फ्लू संक्रमण हाल झापा, मोरङ, सुनसरी, महतरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे प्लाञ्चोकमा गरी 11 जिल्लामा फैलिएको हो। ब्लड फ्लू नियन्त्रण तथा रोकथामका क्रममा हालसम्म ठूला संख्यामा पंक्षी तथा पशु जन्य सामग्रीहरू नष्ट गरिएको विभागले जनाएको छ। विभागका अनुसार संक्रमित क्षेत्रमा रहेका 5,69,858 पंक्षी नष्ट गरिएको छ। त्यस्तै 9,89,313 अण्डा र 1,95,485 केजी दाना सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी सहित 12 महोत्तरी, चितवन र नवलपरासीमा ब्लड फ्लू नियन्त्रणमा आइसकेको छ। यसअघि कोशी प्रदेशमा रोग नियन्त्रणका लागि गृह मन्त्रालयको समन्वयमा लगाएको 1 महिने पंक्षी ओसार प्रतिबन्ध समेत खुकुलो बनाइएको छ। गुरूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 55,38,01,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष लाल सुब्बा गुरूङले उपगाउँसभामा बजेट प्रस्तुत गर्दै स्थानीय उत्पादन र उत्पादकत्व वृद्धि, कृषि आत्मनिर्भरता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी सृजनालाई प्राथमिकतामा राखेको बताउनुभयो। बजेट अनुसार चालु खर्चतर्फ 41,80,30,000 रूपियाँ र पुँजीगततर्फ 13,55,71,000 रूपियाँ विनियोजन गरिएको छ। बजेट कार्यान्वयनका लागि नेपाल सरकारबाट प्राप्त हुने वित्तीय सामान्यकरण अनुदान, राजस्व बाँड, सशस्त समपूरक र विशेष अनुदान, गण्डकी प्रदेश सरकारका विभिन्न अनुदान, चालू आर्थिक वर्षको मौजदात रकम तथा गाउँपालिकाको आन्तरिक स्रोत परिचालन गरिने भएको छ। नेपालीहरू पनि पर्यटक हुन् भन्ने सोच र संस्कृतिको विकास गर्ने उद्देश्यले शुरू भएको जमाई पोखरा अभियानको यस वर्षको यात्रा सम्पन्न भएको छ। होटल संघ पोखरा नेपालले आयोजना गरेको यो 3 दिने प्रबोधन यात्रा सौराहा भैरवा र पाल्पा पुगेर टुङ्गिएको हो। अभियानका क्रममा ती क्षेत्रका पर्यटन व्यवसायी र सरकारवालाहरूसँग अन्तर्गत छलफल गरिएका छन्। भैरवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तिक्याक अहमद खानले पर्यटन प्रबन्धनका लागि सकारात्मक कुराहरूको प्रचार गर्नुपर्ने बताउनुभयो। पोखरा जस्तै भैरवा पनि पर्यटकका कार्यक्रमहरूका अगाडि बढाउनु पर्ने उहाँको धारणा थियो। उहाँले पर्यटनमा नकारात्मक कुराभन्दा सकारात्मक पक्षलाई सबैले फैलाउनु पर्नेमा जोड़ दिनुभयो। होटेल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले यस सब अभियानको सफलता बारेमा रोचक तथ्याङ्क सुनाउनुभयो। उहाँले यो अभियान शुरू हुनुअघि पोखरा आउने आन्तरिक पर्यटकको संख्या मात्र 3% रहेको जानकारी दिनुभयो। अहिले यसको संख्या बढ़ेर 50% पुगेको उहाँले बताउनु नेपाली पनि पर्यटक हुन् भन्ने कुराको शुरूआत यसै अभियानले गरेको हो। सुवेदीले स्मरण गर्नुभयो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज सलामी थानेले पोखरा चितवन र लुम्बिनीलाई जोडेर पर्यटकीय त्रिकोणात्मक प्रबन्धन गर्ने बताउनुभयो। उहाँले यी 3 मुख्य क्षेत्रका बीचमा पर्ने अन्य पर्यटकीय स्थलहरूलाई पनि क्रमशः प्रबन्धन गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो। यस्तै होटेल संघ नेपालका केन्द्रीय सदस्य चन्द्र प्रकाश श्रेष्ठले भारतीय पर्यटकले सीमा क्षेत्रमा भोग्नु परेका समस्याबारे चिन्ता व्यक्त गर्नुभयो। भारतीय पर्यटकलाई सुरक्षाकर्मीले पैसाको विषयमा दुःख दिने गरेको भन्दै उहाँले यस्तो कार्य रोक्नुपर्ने माग गर्नुभयो। नवलपुरका किसानहरू यति बेला मकै भित्राउने चट्टारोमा छन्। व्यावसायिक रूपमा मकै खेती गरेका यहाँका किसानहरू मकै छुडाउने र सुकाउने काममा व्यस्त छन्। केही वर्ष अघिसम्म गराइसै परेका लागि मकै खेती गर्दै आएका यहाँका अहिलेका किसानहरू अहिले व्यावसायिक रूपमा मकै खेती गर्न थालेका छन्। कृषि विकास कार्यालय अन्तर्गत सञ्चालित मकै उत्पादन बिउ उत्पादन तथा मकै बाली प्रबन्धन आयोजना र खाद्यान्न बाली प्रबन्धन कार्यक्रम मार्फत मकै खेती गर्न किसानलाई विभिन्न प्रकारका सहयोग तथा अनुदान उपलब्ध गराउन थालेपछि मकै खेतीप्रति किसानको आकर्षण बढ़दै गएको हो। जिल्लाको काबसुती, गैंडाकोट, मध्यबिन्दु र दिर्चुली नगरपालिकामा बढ़ी मात्रामा व्यावसायिक रूपमा मकै खेती गर्ने गरिएको छ। यहाँ वर्षमा दुई सिजन मकै खेती हुने गरेको छ। यस वर्ष मकै खेतीका लागि मौसमले पनि साथ दिएका कारण उत्पादन राम्रो भएको किसानहरूको भनाइ छ। पानी आवश्यक पर्ने समयमा वर्षा हुनु र मकै भित्राउने बेलामा वर्षा नहुँदा मकै भित्राउन सहज भएको मध्यबिन्दु एक गुण चरीका किसान शेरबहादुर पुरीले बताउनुभयो। गोर्खाको चुम्बनगिरी गाउँपालिकाले फिलिम लार्के पास पदमार्ग अन्तर्गत पर्ने झरना र ड्याम क्षेत्रको खरचड मार्गमा निर्माण कार्य गर्न 9 दिनसम्म आवाजावत बन्द हुने भएको छ। आर्थिक वर्ष 2082-83 को स्वीकृति वार्षिक योजना अन्तर्गत पदमार्ग स्थानोन्नति हुने भएकाले गाउँपालिका 3 झरना क्षेत्र र वडा नम्बर 5 को ड्याम क्षेत्रमा 9 दिनसम्म आवाजावत बन्द गरिएको हो। पदमार्गको काम प्रभावकारी रूपमा सम्पन्न गर्न र असार 10 गतेदेखि 18 गतेसम्म पदयात्री र खरचड आवाजावतमा पूर्ण रूपमा बन्द गरिएको चुम्बनगिरी गाउँपालिकाको प्रमुख प्रशासक अधिकृत मनोज लामी छानाले जानकारी दिनुभयो। पदमार्गको उक्तमा ह्युम पाइप जडान रेलिङ निर्माण तथा अन्य संरचनागत सुधारको काम गरिनेछ। प्रमुख प्रशासक अधिकृत लामी छानाले भन्नुभयो, निर्माण स्थलमा कचर तथा अन्य पदयात्रीको आवाजावत जारी रहँदा काममा अवरोध हुने र दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले अस्थायी रूपमा पदमार्ग बन्द गर्नु परेको हो। फिलिङ लोअर के पास पदमार्ग मनासुलो क्षेत्र भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि महत्वपूर्ण पदमार्गको रूपमा परिचित छ। स्थानीय बासिन्दा व्यापारिक तथा ढुवानी व्यवसायहरूले दैनिक उपभोग्य सामग्री तथा अन्य सामान सरपसारका लागि यही मार्ग प्रयोग गर्दै आएका छन्। यानी सुखा कण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
11: स्मृति फेन्सिङ दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567979।
14: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउनु हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्याउने होइन नि। दुलेगौडाको पञ्चमुनी चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077178।
18: हजुर, दान गरौ।
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
20: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
18: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
19: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
22: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू अन्तर्राष्ट्रिय समाचार। श्रीलंकामा तीव्र रूपमा बढ़दै गएको डेंगी संक्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ। स्वास्थ्य अधिकारीहरूले अस्पतालमा दैनिक 1000 भन्दा धेरै नयाँ बिरामी भर्ना भइरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति अनुरा कुमार दिशा नायकेको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेंगी नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष एकाईमा परिचालित भएका छन्। उनीहरूले लामखुट्टे प्रजनन हुने ठाउँ पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने खबरमा उल्लेख छ। यस वर्ष श्रीलंकामा अहिलेसम्ममा झण्डै 50,000 जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ भने 29 जनाको ज्यान गएको छ। यद्यपि यो संख्या सन् 2017 महामारी भन्दा कम हो। त्यति बेला 1,86,000 जना संक्रमित भएका थिए भने 440 जनाको ज्यान गएको थियो। खेल समाचार, फिफा विश्वकप 2026 को समूह की अन्तर्गत मंगलबार राति अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 गोलअन्तरले को विशाल जित दर्ता गरेको छ। यस अघि भएको आफ्नो पहिलो खेलमा कंगोसँग 1-1 गोलको बराबरीमा रोकिएको पोर्चुगलले दोस्रो खेलमा भने उज्बेकिस्तानमाथि शानदार जित निकालेको हो। पोर्चुगलको यस जितमा कप्तान क्रिस्टियन रोनाल्डोले 2 गोल गरे भने नुन मेडसन र रुफालियोले 1-1 गोल थपे। उज्बेकिस्तानले 1 आत्मघाती गोल उपहार दिएको थियो। खेलको छैटौं मिनटमा क्रिस्टियन रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। त्यसपछि 17 मिनटमा नुनो मेडसनले गोल गर्दै अग्रता दोब्बर पारे। 31 मिनटमा उज्बेकिस्तानले गोल फर्काए पनि भीआरले त्यसलाई मान्यता नदिएपछि पोर्चुगलको